बिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाई बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एक पटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 98484-27359।
3: के तपाईलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
4: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू: नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टिकापुर कैलाली। संचालक मदनराज देवकोटा। स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि। सम्पर्क नम्बर 9849588-08।
5: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000-25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
5: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
6: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
5: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचना आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
6: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी कैलाली।
7: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
8: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
9: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
8: के गर्छ र सन मेडिकेयरले?
9: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
8: यति गरेपछि धेरै राहत हुने रहेछ त।
9: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
8: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
10: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
11: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईंलाई स्वागत छ।
12: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
11: आज 2083 साल जेठ 18 गते सोमबार जून 1 तारीक सन् 2026 नेपाल सम्बत 1146 अधिक ज्येष्ठ कृष्ण पक्षको प्रतिपदा तिथि।
12: सिन्धुपाल्चोकको रेडियो जुगल आजबाट सातौं वर्षमा प्रवेश गरेको अवसरमा उत्तरोत्तर प्रगतिको शुभकामना। साझा खबरमा अब प्रमुख खबरका शीर्षकहरू।
11: संसदमा प्रधानमन्त्री बालेनसँग सांसदहरूको प्रश्न उत्तर। नेपाल भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा गल्ती सच्याउन आग्रह।
12: विपक्षीको अवरोधका बीचमा प्रतिनिधि सभा नियमावली पारित। सरकारको बजेटका कारण विद्युतीय सवारीको मूल्य वृद्धि हुने, उपभोग बढ़ाएर अर्थतन्त्र चलायमान बनाउने सरकारको रणनीति गलत।
11: म्याग्दी र मुस्ताङका होटेलहरू भरि भराउ। भरतपुरमा रात्रिकालीन उडान सञ्चालन गरिने। सुदूरपश्चिममा तीन वर्षदेखि जलविद्युत उत्पादन स्थिर।
12: इरानसँग प्रस्तावित सम्झौतामा केही संशोधन गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह। पूर्ण रूपमा सुनिश्चित नभएसम्म सम्झौता स्वीकार नगर्ने इरानको अडान। लेबनानमा इजरायली सैन्य अभियान तीव्र।
11: र साफ महिला फुटबल प्रतियोगितामा श्रीलंकालाई हराउँदै नेपाल सेमी फाइनलमा। 20 एसियन क्रिकेट छनौटमा दुई पटक टी20 आईमा नेपालको सर्वाधिक योगफल। आईपीएलको उपाधि आरसीबीलाई।
13: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
11: साझा खबरको शुरूमा सीमा समस्या सम्बन्धी प्रधानमन्त्रीको जवाफ विवादमा।
12: विगत जस्तो पूर्व निर्धारित प्रश्नोत्तर ढाँचा भन्दा फरक शैली अपनाउँदै प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्रतिनिधि सभामा सांसदहरूसँग सरप्राइज सवाल जवाफ गर्नुभयो। प्रत्यक्ष र पूर्व तयारी बिनाको उक्त संवादले आरम्भमा संसदमा नयाँ अभ्यासको संकेत गरे पनि नेपाल भारत सीमा समस्या सम्बन्धी प्रधानमन्त्रीको जवाब विवादित बनेको छ। एमाले सांसद पद्मा अर्याल र श्रम संस्कृतिका आर्यन राईले भारतसँगको सीमा विवादको प्रश्न उठाउनु भएको थियो। अर्यालको प्रश्नमा सहज उत्तर दिन पनि राईको प्रश्नको जवाब दिँदा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अनपेक्षित र विवादित जवाब दिनुभयो, जसको राजनैतिक वृत्तदेखि विज्ञसम्मले आलोचना गरेका छन्। प्रश्नोत्तरका क्रममा अर्यालले लिम्पिया धुरा कालापानी र लिपुलेख नक्सामा समावेश गरिसकिएको तर नेपाल भारत र चीनको त्रिपक्षीय सरकारको भूमिमा आज नेपाललाई व्यवस्था गरेर भारत र चीनका तर्फबाट द्विपक्षीय समझदारी कायम गरेर जुन व्यापारिक मार्ग निर्माण गर्ने काम भइरहेको छ यस सम्बन्धमा सरकारले के गरिरहेको छ भन्ने प्रश्न सोधिएको थियो। जवाबमा प्रधानमन्त्री शाहले लिम्पियाधुरा कालापानी र लिपुलेख सम्बन्धी विषयमा नेपाल सरकारले औपचारिक रूपमा कूटनीतिक नोट भारतलाई पठाइसकेको छ र जवाब पनि आएको बताउनुभयो। त्यो जवाबमा दुईवटै सरकारले आफ्ना इतिहासविदहरूसँग सर्वे र भूमि सम्बन्धी जानकारी गराएको व्यक्ति जानकारी भएका व्यक्ति राखेर रा समाधान गर्ने कुरा गरेको समेत बताउनुभयो। यस सम्बन्धी हामीले भारत र चीनलाई मात्र नभई इंग्ल्याण्ड सरकारसँग पनि कुरा गरेका छौं। उहाँले ब्रिटिश इण्डिया जोड्दै गर्दादेखिको समस्याको विषय पनि उठाउनु भएको थियो। यसैबीच परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा विवादबारे संसदमा दिएको जवाफ 10,000 क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको दावी गरेको छ। प्रधानमन्त्रीको जवाफको आलोचना भएपछि परराष्ट्रले एक विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको हो। यता संसदमा सांसदहरूले अचानक रूपमा प्रधानमन्त्रीको सो शैलीको विरोध समेत गरेका थिए। सांसदहरूले छापामार शैलीको राजनीतिक रणनीति भन्दै टिप्पणी समेत गरे। विपक्षी दलका केही नेताहरूले भने प्रश्नोत्तर प्रक्रिया पूर्व निर्धारित कार्यसूची अनुसार हुनुपर्ने र अचानक प्रश्न सोध्न लगाउँदा प्रभावकारी बहस हुन नसक्ने भन्दै विरोध गरेका थिए। यसैबीच प्रधानमन्त्री शाहले सांसदले उठाएका विभिन्न प्रश्नको जवाब दिए पनि केही अभिव्यक्ति भनी विवादित बन्न पुगेको थियो। विपक्षी दलहरूले उक्त भनाई संसदको रेकर्डबाट हटाउन र प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्ने समेत माग गरेका थिए।
14: नेपालले भारतको सिमाना मिचेको छ भनेर भन्ने कुरा अत्यन्त दुखद छ, गम्भीर आपत्तिजनक छ र यो विषय आज सबै नेपालीहरूको लागि गम्भीर प्रतिष्ठाको विषय भन्यो र देशको शिर यसले जुटाएको छ।
15: आफूले तपाईँको उत्तर दिँदै गर्दाखेरि तथ्यमा आधारित भएर, सत्यताको आधारमा भएर, किनभने हाम्रो सार्वभौमिकता मुलुकको विषयको कुरा गरिरहेको छौँ, हाम्रो सर्वजनजीको कुरा छ, त्यसले गर्दाखेरि उहाँले त्यस्ता खालको उत्तरहरूले चाहिँ हामीलाई अलिकति निराश हुने हामीलाई बनाएको छ।
12: यसैबीच नेपालले भारतको जमीन अतिक्रमण गरेको भन्ने विषयमा प्रधानमन्त्रीले दिएको जवाफमा सीमावित बुद्धिनारायण श्रेष्ठले नेपालले भारतको जमीन अतिक्रमण नगरेको बताउनु भएको छ किनभने भारतले सीमा क्षेत्रमा 45,000 एसएसबी परिचालन गरेको र भारतीय जमीनमा प्रवेश गर्न सम्भावना नरहेको समेत उहाँले बताउनुभयो त्यस्तै ईपीजी का सदस्य निलाम्बर आचार्यले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति विषय अनुकूल नदेखिएको र न पदको गरिमासँग सुहाउने खालको नै भएको बताउनु भएको छ राष्ट्रिय हितसँग प्रत्यक्ष जोड़िएको सीमा समस्या जस्तो संवेदनशील विषयमा उहाँले व्यक्त गर्नुभएको धारणा धेरै नेपालीका लागि दुःखद र आश्चर्यजनक रहेको समेत टिप्पणी गर्नुभयो
11: प्रतिनिधि सभामा सत्तापक्ष र विपक्षी सांसदहरूको घमसाघम्सी र विवादबीच हिजो राति संसदको नियमावली पारित भएको छ सभामुख डोल प्रसाद अर्यालले विपक्षीको बेल घेराउ र नाराबाजीका बीच नियमावली पारित भएको घोषणा गर्नुभएको हो विपक्षी दलका सांसदहरूले पटक पटक बैठकमा नाराबाजी गर्दै बेल घेराउ गरेका थिए संसद नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले छलफलमा उठेका प्रश्नको जवाब दिँदासम्म बैठक सामान्य रूपमा चलिरहेको थियो उहाँले बोलेपछि सभामुखले छलफल समाप्त भएको भन्दै संशोधनकर्तालाई संशोधन फिर्ता लिन समय दिनुभएको थियो प्रतिपक्षी सांसद नरेन्द्र कुमार केरूङले संशोधन फिर्ता नलिएपछि सभामुखले नियमावली संशोधन फिर्ता प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो त्यसपछि उहाँले उक्त प्रस्ताव फिर्ताको पक्षमा हुने सदस्यहरूलाई हुन्छ र विपक्षमा रहेकालाई हुन्न भन्न लगाउनु भएको थियो सत्तापक्षले हुन्न भन्ने भने लगत्तै प्रतिपक्षका सांसदहरू सबै आसनबाट उठ्नु भएको थियो प्रतिपक्षका तर्फबाट कांग्रेसका सचेतक भासना थापाले प्रतिपक्षको माग अनुसार सबै संशोधन प्रस्तावलाई विषयगत समितिमा लैजानुपर्ने माग गर्नुभएको थियो तर सभामुखले प्रतिपक्षको माग सुनवाई गर्नुभएन उहाँले कार्यसूची अगाडि बढ़ाउनु भएको थियो एमाले सांसद आयन महरले बोल्नका लागि समय मागे पनि सभामुखले समय दिनुभएन उहाँले नियमावलीलाई छलफलका लागि फेरि समितिमा नलैजाने भन्दै कार्यसूची अगाडि बढ़ाउनु भएको थियो प्रतिपक्ष सांसदहरूले उठेर विरोध जनाएका थिए सभामुखले यही बीचमा केरूङको संशोधन प्रस्ताव अस्वीकृत गर्नुभएको थियो विपक्षी सांसदहरूले नाराबाजी शुरू गरेसँगै मर्यादा पालक अगाडि आएर उभिएका थिए होहल्ला र नाराबाजी बीचै सभामुखले प्रक्रिया अगाडि बढ़ाउनु भएको हो प्रतिपक्षको आक्रोश बढ़दै जाँदा सांसद र मर्यादा पालक बीच तनाव उत्पन्न भएको थियो राष्ट्रपा सांसद पनि अघि बढ़दा संसदको बैठकमा एक सदस्यले आफू बसेको कुर्सी नै उचालेका थिए सांसदहरू कुर्सीमा चढ़दा बैठक अत्यन्त अमर्यादित र अस्वाभाविक बन्न पुगेको थियो
12: अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकका निम्न वर्गलाई राहत दिन शिक्षा स्वास्थ्यमा कर लगाइएको बताउनु भएको छ सरकारले शिक्षा स्वास्थ्य लगायतका आधारभूत सेवा सुलभ बनाउने नीति लिनुको साटो बजेट मार्फत कर लगाएर नागरिकलाई अतिरिक्त भार थपेको टिप्पणी भइरहेका बेलामा अर्थमन्त्री वाग्लेले कर सम्बन्धी निर्णयको बचाउ गर्नुभएको हो आर्थिक वर्ष 2083-84 को बजेट सम्बन्धमा हिजो आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले ऊर्जा क्षेत्रको पूर्वाधार विकासका लागि स्रोत जुटाउन 5% भ्याट लगाइएको बताउनु पूर्व अर्थमन्त्रीहरू लगायतसँग केही आलोचकबाट शिक्षा स्वास्थ्य बिजुली लगायतका लगाइएको करका विषयमा धेरै अतिरञ्जित गरियो समता कर मार्फत मध्यम वर्गलाई न्याक्यो भन्ने पनि आयो तर बजेटमा हामीले 25 जिल्लाका अति गरीब र मानव विकास सूचाङ्कमा धेरै पछाडि परेका बालबालिकालाई दिँदै आएको पोषण भत्तालाई यथावत राखेका छौं जसको दायित्व 6,50,52,00,00,00 रहेको छ 6,50,52,00,00,00 रहेको छ उहाँले भन्नुभयो अर्थमन्त्री वाग्लेले दलित समुदायप्रति भएको संस्थागत र संरचनागत विभेद अन्त्य गर्न बजेटमा दलित केन्द्रित कार्यक्रम ल्याएको समेत बताउनु भएको छ उहाँले देशैभरका 313,753 दलित बालबालिकालाई पोषण भत्ता दोब्बर गरेको समेत बताउनुभयो वाग्लेले निम्न वर्गलाई पनि मध्यम वर्गमा स्तर उन्नति गर्ने सरकारको उद्देश्य रहेको समेत बताउनु भएको थियो
11: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नीतिश नवीनको निमन्त्रणामा आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ पार्टीका केही नेतासहितको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै लामिछाने दिल्ली जान लाग्नु भएको हो सभापति लामिछानेसँगै सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा सहितको टोली नयाँ दिल्ली जाँदैछ भारत भ्रमणका क्रममा लामिछानेले भाजपाका शीर्ष नेताहरू प्रधानमन्त्री नरेन्द्र मोदीसहित सरकारी अधिकारी
16: मन्त्रीसँग पनि भेट्ने कार्यक्रम रहेको छ।
12: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बजेटमा नेपाली काठको प्रयोग र व्यवस्थापनका बारेमा समावेश भएपछि सामुदायिक वन अभियान कर्मी खुशी।
17: तुलनात्मक रूपमा अलिक फरक हो, यति यति गहिरिएर यति विश्लेषण गरेर जुन अहिले जुन आएको छ बुदा यो यति गहिरिएर आएको थिएन, अहिले चाहिँ तुलनात्मक रूपमा विगतमा भन्दा सुधारिएर आएको छ।
16: मकैको समर्थन मूल्य नतोक्दा किसानहरू मर्कामा लगायतका खबर र कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: रामी यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
19: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
20: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्, यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
18: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
21: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
19: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
21: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
19: ओहो धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
12: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
22: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
12: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
23: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
16: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर डट कम तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाका खबरहरू।
12: आजको कान्तिपुरको पहिलो पृष्ठमा प्रदीप अधिकारीको प्रपञ्च, अख्तियार प्रमुख हटाउन 10 करोड़को डिलदेखि धम्की र आन्तरिक सञ्जालसम्म शीर्षकमा संगम पर्साई र गौरव पोखरेलले खबर लेख्नु भएको छ। त्यस्तै भित्र पृष्ठमा बजेटले बढ़ायो विद्युतीय सवारीको मूल्य शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। आउँदो आर्थिक वर्षको बजेटमा कर वृद्धि गरेसँगै विद्युतीय सवारीको मूल्य बढ़ने भएको छ। सरकारले विद्युतीय सवारीमा लाग्दै आएको अन्तशुल्क हटाएर स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएको छ। आर्थिक विधेयक 2083 अनुसार सबै खाले सवारीमा भन्सार महसुल 20% कायम गरिएको छ। स्वच्छ पूर्वाधार लगानी शुल्क 2.5%देखि 130% लगाइएको छ। यसमा सड़क निर्माण दस्तुर 5 र मूल्य अभिवृद्धि कर भ्याट 13 र भन्सार 20% थप हुनेछ। त्यस्तै बजेटमा महिला प्राथमिकता कि प्रचारमा शीर्षकमा अर्को खबर प्रकाशित छ, यसलाई आर्यचन्द्रले लेख्नु भएको छ। त्यस्तै भित्री पृष्ठमा संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, लिपुलेखदेखि बाँदर व्यवस्थापनसम्म शीर्षकमा समाचार प्रकाशित छ। त्यस्तै आजको नयाँ पत्रिकाको भित्री पृष्ठमा अर्थमन्त्री वाग्लेको दावी, डीजीपीको अनुपातमा बजेट सानो, जीडीपीको अनुपातमा बजेट सानो, ऋण बारे गलत भाष्य फैलाइयो शीर्षकमा खबर छ भने सर्वीर स्टेशन बनाउने निर्णयबाट पछि हट्यो नागढुङ्गा सुरुङ मार्ग शीर्षकमा अर्को खबर छ। त्यस्तै बजेट कार्यान्वयन भए अर्थतन्त्रले गति लिन्छ चेम्बर शीर्षकमा अर्को खबर पनि भित्र पृष्ठमा प्रकाशित छ। त्यस्तै आजको नागरिक दैनिकमाको भित्री पृष्ठमा श्रुतिजन्य कर बजेटमा 10 यथावतमा 2.5% शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै
0: भित्रपृष्ठमा महिनावारी विभेद कायमी शीर्षकमा खबर छ भने निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ढाँचा छ महिनाभित्र शीर्षकमा अर्को खबर छ। विगत चार वर्षदेखि अल्पत्र देशकै गौरवको आयोजनाका रूपमा शुरू गरिएको निजगढ़ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी छ महिनाभित्र एकिङ गरिने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले दावी गर्नुभएको छ। आर्थिक वर्ष 2083-84 लागि संघीय संसदको संयुक्त बैठकमा हिजो शुक्रबार बजेट वक्तव्य प्रस्तुत गर्दै वाग्लेले दोस्रो विमानस्थल निर्माण प्रक्रिया अगाडि बढ़ाउने बताउनु भएको हो। त्यस्तै जग्गा तथा होटल व्यवसायी इच्छा बहादुर वाग्लेले टागिया बस्तीमा निर्माण गर्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल धेरै वर्षदेखि बन्ने हल्ला गरिए पनि त्यस अनुसार काम नभएको गुनासो गर्नुभएको खबर पनि प्रकाशित छ।
16: त्यस्तै गरी गोर्खापत्र दैनिकको भित्री पृष्ठमा भक्ति विलास पोखरेलले लेख्नु भएको छ, दर्जन भन्दा बढ़ी आयोजना प्रभावित, इन्धन लगायतका निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्य वृद्धिले चालू आर्थिक वर्षमा सम्पन्न हुनुपर्ने निर्माणाधीन अवस्थाका विकास निर्माणका कार्यक्रमहरूमा गम्भीर रूपमा प्रभावित हुने अवस्था देखिएको छ। डिजेल पेट्रोल र अलकत्ता लगायतका इन्धनको निरन्तर मूल्य वृद्धि भएपछि ठेक्का सम्झौता हुँदाको समयमा भएको दर रेट भन्दा अहिले दोब्बरसम्म मूल्य वृद्धि भएको भन्दै निर्माण व्यवसायीहरू अप्ठ्यारोमा परेका छन् भन्ने खबर छ। त्यस्तै गरी गोर्खापत्र दैनिकै भित्री पृष्ठमा खोटाङबाट राजकुमार भट्टराई लेख्नुहुन्छ, रावा खोलामा निर्माणाधीन झोलुङ्गे पुल अल्पत्र परेको छ। खोटाङको मुख्य राजमार्गको रूपमा रहेका विभिन्न राजमार्गहरूलाई जोड्नको लागि रावा खोला झोलुङ्गे पुल एकदमै महत्वपूर्ण मानिन्छ। केपिलास गढ़ी चार र ऐसेलु खर्कको राखा बाङदेल जोड्ने झोलुङ्गे पुल 2078 फागुन 4 गते उपभोक्ता समिति मार्फत निर्माण गर्ने गरी सम्झौता भएको थियो, तर सम्झौता भएको करिब 5 वर्ष पुग्न लाग्दा पनि हालसम्म पुल निर्माण समेत सम्पन्न भएको छैन, त्यसैले स्थानीयलाई समस्या छ। त्यस्तै गरी म्याग्दी र मुस्ताङका होटेलहरू भरिभराउ भएका छन् शीर्षकमा कारोबार दैनिकको भित्री पृष्ठमा लेखिएको छ। म्याग्दी र मुस्ताङका पर्यटकीय स्थल तथा होटेलहरू भरिभराउ भएका छन्। म्याग्दीको बेनी जुमसुङ सड़कमा पर्ने बेनी गलेश्वर लगायतका क्षेत्रहरूमा पर्यटकहरू खचाखच रहेका छन्। म्याग्दीको गलेश्वर हुरूङ तातोपानी रूपसे र विभिन्न झरना आसपासका क्षेत्रहरूमा पर्यटकहरूको ठूलो भीड़ लागेको छ। गर्मी छलन र मुक्तिनाथ दर्शनका लागि भारतीय तथा नेपालका धेरै तीर्थयात्रीहरू त्यस क्षेत्रमा पुग्ने गरेका छन्। त्यस्तै गरी गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लुम्बिनी प्राविधिक विश्वविद्यालय 4 वर्षमा पनि भएन जग्गा व्यवस्थापन शीर्षकमा खबर लेखिएको छ। र त्यस्तै गरी मुक्तिनाथ मुस्ताङकै अर्को खबर छ, तीनतले समर गुफा बन्यो नयाँ गन्तव्य। मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका 3 रहेको पुरानो धार्मिक सांस्कृतिक तथा ऐतिहासिक पुरातात्विक महत्वको तीनतले समर गुफा नयाँ गन्तव्यको रूपमा परिचित हुँदै गइरहेको छ। त्यस्तै गरी गोर्खापत्र दैनिकमा भरतपुरबाट लेखिएको छ, प्रदेश अस्पताललाई प्रविधि मैत्री बनाइदैछ मुख्यमन्त्री बानिया। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले प्रविधिको युगमा प्रदेश अस्पताललाई पनि प्रविधि मैत्री बनाउनको लागि विभिन्न पहल गरेको जानकारी दिनुभएको छ। र प्रतिनिधि सभाका सांसदहरूले अविरल वर्षाका कारण जनतामा परेको समस्या, महँगी र बेरोजगारी लगायतका समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराएका छन् गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लेखिएको छ। त्यस्तै गरी 8 वर्षदेखि पुल नबन्दा भोटखोलाका बासिन्दाहरू काठेपुलको भरमा। उत्तरी गोर्खाको भोटखोलामा एक झोलुङ्गे पुल निर्माणको काम विगत 8 वर्षदेखि अल्पत्र रहेको छ। आर्थिक वर्ष 2075-76 ठेक्का सम्झौता भएको चुम्रुमी 1 रहेको सो पुल निर्माण कार्य अल्पत्र परेको हो। बुढ़ी गण्डकीमाथि निर्माण हुनुपर्ने सो पुल नबन्दा गाउँलेहरूलाई काठको पुलकै भरमा आवजावत गर्नुपर्ने समस्या रहेको छ। त्यस्तै गरी नेपाल र साउदी सम्बन्ध सब सुदृढ बनाउन पहल शीर्षकमा अन्नपूर्ण दैनिकको भित्री पृष्ठमा विष्णु घिमिरे लेख्नुहुन्छ, नेपाल र साउदी अरब बीचको श्रम तथा कूटनीति सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा एक महत्वपूर्ण शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव र नेपालका लागि साउदी अरबका महामहिम राजदूत फहद मोहम्मद बीच भेटवार्ता भएको हो।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग प्रस्तावित सम्झौतामा केही संशोधन गर्न आग्रह गर्नुभएको छ। यस वर्षको शुरूआतमा शुरू भएको द्वन्द अन्त्य गर्ने उद्देश्यले तयार पारेको उक्त सम्झौतामा मुख्यतया हर्मुज नाका संचालन सम्बन्धी व्यवस्था र युरेनियम हटाउने विषयमा परिवर्तन प्रस्ताव गरिएको अमेरिकी संचार माध्यमले जनाएका छन्। व्हाइट हाउसले यसबारे कुनै औपचारिक प्रतिक्रिया भने दिएको छैन। यता इरानका अधिकारीले पूर्ण रूपमा सुनिश्चित नभएसम्म कुनै पनि सम्झौता स्वीकार नगर्ने स्पष्ट पारेका छन्। सम्झौताको पछिल्लो मसौदामा 60 दिनसम्म हिंसा रोक्ने, हर्मुज नाका पुनः खुला गर्ने तथा इरानको आणविक कार्यक्रम सम्बन्धी वार्ता पुनः शुरू गर्ने रूपरेखा समावेश गरिएको बताइएको छ। दक्षिण लेबनानमा जारी सैन्य अभियानका क्रममा इजरायली सेनाले रणनीतिक रूपमा महत्वपूर्ण मानिने क्षेत्र आफ्नो नियन्त्रणमा लिएको दावी गरेको छ। इजरायलका प्रधानमन्त्रीले त्यसलाई हिजबुल्ला विरूद्धको अभियानमा निर्णायक मोड़ भएको उल्लेख गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इजरायल स्थल सेना लिटानी नदीको पुल सीमा रेखा भन्दा अझ गहिरो रूपमा लेबनानी भूभागभित्र प्रवेश गरिरहेको समेत बताइएको छ। र गत अप्रेलमा इरानको दक्षिण पश्चिमी क्षेत्रमा खसालिएको अमेरिकी लडाकू विमानमाथि चीनमा निर्मित मिसाइल प्रहार गरेको दावी गरिएको छ। अमेरिकी संचार माध्यमका अनुसार सो मिसाइल प्रहार गरिएको बताइएको हो। रिपोर्टका अनुसार सो जानकारी राख्ने तीन स्रोतलाई उद्धृत गर्दै उक्त दावी गरिएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यद्यपि अमेरिकी अधिकारीहरूले भने घटनाबारे अनुसन्धान जारी रहेको र अन्तिम निष्कर्ष सार्वजनिक भइ नसकेको बताएका छन्।
16: जापानमा हुने 20 एसियन खेलकूद अन्तर्गत पुरूष क्रिकेट छनौटमा नेपालले चीन विरूद्ध थुप्रै कीर्तिमानी बनाएको छ। सिंगापुरमा हिजो भएको छनौट खेलमा नेपाल पहिलो राष्ट्रका रूपमा अन्तर्राष्ट्रिय टी20 आईमा दुई पटक 300 भन्दा बढ़ीको एक फल बनाउने टोली बनेको छ। नेपालका ओपनर कुशल भुर्तेलले नेपाली खेलाड़ी मध्ये दुईवटा टी20लाई आई शतक, एकै ओभरमा 6 छक्का र एकै इनिङमा सर्वाधिक 16 छक्काको कीर्तिमान बनाउनु भएको हो। भुर्तेलको आक्रमक इनिङको सहयोगमा नेपालले चीनलाई 221 रनको फराकिलो अन्तरले हराएको हो। यसैबीच नेपाल दक्षिण एसियाली महिला फुटबल साफ च्याम्पियनशीपको सेमी फाइनलमा पुगेको छ। हिजो गोवा स्थित नेहरू रंगशालामा भएको खेलमा श्रीलंकालाई 2-0 हराउँदै नेपालले अन्तिम चारको स्थान सुरक्षित गरेको हो। नेपाल समूह एकको विजेता बनेको छ। नेपालले लगातार दुई खेलबाट 6 अंक बटुलेको छ। यसैबीच रोयल च्यालेन्जर्स बेंगलोर आरसीबीले इण्डियन प्रिमियर लीग आईपीएलको उपाधि रक्षा गरेको छ। 19 आईपीएलको हिजो भएको फाइनलमा गुजरात टाइटन्सलाई 5 विकेटले हराउँदै आरसीबीले लगातार दोस्रो पटक उपाधि हात पारेको हो। अहमदाबाद रंगशालामा पहिलो ब्याटिङ गरेको गुजरातले 20 ओभरमा 8 विकेट गुमाएर 155 रन बनाएको थियो।
0: बजेटमा नेपाली काठको प्रयोग र व्यवस्थापनका बारेमा समावेश भएपछि सामुदायिक वन अभियानकर्मी खुशी, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
2: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
1: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्त शास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान, भर्ना सम्बन्धी कार्यक्रमहरू, भर्ना फारम वितरण जेठ 1 गतेदेखि, भर्ना सुरु जेठ 3 गतेदेखि, कक्षा सञ्चालन जेठ 25 गतेदेखि, पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31 र 98-48-43-36-77।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
17: 49 भन्दाखेरि सामुदायिक वन उपभोक्ता समूह एक अविच्छिन्न उत्तराधिकारवाला सुशासित संगठित संस्था हो भनेर व्याख्या गरेको थियो। अहिलेको बजेटमा ठ्याक्कै त्यही शब्द सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन प्रशोधन बजारका लागि स्वायत्तता प्रदान गरिनेछ भनेर ल्याएको छ। त्यसले गर्दा त्यो अत्यन्तै महत्वपूर्ण सामुदायिक वनको, किन भन्दा स्वभावैले सामुदायिक वन उपभोक्ता समूहहरू स्वायत्त छन्। यद्यपि कानूनी रूपमा भन्दा पनि नीति र नियतको कुरा हुन्छ, तल केही नियतका कारण केही कानूनी हडलका कारण केही केही समस्याहरू सामुदायिक वनहरूले भोगिरहनु परेको छ। त्यसलाई अहिले चाहिँ कमसेकम शब्दमा सम्बोधन गरेको हुँदा हामीले पोजिटिभ लिएका छौँ। समुदायले वनको उत्पादन गर्न, वनको प्रशोधन गर्न, वनलाई बजारीकरण गर्न पाउँछ कि पाउँदैन, हाम्रो मुख्य चासोको विषय त्यो हो।
3: यो बजेटमा आएको यो एउटा यो जुन वाक्य छ अथवा अनुच्छेद छ, म त्यो तपाईँलाई पढेर सुनाउँछु। वन तथा प्राकृतिक स्रोतलाई संरक्षणको सीमित दायराबाट बाहिर निकाली हरित औद्योगिकरण, रोजगारी सिर्जना र आयात प्रतिस्थापनको आधार बनाउनेछौ। दिगो काठ उत्पादन, वनमा आधारित उद्योग, जड़ीबुटी तथा गैर कास्ट वन पैदावारको प्रशोधन र हरित उद्यम प्रवर्धन गर्नेछौ। स्वदेशी काठ उद्योगको प्रतिस्पर्धात्मक अभिवृद्धि गर्न विकास निर्माणका काममा संकलित कच्चा काठको बिक्री मूल्य पुनरावलोकन गर्नेछौ। वन पैदावारको कटानी, संकलन, ढुवानी र बिक्री वितरण सम्बन्धी अनुमति प्रणालीलाई पूर्ण डिजिटल तथा एकद्वार प्रणालीमा रूपान्तरण गरी प्रक्रियागत झन्झट हटाउनेछौ। सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन प्रशोधन ब्रान्डिङ र उद्यम सञ्चालनमा थप स्वायत्तता प्रदान गर्नेछौ। वन वातावरण, उद्योग, ऊर्जा र पूर्वाधार सम्बन्धी कानून तथा तीन बीचको असंगति हटाउनेछौ र वन क्षेत्रको कार्बन स्टक इको सिस्टम सेवा तथा प्राकृतिक पूँजीको आर्थिक मूल्यांकन गरी बजेट तथा योजना प्रणालीमा समावेश गर्नेछौ। सामुदायिक वनलाई थोकेर लेख्दाखेरि तपाईँहरू पुरुङ हुनुभयो।
17: एकदम होइन, समग्र वनको विषयमा पनि सकारात्मक लेख्यो, त्यसभित्र सामुदायिक वनलाई अझै प्रायोरिटी दिएर लेख्यो। त्यसकारण लेखेको कुरा र प्रस्तुत भएको विषयमा हाम्रो अत्यन्तै सकारात्मक हो, हामीले सरकारलाई धन्यवाद पनि दिएका छौँ। मात्रै के हो भन्दा कार्यान्वयनको अवस्था के हो भन्ने कुरामा हामी पर्खिरहेछौँ।
3: त्यो कार्यान्वयनको कुरा गर्नुभन्दा अगाडि यो जति लेख्यो नि सरकारले, त्यो आफ्नै स्वविवेकले लेख्यो कि अथवा फेकोफेन लगायतका अरू सरकारवालाले पनि
17: अब अरूले के गर्नुभयो आफ्नो ठाउँमा छ। सामुदायिक वन उपभोक्ता महासंघ नेपालको तर्फबाट हामी अब निरन्तर रूपमा सरकारसँग भेटघाट गर्ने, सरकारका सरकारवाला जुन साथीहरू हुनुहुन्छ उहाँहरूसँग भेटघाट गर्ने, माननीय कृषि वन वातावरण मन्त्रीज्यूसँग हामी भेट गर्यौं, सचिवज्यूसँग लगायतसँग निरन्तर भेटघाटमा हामीले यी कुराहरू उठाइरहेका थियौं। हामीले जे कुरा उठाएर उहाँहरूसँग छलफल गरिरहेका थियौं त्यही कुरा बजेटमा आउँदाखेरि हामी चाहिँ उत्साहित भयो।
3: तर जस्तो अब जति लेखियो त्यो लेखिएको कुरा पनि अहिलेसम्मको बजेटमा यो अलिकति फरक र सकारात्मक हो कि यस्तो सामान्यतया बजेटको बेलामा यस्ता लेख्ने कुराहरू चाहिँ निरन्तर नै भइराखेका छन्, यसलाई तपाईँहरूले अस्वाभाविक रूपमा लिनुभएको?
17: तुलनात्मक रूपमा अलिक फरक हो, यति गहिरिएर यति विश्लेषण गरेर जुन अहिले जुन आएको छ बुझा यो यति गहिरिएर आएको थिएन, अहिले चाहिँ तुलनात्मक रूपमा विगतमा भन्दा सुधारिएर आएको छ।
16: सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
4: संसदमा प्रधानमन्त्री बालिनसँग सांसदहरूको प्रश्न उत्तर, नेपाल भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा गल्ती सच्याउन आग्रह।
16: विपक्षीको अवरोधका बीच प्रतिनिधि सभा नियमावली पारित, सरकारको बजेटका कारण विद्युतीय सवारीको मूल्य वृद्धि हुने, उपभोग बढ़ाएर अर्थतन्त्र चलायमान बनाउने सरकारको रणनीति।
4: म्याग्दी र मुस्ताङका होटलहरू भरिभराउ, भरतपुरमा रात्रिकालीन उडान सञ्चालन गरिने, सुदूरपश्चिममा 3 वर्षदेखि जलविद्युत उत्पादन स्थिर।
16: इरानसँग प्रस्तावित सम्झौतामा केही संशोधन गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, पूर्ण रूपमा सुनिश्चित नभएसम्म सम्झौता स्वीकार नगर्ने इरानको अडान, लेबनानमा इजरायली सैन्य अभियान तीव्र।
4: र साफ महिला फुटबल प्रतियोगितामा श्रीलंकालाई हराउँदै नेपाल सेमी फाइनलमा, 20 एसियन क्रिकेट छनौटमा 2 पटक T20Iमा नेपालको सर्वाधिक योगफल, आईपीएलको उपाधि आरसीबीलाई।
16: साझा खबरको अन्त्यमा कार्टुन हामीले हिमालय टाइम्सबाट महेश बास्ताकोटीले चसक्क शीर्षकमा लेख्नु भएको कार्टुनलाई छनौट गरेका छौं। यहाँ तस्विरमा देखिन्छ एकजना घरबेटी जस्ता देखिने व्यक्ति पत्रिका पढ्दै हातमा, युनिट बढ्दा विद्युत खपतमा भ्याट तिर्नुपर्ने लगायतका कुराहरू उल्लेख गरिएको पत्रिका पढ़िरहेका छन् र यहाँ घरमा बहालमा बस्ने एकजना महिला र उनका बच्चा अगाडि देखिन्छ। यहाँ पंखा पनि बनाइएको छ, चिम जस्तो संकेत पनि बनाइएको छ र यहाँ लेखिएको छ, घरमा बस्ने तिमीहरू अब ढुक्क भए हुन्छ, यो घरमा बत्ती पंखा केही पनि चलाउन पाइँदैन।
0: हौस् प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुर नगरपालिका टीकापुरमा विभिन्न किसिमका सचेतनामूलक कार्यक्रम गर्दै मानसिक स्वास्थ्य प्रवर्धन तथा आत्महत्या रोकथाम सम्बन्धी कार्यक्रम। पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, देशका विभिन्न स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना। मनसूनका कारण सुदूरपश्चिममा 33,000 भन्दा बढ़ी नागरिक प्रभावित हुने अनुमान। विपद पूर्व तयारीमा जुटे तटीय क्षेत्रका वडाहरू। र टी20 आईमा 2 पटक 300 रन कटाउने नेपाल पहिलो टीम, बेंगलोरीलाई लगातार दोस्रो पटक आईपीएलको उपाधि। अब खोज खबर विस्तारमा। टीकापुर नगरपालिकाले टीकापुरमा विभिन्न किसिमका सचेतनामूलक कार्यक्रम गरिरहेको छ। नगरपालिकाले मानसिक स्वास्थ्य प्रवर्धन तथा आत्महत्या रोकथाम सम्बन्धी सरकारवालाहरूलाई सचेतनामूलक कार्यक्रम गरिरहेको बताएको छ। विभिन्न संघ संस्थाको समन्वय र सहकार्यमा सचेतनामूलक कार्यक्रम गरिरहेको टीकापुर नगरपालिका जनस्वास्थ्य प्रबन्धन शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिनुभयो।
1: टीकापुर नगरपालिका जनस्वास्थ्य शाखाको आयोजनामा हामीले यो विभिन्न ठाउँमा मानसिक स्वास्थ्य प्रबन्धन तथा आत्महत्या रोकथाम सम्बन्धी सचेतना कार्यक्रमहरू सञ्चालन गरिरहेछौ। खास गरी के छ भन्दाखेरि, अहिले हामी गाउँ नेपालमा हेर्ने हो भने मानसिक स्वास्थ्य बिरामी धेरै छन्। हरेक 4 जनामा एउटा बिरामी मानसिक स्वास्थ्य बिरामी छ। त्यसले गर्दा उहाँहरूलाई कम्तीमा समयमा सचेत गराउने, जानकारी गराउने, समयमा उहाँलाई उपचारमा ल्याउने त्यो एउटा उद्देश्य पनि। अर्को चाहिँ अहिले पनि हामी कहाँ आत्महत्या संख्या धेरै बढेको छ। अब यसको विभिन्न कारण छन्, यहाँ सामाजिक सञ्जालदेखि लिएर मान्छेको खानपिन रहन सहन त्यो लाइफ स्टाइल हरेकले गर्दा पनि यो अहिले आत्महत्या बढ़िरहेको छ। सँगसँगै टीकापुर लागू पदार्थको एउटा हबै छ, त्यो चाहिँ विभिन्न तथ्याङ्कहरूले देखाइरहेको छ। त्यसले गर्दा लागू पदार्थ दुरुस्तीलाई पनि कम गर्ने, आत्महत्या न्यूनीकरणमा सहयोग गर्ने, सँगसँगै मानसिक स्वास्थ्यलाई चाहिँ प्रवर्धन गर्ने भन्ने उद्देश्यले टीकापुर नगरपालिकाले यो सरकारवालाहरूसँग त्यो कार्यक्रम चाहिँ हामीले सञ्चालन गर्दै आइरहेछौ।
0: टीकापुर नगरपालिकाभित्र आत्महत्या बढ़ी भएका, मानसिक स्वास्थ्यका बिरामी बढ़ी भएका क्षेत्रहरू छनौट गरेर कार्यक्रम गर्ने गरिएको प्रमुख रावलको भनाइ छ।
1: सबभन्दा बढी आत्महत्या कहाँ भएको छ त, त्यो देखेर टार्गेट गरेका छौँ। अर्को चाहिँ फेरि अर्को यो मानसिक स्वास्थ्य बिरामी कहाँ आउँछन् त, यहाँ टीकापुर नगरपालिका अन्तर्गत पनि वार्ड नम्बर 6 हाम्रो सेवा छ, वार्ड नम्बर 2 बिजनेस वार्ड पनि हामी सेवा दिन्छौँ, अर्को अस्पतालबाट सेवा दिन्छौँ। त्यसमा अब कहाँ छन् त बढी मानसिक बिरामीहरू, त्यो एरियालाई फोकस गरेका छौँ हामीले। सँगसँगै लागू पदार्थको त अब अहिले हाम्रो किशोरी 10-19 वर्षका टार्गेट बनाएर हामीले यो यस्तै खालकालाई हामी टार्गेट बनाएर त्यो पहिचान गरेर त्यो अनुसार त्यो ठाउँमा हामीले गरिरहेका छौँ।
0: आइतबार ग्रेटल एजुकेशन कन्सल्टेन्सीको समन्वयमा विद्यार्थीहरूलाई प्रशिक्षण दिएको छ। कन्सल्टेन्सीमा विदेश जाने विद्यार्थीहरू पढ्ने गरेको र उनीहरूलाई पनि मानसिक समस्या हुने गरेकाले मोटिभेशनल तरिकाले प्रशिक्षण दिएको रावलले बताउनुभयो।
1: ग्रेट हल एजुकेशन कन्सल्टेसँग मिलेर हामीले उहाँहरूको विद्यार्थी भाइ बहिनीहरू, त्यो विशेष गरेर उहाँहरू विदेश जाने तयारीमा हुनुहुन्छ, जो भाषा सिक्दै हुनुहुन्छ, उहाँहरूलाई पनि तनाव छ। अहिले भोलि विदेश जान पाइन्छ कि पाइँदैन, गए पनि उहाँ के हुने कस्तो हुने, त्यहाँ पनि एक खालको रोजगारको सिलसिलामा जाने रोजगार नपाउने भन्ने छ। त्यसैले उहाँहरूलाई पनि कम्तीमा त्यहाँ गएर के गर्ने के नगर्ने, यहाँ गएर मान्छेले काम नपाउने, पढाइ नपाउने, अल्पत्र पनि सबै कुरालाई जोडेर उहाँलाई मोटिभेसन टाइपको एउटा मानसिक स्वास्थ्य कार्यक्रम चाहिँ हामीले सञ्चालन गर्दै आइरहेछौँ।
0: नगरपालिकाले अहिलेसम्म 8 टोल विकास संस्था, केही कन्सल्टेन्टीमा सचेतनामूलक कार्यक्रम गरिरहेको र अब 10-20 विद्यालय र 2 टोल विकास संस्थामा कार्यक्रम गर्ने तयारी भइरहेको प्रमुख रावलले जानकारी दिनुभयो।
1: 20 विद्यालयमा हामी जाँदैछौँ, 10 समुदायमा जाँदैछौँ। अब यो अर्को मानसिक स्वास्थ्य चाहिँ आत्महत्या न्यूनीकरणको अब 3 हामीले त्यस्तो ठाउँ हो गर्दैछौँ। 20 विद्यालय बाँकी नै छ, टोलमा मात्रै भइरहेको छ। टोल विकास संस्थाको लागि हाम्रो 8 भयो, यो अन्य चाहिँ यो आत्महत्यासँगै जोडेर 3 भयो। अलिक छुट्टै फरक फरक खालको फरक फरक उद्देश्यको कार्यक्रम छ। हामी सबैको उद्देश्य के हो भने अब मान्छेलाई मानसिक स्वास्थ्यबाट उनलाई सिकाउने, राम्रो बनाउने, मानसिक स्वास्थ्यको बिरामीलाई घटाउने।
0: हाल नेपालको मौसममा विभिन्न वायु प्रणालीको मिश्रित प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यूनचापीय रेखाको प्रभाव सक्रिय रहेको छ। यो मौसमी प्रणालीका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बदली भएको छ। देशका बाँकी तराईका क्षेत्रमा भने आंशिक बादल लागेको छ। अहिले कोशी बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज सोमबार पनि देशभरकै मौसममा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने देखिन्छ। यसको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बदली हुनेछ। यो अवधिमा कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानहरूमा मौसम बिग्रने सम्भावना छ। महाशाखाका अनुसार ती क्षेत्रहरूका साथै कोशी र लुम्बिनी प्रदेशका तराईका भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि 10 बुँदे कर्णाली घोषणा पत्र जारी गरिएको छ। ज्योति फाउण्डेशनले सुर्खेत वीरेन्द्रनगरमा हिजो सम्पन्न गरेको कर्णाली छोरी सम्मेलन 2083 कार्यक्रमबाट 10 बुँदे कर्णाली घोषणा पत्र जारी गरेको हो। जेठ 16 र 17 गते सञ्चालन भएको कार्यक्रममा कर्णालीका छोरीहरूबाट प्राप्त सुझावका आधारमा 10 बुँदे कर्णाली घोषणा पत्र सार्वजनिक गरिएको छ। सम्मेलन मूलत कर्णालीका छोरीहरूको उज्जवल भविष्य निर्माणका लागि बाधक बनेका बाल विवाह, लैंगिक विभेद, कुप्रथा लगायत विभेदहरूको अन्त्यका लागि प्रदेश तथा स्थानीय सरकारसँग रणनीतिक एवं कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न माग राखेको छ। त्यसै गरी महिनावारीसँग सम्बन्धित विभेदकारी र हानिकारक अभ्यासहरू समूल नष्ट गर्दै महिनावारीलाई मर्यादित र सुरक्षित बनाउन संघ प्रदेश र स्थानीय कानूनको पुनः कार्यान्वयन गर्न सरकारवाला निकायसँग माग गर्ने, विद्यालय तथा सामुदायिक संस्थामा महिनावारी आराम कक्षको व्यवस्था गरी महिनावारी स्वच्छता सेवा तथा आवश्यक सामग्रीको व्यवस्थापन गर्न माग गर्ने निर्णय गरेको छ। छोरीहरूको उच्च शिक्षा अध्ययनका लागि कर्णाली प्रदेश सरकार र 79 वटै स्थानीय तहलाई छोरी विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न तथा सञ्चालनमा रहेका कार्यक्रमलाई व्यवस्थित तथा उपलब्धिमूलक बनाउन सामुदायिक र संस्थागत विद्यालयमा गुणस्तरीय एवं समावेशी भौतिक संरचना निर्माण गर्न तीनै तहका सरकारसँग माग राख्दै प्रविधिको दुरूपयोगबाट हुने हिंसा र दुर्व्यवहारको अन्त्यका लागि प्रभावकारी कानूनी, शैक्षिक र संरचनागत सुधारको पैरवी गर्ने घोषणा पत्रमा उल्लेख गरेको छ। खोज खबरमा विपद पूर्व तयारीमा जुटे तटीय क्षेत्रका ओडाहरू लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
2: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
3: होइन चाइनाजो माइलो, त्यो बर्बर बर्बर कराइरहेको छ, के भएको छ तँलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकला रोड, टिकापुर, कैलाली।
6: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर,
7: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
6: ससानो कुरामा तनाव हुने,
7: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
6: कुलटमा लाग्ने,
7: छटपटी हुने,
6: मुटु धेरै ढुकढुक हुने,
7: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
6: टिकापुर अस्पताल, टिकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। यस वर्षको मनसूनका कारण सुदूरपश्चिम प्रदेशमा 33,000 भन्दा बढ़ी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिमका अनुसार बाढ़ी, पैह्रो र डुबान जस्ता विपदबाट प्रदेशका 7,603 घरदूरी प्रत्यक्ष प्रभावित हुन सक्ने आकलन गरिएको छ। मन्त्रालयका विपद सम्पर्क व्यक्ति जनक धामीका अनुसार करिब 33,227 जना नागरिक विपदको जोखिममा छन्। यस वर्ष तराईका कैलाली र कञ्चनपुर मनसुनबाट सबैभन्दा बढ़ी प्रभावित हुने अनुमान गरिएको छ, जहाँ नदी कटान, डुबान र बाढ़ी मुख्य चुनौती रहनेछन्। पहाड़ी तथा हिमाली भूभागमा डुबानको जोखिम कम भए पनि पहिरेको सम्भावना उच्च रहेको मन्त्रालयको निष्कर्ष छ। विगतमा जथाभावी सड़क निर्माण र कमजोर भू बनौटका कारण सामान्य वर्षामा समेत ठूलो पहिरो जाने गरेको अनुभवका आधारमा यस वर्ष पहाड़ी जिल्लाहरूमा उच्च सतर्कता अप्नाउनुपर्ने धामीले बताउनुभयो। अब वर्खा लाग्न थालेको छ। वर्खा लागेपछि बाढ़ी जान्ने विपदमा रहेको टीकापुरमा बाढ़ीको त्रास बढ़छ। टीकापुरमा विपदबाट जोगिन कस्तो प्रयासहरू गरिरहेको छ भने वडा नम्बर आठका वडा अध्यक्ष दीर्घबहादुर ठकुलालाई सोधेका छौ।
8: यो क्षेत्रको बाढ़ी समस्यालाई हल गर्नको लागि अब हामीले गर्ने पहलहरू अब थुप्रै गरेका छौ, गरि पनि राखेका छौ। कर्णाली नदी भनेको अब ठूलो नदी भएकोले यसको बेग धार धेरै भएकोले फिल्डमा बग्ने भावनाले यसलाई सानोतिनो बजेटले व्यवस्थापन गर्न सक्ने कुरा चुनौतीपूर्ण छ र त्यो पालिका लेभलबाट हुने कुरा पनि होइन र खास गरी प्रदेश सरकारबाट संघ सरकारबाट हामीले पहल गरिराखेका छौ। अझ भन्नुपर्दा राजमरा कुलरे सिचाइ आयोजना अन्तर्गत इम्बेगमेन्टको काम कमान्ड एरिया प्रोटेक्सन भनेर तटबन्धनको काम विगत लामो समयदेखि भइरहेको छ। पछिल्लो चरण बजेट घटेका कारणले केही समस्याहरू चुनौतीहरू खडा भएका छन्। पछिल्लो चरण अब काम पनि कम भइरहेको छ नदी नियन्त्रणको क्षेत्रमा राजमराबाट। खास गरी संघीय सरकारले छुट्टै अब कर्णाली नदी नियन्त्रणको अफिस पारी बर्दिया राजा गृह स्थापना गरेको छ। अब त्यसले खास गरी दुवै क्षेत्र हेर्नुपर्ने वारिपारी उसले पल्लो क्षेत्रलाई मात्रै बर्दियाको किनार क्षेत्रलाई मात्रै हेरिराखेको र प्रायोरिटी दिएको हुनाले यतापट्टि हाम्रो टिकापुर साइडमा अलिकति चुनौती अहिले खडा भएको छ। अब यसलाई व्यवस्थापन गर्नका लागि सामान्य सानोतिनो पिसमा काम हुने कुरा त भइरहेको छ। जस्तै हामीले श्रीलङ्कामा पनि केही बोल्डरहरू खसाउन लगायौँ, तटबन्धको काम पनि नियमित छ, अब त्यो पारि कर्णाली नदीको अफिसबाट गरायौँ। अब यतापट्टि पनि सरकारको सानो बजेट हामीले नदीको डिलहरूलाई हाइट बनाउने, पानी ओभरफ्लोलाई बग्न दिनको लागि केही काम यसपालि पनि भएको छ यो प्रदेश सरकारको 25 लाख बजेटबाट। त्यसै गरी राजमराले पनि टेन्डर लगाएको छ, त्यसको काम त अब कहिले सुरु हुन्छ भन्ने कुरा हो माथिल्लो बेडमा र इस्टिमेट गरेर बाँकी हामीले माथि पठाएका छौँ। डिजाइन गरेर बजेट सुनिश्चित भएपछि आगामी दिनमा अलिक ठुलो टेका लगाउँछु भन्ने आश्वासन आएको छ। बाँकी बाढी आउने कुरा अनिश्चित छ, जति बेला पनि आउन सक्छ। अब त्यसको प्रिपेरेसन हामीले गर्ने कुरा पालिकाको तर्फबाट, वडा कार्यालयको तर्फबाट हामीले गर्ने कुरा हाम्रो तरिकाबाट हामी गरिरहेछौँ। त्यो खास गरी के हो भने मानवीय क्षति, धनजनको क्षति घटाउने कुरा, हुन नदिने कुरालाई हामीले व्यवस्थापन गर्ने प्रयास गर्ने हो। त्यसै अन्तर्गत एलिओसी स्थापना छँदैछ, टिका सक्रिय छ, क्रियाशील छ, शाखा छ, वडा स्तरीय विपद व्यवस्थापन समितिहरू छन्, अब विभिन्न ट्रेनिङहरू चलाइरहेछौँ हामी, अवेरनेसका कार्यक्रमहरू पनि गरिरहेछौँ र अब जस्तै मान्छेलाई खोज तथा उद्धार गर्ने फर्स्ट एडका कुराहरू, विपद घटिसकेपछि क्षतिलाई न्यून गर्ने कुराहरू, मान्छेलाई राहत दिने कुराहरूलाई, यसलाई व्यवस्थापन गर्ने कुरा अब हाम्रो तर्फबाट गरिराखेका छौँ। अब बाँकी सफ्टवेयरको पाटो हामीले

0: जस्तो माथिल्लो क्षेत्रमा विशेष गरी सत्य कर्णाली सामुदायिक वन क्षेत्र त्यो क्षेत्रहरू छन् जुन चाहिँ एकदम कटानको जोखिममा छ भन्नुहुन्छ नि यहाँहरूले, त्यो यदि नियन्त्रणका लागि अलि दीर्घकालीन रूपमा काम गरिएन भने कस्तो खालको जोखिम देखिन्छ?
1: तपाईँको वन क्षेत्र मात्र होइन, टिकापुरको माथिल्लो बेल्ट तपाईँको जस्तै दौलतपुर साइड भयो, पार्क साइड भयो, धेरै ठाउँमा जोखिम छ। त्यसले त दीर्घकालीन रूपमा के हुन्छ भने नदीले धार परिवर्तन गर्यो भने हिजो हामीसँग इतिहास जिउँदो छ, साबिक धनपुर गाविसको दुईटा वडा छैनन्, 9 नम्बर वडा पुरै नदीमा छ, अहिले पनि नदीको बगरमा छ, अनि 1 नम्बर वडा टुक्रिएको छ, पारि श्रीलंका र यतावारी फाटा भएको छ, अरुणा भएको छ। यस्तै हुन्छ, नदीभित्र छिर्यो भने बस्ती तपाईँको माइग्रेट हुन्छ, यहाँ विस्थापित हुन्छ, नदीको भूभाग बन्छ भनौ न। अब यसले दीर्घकालीन असर पार्ने कुरा त्यो स्वाभाविक छ, किनभने कर्णाली नदीले धार परिवर्तन गर्यो भने कसरी रोक्न सक्ने स्थिति हुँदैन, पहिला व्यवस्थापन भएन भने।
0: जस्तो तपाईँ चाहिँ लामो समयदेखि चाहिँ अब यो नदी नियन्त्रणको क्षेत्रमा एकदम चासो दिएर डेलिगेसन लगाएत, अब जस्तो सिंचाईसँग एकदम पटक पटक संवाद अथवा नागरिकको मागलाई सम्बोधन गर्नको लागि पहल गरिराख्नु भएको छ नि, यो हेर्दाखेरि के देखिन्छ? जस्तो अब बाढीजन्य विपदले त धन मात्रै मान्छेको पनि ज्यान गएको छ नि त केही अघिल्ला वर्षहरूमा, यो अलिकति संघीय सरकारले प्राथमिकता नदिएको अथवा यहाँको आवाज त्यहाँसम्म पुग्न नसकेको के लाग्छ यहाँलाई?
1: यहाँको भोइस माथि पुग्न सकेको छैन, यहाँको सांसदहरूले उसरी संसदमा आवाज उठाउने प्रतिनिधि सभा सांसदहरू नै हो, उहाँहरूले गर्नुपर्ने हो। यहाँका सांसदहरू एकीकृत भएर एकताबद्ध भएर केन्द्रीय सरकारलाई घटघट्याउने हो भने मात्र यो कर्णाली नदी व्यवस्थापन हुन सक्छ, किनभने यो सानोतिनो बजेटबाट सानोतिनो प्रोजेक्टले यो नदी व्यवस्थापन हुने सम्भावना देखिँदैन, त्यसैले अलिक ठुलो प्रोजेक्टको आवश्यकता भएको हुनाले विशेष गरी हामीले अहिले पनि अहिलेका प्रत्यक्ष निर्वाचन माननीयलाई पनि भनेका छौँ, त्यो क्षेत्र घुमाएका पनि छौँ, खास गरी केन्द्र सरकारसँग टिकापुरको पहुँच पुगेकै छैन मैले बुझेको।
2: अब बाँकी खबर, प्रधानमन्त्री बालेन्द्र शाहले विपन्न वर्गलाई निशुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको बताउनुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूका प्रश्नको जवाफमा उहाँले यस्तो बताउनु भएको हो। प्रधानमन्त्री शाहले नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद परमेश हमालको प्रश्नको जवाब दिँदै उहाँले नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुँदै गर्दा व्यापार निर्यात गर्ने वस्तुमा लाग्ने कर छूट लगायत विषयमा पनि ध्यान दिनुपर्ने र नेपाल अब निर्यातमुखी हुनुपर्ने सोच सहित स्तरोन्नतिलाई केही वर्षपछि सार्न भनिएको बताउनुभयो। देशमा उत्पन्न भएका चीज विभिन्न राष्ट्रमा निर्यात गर्न पाऊ भन्नका लागि 2 वर्षका लागि त्यसलाई पछि सारेका हाल आत्मविश्वास बढ़ाउने भन्दा पनि देशलाई ठूलो रकम चाहिएको बताउनुभयो। उहाँले शिक्षा र स्वास्थ्यलाई विपन्नलाई 10% निशुल्क सेवा दिनुपर्ने नीतिलाई आफूहरूले देशैभरि लागू गर्न खोजिरहेको अवगत समेत गराउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन, पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पारित गरेको छ। प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले पारित गरियोस् भन्ने प्रस्तुत गर्नुभएको दुवै विधेयकहरू सभाले पारित गरेको हो। यसअघि प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयकमाथि दफावार छलफल भएको थियो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाब दिँदै कानून मन्त्री गौतमले समावेशी प्रतिनिधित्व सम्बन्धी संशोधन प्रस्तावहरू निर्वाचन सम्बन्धी कानून संशोधनका क्रममा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टीकापुरमा।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
4: महिनाको महिनावारी गडबडीको समस्या,
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
4: पेट सम्बन्धी सम्पूर्ण समस्या,
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
4: ईसीजी सेवा,
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा।

0: कबू का तीर कबू पेन्सिल कबू झोले फटाका आज का हो बाबा के ओस्ट बाटिन गटिलो ठाउँ से झोला आनल से तो लड़का सामान निहरे
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बरती रहत
0: का हुई कबू लड़का कपी हेरा कई ठो कबू पेन्सिल हेरा कई ठो कबू झोले फटा कई ठो बढ़िया ठाउँ से झोला लाना नहीं चिकठो
1: अरे कहाँ से नानम
0: तो कहाँ से लन बो वो तो कहाँ टीकापुर में रलक रख गई झोला उडोक में से वहाँ झिंगला दीदी कटरा से गुर झोला आनल बाटी ना कबू लड़का कहाँ पी हरी थी ना कबू पेन्सिल हेरे थी ना झोला फाटल हुई थी कहिए आनल झोला दस का टस बाटिन ये बुरह ढंग कबू पसल छान कर झोला नहीं आना से आकट हुई
1: लिया लिया मैं अब नहीं जाइबू रख गई झोला उद्योग में रख गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगा के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिकला झोला है मरम्मत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484-22373
3: ए भन्दै सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
4: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
5: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
6: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
3: भनेदेखि सबै कुरा पाउने रहेछ
7: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एब्रिला ट्रेडर्स
8: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एब्रिला ट्रेडर्स
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
7: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-48673 र 98-14-68-02-04
10: विश्राम पछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबर अब पालो जनावासको विषादी हालेको तरकारी तथा खानेकुराले मानव स्वास्थ्यमा गम्भीर असर गर्छ आज भोलि कतिपय किसान प्राकृतिक खेती गरिरहेका छन् आजको जनआवाजमा प्राकृतिक खेती गरिरहेका किसानलाई खेती गर्दा के कुरामा ध्यान दिनुभएको छ र खेतीले के फाइदा भएको छ भनी सोधेका छौं
11: मेरो रामनारायण चौधरी जानकी एक दुर्गौली 15 कट्ठा जति काँक्रा फर्सी लौका अनि करेला उता टमाटर थियो बोडी छ खुर्सानी दैनिक लगभग 1500 जति आउँछ जग्गा लिजमा हाम्रो छ त्यो सिजनमा मात्रै लिज लिने काँक्रा 30-40 जति कुन्टल त्यो हाम्रो त्यति विषादी हुँदैन खानालाई राम्रो छ अनि उत्पादन भनेपछि थोरै अलिक कम हुन्छ हाम्रो भिटामिनहरू नछिटेपछि उब्जनी त कम आउँछ झोलमल भयो त्यो निम ओइल नमानेपछि प्रयोग गर्न सकिन्छ हेर्नुहोस् तपाईँको ट्र्यापहरू थोरै मैले पहिल्यैदेखि चाहिँ एकदम कम युज गर्थे पहिला अहिले त अब पटक्कै गर्दैन पहिल्यैदेखि म एकदम नर्मल खाले विषादी माटो अब तपाईँको अब हाम्रो पिएचमा नाप्ने छैन अनि तपाईँको उसको कम्पोस्ट मल बढी प्रयोग गर्दाखेरि अलि चाहिँ राम्रै उत्पादन हुन्छ
12: लगभग 2 कट्ठा तक हुई काँक्रा फर्सी और भिंडी करेला अस्ते हुई 15-20 हजार तक घर में खाके अपन खर्चा नून मिर्चा लड़कन के कापी कलम लेना बना बढ़े लागल झोलमल बनैना और जते बिसादी नाई डर के झोलमल प्रयोग करना और गोबर मल डरना भैंसी गैया पाल के अब सजिलो बा घर एक सब चीज यूज करती ना पहले तो कीन के बाजार से नान के खर्चा फिर ज्यादा लागल अब तो अपनी घर में सब चीज ना झोल बनैना सब चीज घर ही से उत्पादन हुई जैसे कुन भैंसिनिया गोरु पलबो तो मल वल सब चीज अपन डरबो यूज करबो और झोल मल फेन नीम के पत्ता हुई घर ही सब चीज झोल मल बना के सब छिट्ठी हमरे
13: श्याम सुंदर चौधरी ठेंगाना जानकी एक दुर्गौली कैलाली हमरो 5 कट्ठा अली अर्को उता साइड में 1 कट्ठा छ करेला छ भिंडी अनि काकरा खुर्सानी त्यसको भएको टमाटर थियो अनि लौका अनि सागहरु पालन भयो यसमा बहुत ध्यान पुर्याउनु पर्छ अब रोग किराहरूको भयो होइन रोप्नेदेखि लिएर तपाईँको फल्दासम्मको टिप्दासम्मको ध्यान पुर्याउनु पर्छ जोखिम त बहुत धेरै छ विषादी तपाईँको प्रयोग नगर्दाखेरि हामीलाई घाटा हुन्छ हल्का हल्का अब त्यस्तै खाले कि त हाल्नु पर्यो लाउनु पर्यो होइन कम विषादी होला रोग किरासँग लड्ने त्यस्तो हुनु पर्यो अर्ग्यानिक त फाइदा त हुन्छ नि स्वास्थ्यको लागि फाइदा हुन्छ बजार हामी जानकी एकमा हाट बजारमा सजिलै बिक्री हुन्छ अनि त्यहाँ लम्बी तिर पनि दिन्छौ थोकमा। बजार खासै समस्या छैन, दुई तीन महिना छोडेर एक वर्षसम्म फल्छ, राम्रै छ। तर बहुत मेहनत छ, तर बुझ्दैनन् उनीहरू, त्यही चिल्लो वाला खोज्छन्, विषारी हालेको। हाम्रो अलिअलि कमाइ अब लौका छ, त्यस्तो नहालेको बिग्रिसक्यो, होइन, सचेत छैनन्। बजारमा त होलान् होइन, गाउँमा त्यही त चिल्लो खोज्छन्, एकदम राम्रो टलक्क टल्केको।
10: अब खेल समाचार। नेपाली पुरूष क्रिकेट टोलीले चीन विरूद्धको खेलमा 20 ओभरमा 313 रन बनाउँदै विशाल युगफल खड़ा गरेको छ। नेपालले चीन विरूद्धको खेलमा एकै इनिङ्समा कुल 29 छक्का प्रहार गर्दै सर्वाधिक छक्काको विश्व कीर्तिमान बराबर गरेको छ। नेपाली ब्याटर कुशल भुर्तेलले एकै ओभरमा 6 छक्का प्रहार गर्दै बााउण्डीबाट सर्वाधिक 116 रनको नयाँ राष्ट्रिय कीर्तिमान पनि बनाउनुभयो। यस्तै रोयल च्यालेन्जर्स बेंगलुरूले गुजरात टाइटन्सलाई 5 विकेटले हराउँदै आईपीएल 2026 को उपाधि जितेको छ। अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार भएको फाइनलमा जित निकाल्दै आरसीबीले लगातार दोस्रो पटक उपाधि जितेको हो। यस जितसँगै आरसीबीले आईपीएल इतिहासमा लगातार दुई सिजन उपाधि जित्ने तेस्रो टोली बनेको छ। यसअघि चेन्नई सुपर किङ्स र मुम्बई इण्डियन्सले मात्र यस्तो उपाधि हासिल गरेका थिए। यस्तै समाचारसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। टीकापुर नगरपालिका टीकापुरमा विभिन्न किसिमका सचेतनामूलक कार्यक्रम गर्दै मानसिक स्वास्थ्य प्रबन्धन तथा आत्महत्या रोकथाम सम्बन्धी कार्यक्रम अघि सार्दै। पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, देशका विभिन्न स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना। मनसूनका कारण सुदूरपश्चिममा 33,000 बढ़ी नागरिक प्रभावित हुने अनुमान। विपद पूर्व तयारीमा जुटे तटीय क्षेत्रका वडाहरू। र टी20 आईमा दुई पटक 300 रन कटाउने नेपाल पहिलो टीम, बेंगलुरूलाई लगातार दोस्रो पटक आईपीएलको उपाधि। हवस् त, हरिलाई खोज खबर यति नै। यसपछि आजको दिन सुन्न सक्नुहुनेछ। प्राविधिक मित्र छपिला चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउत पनि विदा हुन्छु। सामुदायिक रेडियो टीका प्रेम सुन्दै गर्नुहोला। नमस्कार।

0: भ्रष्टाचार करो या मनन खुल्के विरोध गरी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
1: सर्पले डस्टीको बिरामीलाई बिस्तारै आँगनमा ल्याउनु पाए हुन्थ्यो।
2: एकैछिन है, हामी सहयोग गरेर ल्याउँदैछौ, बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न।
1: हुन्छ हुन्छ, ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस् अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस्। उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बेहोस हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो।
3: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी। तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ।
1: एम्बुलेन्स र अरू चार पाङ्ग्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ। कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन्। सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चार पाङ्ग्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ।
2: तपाईँहरू जाँदै गर्नुहोस् है, म ढोका लाएर आइहाल्छु।
1: ल, उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है। सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ।
3: फोटो मेरो मोबाइलमा छ, अहिले हामी गइहालौ, नत्र ढिलो हुन्छ।
4: सर्पले डसी हालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस्। बिरामीलाई आफू र मोटरसाइकल चालकको बीचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टिभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्। सर्पले टोक्दा मोटरसाइकल चालक बोलाऊ, नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याउ, जीवन रक्षा गरौं।
0: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
0: के तपाईलाई थाहा भयो,
6: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
0: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
6: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नु पर्दछ।
0: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
6: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
0: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
6: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
7: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
8: सामुदायिक रेडियो टिकापुर FM द्वारा जनहितमा जारी सन्देश।
9: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC सँग सहकारी गरौं।
0: यो OCMC भनेको के आयो फेरि?
10: OCMC भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
0: OCMC ले के सहयोग गर्छ त?
10: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
11: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
12: ए रुक रुक रुक,
13: के भयो, किन कराएको यस्तो?
12: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड रे,
14: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
13: हो र।
12: हो नि, एन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड।
15: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एन्सेल एपमा गई लिनुहोस्। एन्सेल नेपालकै लागि।
16: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
17: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
16: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
17: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
16: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
17: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
18: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टीकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868814799, 9824625232। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824685225।

0: सामुदायिक रेडियो टीकापुर एफएम बाट जनहितमा जारी सन्देश।
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज

श्रोताबिन नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएमको प्रभातीय प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल जेठ महिनाको 18 गते सोमबार, तदनुसार जून 1 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि आज तपाईँले सोचे भन्दा फरक बाटोमा लाभ प्राप्त हुन सक्छ, पुरानो प्रयासको परिणाम देखिन थाल्नेछ। वृष राशि। वृष राशि हुनेहरूको लागि कुनै जिम्मेवारीले तपाईँलाई केन्द्रमा ल्याउन सक्छ, अरूको अपेक्षा पूरा गर्नुपर्ने अवस्था बन्नेछ। मिथुन राशि। मिथुन राशि हुनेहरूको लागि आज एउटै विषयलाई फरक दृष्टिकोणले हेर्ने अवसर मिल्न सक्छ, नयाँ जानकारीले सोचाइमा परिवर्तन ल्याउन सक्छ। कर्कट राशि। कर्कट राशि हुनेहरूको लागि कुनै विषयको गहिराई बुझ्ने प्रयास बढ्नेछ, हतारमा गरिएको निर्णय पछि सच्याउनु पर्ने अवस्था आउन सक्छ, विचार गर्नुहोला। सिंह राशि। सिंह राशि हुनेहरूको लागि अरूको दृष्टिकोण सुन्नुपर्ने दिन छ, सम्बन्धमा सन्तुलन कायम राख्दा सहजता बढ्नेछ। कन्या राशि। कन्या राशि हुनेहरूको लागि आज साना कामले पनि ठूलो महत्व राख्न सक्छ, आफ्नो समय र ऊर्जा सही ठाउँमा प्रयोग गर्नुहोला। तुला राशि। तुला राशि हुनेहरूको लागि मनमा लुकेका प्रतिभा उजागर गर्ने अवसर आउन सक्छ, सृजनात्मक सोचले अरूको ध्यान खिच्न सक्छ। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूको लागि आज घर परिवारसँग सम्बन्धित विषयले प्राथमिकता पाउन सक्छ, आफ्ना मानिसहरूसँग बिताएको समय अर्थपूर्ण रहनेछ। धनुराशि। धनुराशि हुनेहरूको लागि दिनभरि भेटघाट र सम्वादको क्रम चल्न सक्छ, बोलेका शब्दले अरूलाई प्रभाव पार्ने सम्भावना छ। मकर राशि। मकर राशि हुनेहरूको लागि आफ्नो मूल्य र प्राथमिकता बारे सोच्ने समय छ, आर्थिक पक्षमा सन्तुलित निर्णय लिन सकिनेछ। कुम्भ राशि। कुम्भ राशि हुनेहरूको लागि चन्द्रमाको प्रभावले तपाईँको मौलिक सोच झन बलियो बन्नेछ, अरूले नदेखेको सम्भावना तपाईँले देख्न सक्नुहुनेछ। र अन्त्यमा मीन राशि। मीन राशि हुनेहरूको लागि आज बाहिरी भन्दा भित्री संसारतर्फ बढ़ी मन आकर्षित हुन सक्छ, एकान्तमा बसेर सोच्दा केही महत्वपूर्ण निष्कर्ष निकाल्न सकिनेछ। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 091-5-61-255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

श्रोतस्थानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो जानकी, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे निशाना, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे हाम्रो जानकी पुनः प्रसारण, 3:30 बजे सुपरहिट थारू गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे बदलिएको जीवनशैली, 6 बजे खोज खबर, 6:40 बजे महिला बोल्छिन्, 7 बजे देउडा भाका, 7:30 बजे साझा खबर, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै, भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउद पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बिहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नु पर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
4: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।

0: सामुदायिक रेडियो टिकापुर एफएमको कार्यक्रम हाम्रो जानकीमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट ईश्वर साउदसँगै छपिलाल चौधरीको नमस्कार। यो कार्यक्रम सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org, मोबाइल एप्स हाम्रो पात्रो, नेपाली पात्रो र फेसबुक पेजमा सुनिरहनु भएको छ। जानकी गाउँपालिका संघको साझेदारीमा उत्पादन गरिएको यो कार्यक्रम हरेक सोमबार बिहान 7:30 बजे प्रसारण हुन्छ र यसको पुनः प्रसारण दिउँसो 3 बजे सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामी जानकी गाउँपालिकाको चालू आर्थिक वर्षको राजस्व असुलीको अवस्था र सूचना प्रविधिको प्रयोगको अभ्यासका विषयमा कुराकानी गर्नेछौ भने केही सूचना सन्देशहरू पनि प्रस्तुत गर्नेछौ। चालू आर्थिक वर्ष सकिन करिब 1.5 महिना मात्र बाँकी रहेको छ। चालू आर्थिक वर्षका 10.5 महिना सकिएका छन्। जसरी आर्थिक वर्ष सकिँदैछ त्यसरी नै चालू आर्थिक वर्षका कामहरू पनि सकिन थालेका छन्। आजको कार्यक्रममा हामी चालू आर्थिक वर्ष सकिनै लाग्दा जानकी गाउँपालिकाको राजस्व संकलनको अवस्था कस्तो रहेको छ भन्ने विषयमा कुराकानी गर्दैछौ। यस विषयमा कुराकानी गर्नको लागि हामीसँग हुनुहुन्छ जानकी गाउँपालिकाका राजस्व शाखाका सहायक गंगाराम चौधरी। उहाँसँग कुराकानी गर्दै हुनुहुन्छ सहकर्मी ईश्वर साउद।
1: कार्यक्रममा हाम्रो जानकीमा यहाँलाई हार्दिक स्वागत छ।
2: धन्यवाद।
1: आज हामी विशेष गरी जानकी गाउँपालिकाको राजस्वको विषयमा कुराकानी गर्छौ। अहिलेसम्मको अवस्था हेर्दाखेरि यो चालू आर्थिक वर्षको राजस्वको अवस्था अथवा राजस्वको प्रगतिको अवस्था के छ, के देखिन्छ, कस्तो रहेको छ बताइदिनुहोस् न।
2: यो आर्थिक वर्ष 2082-83 हामीले सर्वप्रथम त अनुमान गरेको 3,16,31,250 रूपियाँ रहेको छ र हालसम्म राजस्व संकलन भइसकेको 2,41,51,235.65 रूपियाँ संकलन भइसकेको छ र यो लगभग हामीले पर्सेन्टको हिसाबले हेर्दाखेरि 75% जति संकलन भइसकेको अवस्था छ। किनकि हाम्रो आन्तरिक राजस्व संकलनमा हामीले यसपालि कबाडी करको ठेक्का पनि लगाए र त्यो अहिले संकलन भइसकेको अवस्था छ। त्यसै गरी हाम्रो नदी जन्यको पनि छ आन्तरिक संकलन। त्यसै गरी अब विभिन्न किसिमका संकलन हुने राजस्वमा सम्पत्ति करहरू छ, भूमि कर छ, बहाल कर छ, बहाल बिटौरी, त्यसै गरी विभिन्न किसिमका अब सवारी साधनहरूको पनि हामीले राजस्व संकलन भइरहेको अवस्था छ।
1: यसरी राजस्व संकलन गर्दै गर्दा गाउँपालिकाले होइन कुन शीर्षकमा बढी र कुन शीर्षकमा कम भन्ने त्यस्तो के हुन्छ?
2: राजस्व संकलन हुने क्रममा शीर्षकहरू अनुसार त कम बढी भइहाल्छ। अब
1: शीर्षकमा बढी संकलन हुन्छ जानकी गाउँपालिकामा
2: खास सबभन्दा बढी हुने भनेको अब स्पेसली हाम्रो जानकी गाउँपालिका क्षेत्रभित्र सम्पत्ति कर त्यस्तो लागू नभएको अवस्थामा हामीले भूमि करबाटै कर संकलन भइराखेको अवस्था छ।
1: अहिलेसम्मको अवस्था हेर्दाखेरि कुन कुन शीर्षकमा कति संकलन भएको छ भन्ने जानकारी गराउन सकिन्छ?
2: हजुर, सकिन्छ। हाम्रो जानकी गाउँपालिकामा सम्पत्ति कर भनेको हाम्रो घर करबाट संकलन हुन्छ, त्यसमा 6,94,389 रूपियाँ। त्यसै गरी भूमिकर मालपुरमा हामीले 32,18,696 रूपियाँ, बहाल करमा हामीले 7,76,245 रूपियाँ, यसै गरी बहाल बिटौरी कर भनेको यो ऐलानी जग्गाको हो, यसमा 96,384 रूपियाँ, त्यसै गरी व्यवसायले भुक्तानी गर्ने भनेको यो 49,000, त्यसपछि अन्य करमा हाम्रो 9,95,118 रूपियाँ, त्यसपछि सम्पत्तिको बहालबाट प्राप्त आय यो भनेको एम्बुलेन्स हामीले सञ्चालन गर्छौ, टिप्परहरू छ, जेसीबीहरूको, त्यसमा हामीले 5,17,000 संकलन गरिसकेको अवस्था छ। त्यसै गरी अन्य सेवा शुल्क तथा बिक्रीबाट हाम्रो 10,000, न्यायिक दस्तुरबाट 22,300, शिक्षा क्षेत्रको आमदानीबाट हाम्रो 22,650, परीक्षा शुल्कबाट 8,500, त्यसै गरी अन्य प्रशासनिक सेवा शुल्क 17,76,508, नक्सा पास दस्तुरबाट 6,40,554 रूपियाँ, त्यसै गरी सिफारिस दस्तुरबाट 37,37,850 रूपियाँ, व्यक्तिगत घटना दस्तुरबाट 5,71,000, नाटा प्रमाणितबाट 4,11,700, त्यसै गरी अन्य दस्तुर 4,82,735 रूपियाँ, त्यसै गरी व्यवसाय रजिस्ट्रेशनबाट 3,59,750 रूपियाँ, त्यसै गरी प्रशासनिक दण्ड जरिमाना जपतबाट हामीले 4,93,882 रूपियाँ, त्यसै गरी अन्य राजस्व पनि छ 40,000 रूपियाँ संकलन। गरेको त्यसै गरी व्यवसाय करबाट 18,21,384 रुपियाँ र बेरुजुबाट संकलन भएको हाम्रो 5,13,487 रुपियाँ र यही 72 भट्टरबाट हाम्रो 68,92,100 रुपियाँ संकलन भइसकेको अवस्था छ। त्यो गरेर जम्मा हाम्रो 2,41,51,235.65 रुपियाँ संकलन भएको अवस्था छ।
1: अहिलेसम्म जो हाम्रो गाउँपालिकाको लक्ष्य भनेको 3,16,31,000 जो हाम्रो लक्ष्य थियो त्यो अनुसार 2,41,51,000 चाहिँ हाम्रो संकलन भइसकेको अवस्था छ। अब हेर्दै जाँदाखेरि जो लक्ष्य पुग्ने देखिन्छ।
2: हजुर, यसपालि हाम्रो लक्ष्य पुग्ने एकदम निश्चित छ, किनकि हाम्रो अझै पनि यो नदी जन्ने पदार्थको 3 किस्ता आउन बाँकी छ, त्यसले पनि पुग्छ र अहिले समय पनि छ। हाम्रो असार महिनामा बढी राजस्व संकलन हुने अवस्था हुन्छ, त्यति बेला हामीले लक्ष्यसम्म पुग्छौँ भन्ने हाम्रो विश्वास राखेका छौँ।
1: यसभन्दा अगाडिका वर्षहरूमा कस्तो देखिन्थ्यो त्यो पनि छ केही जानकारी?
2: विगतमा हामीले राजस्व संकलनको अवस्था हेर्दाखेरि 79-80 म हजुरलाई जानकारी गराउन चाहन्छु। 2079-80 हाम्रो अनुमान गरेको थियो 3,29,20,000, जसमध्ये संकलन भएको छ 1,87,72,937 रुपियाँ। त्यो पर्सेन्टको हिसाब हेर्दाखेरि 57% मात्रै संकलन भएको देखिन्छ। त्यसै गरी 80-81 हाम्रो 3,79,37,000 अनुमान गरेकोमा 2,79,37,489 रुपियाँ संकलन भएको थियो, त्यो भनेको 73.64% र 81-82 आउँदाखेरि हाम्रो 3,01,25,000 अनुमान गरेकोमा 2,94,93,534 रुपियाँ संकलन भएको देखिन्छ, त्यो भनेको हाम्रो 97.90% हुन पुग्छ। क्रमिक रूपमा हाम्रो जानकी गाउँपालिकामा राजस्वको संकलनको अवस्था दिन प्रतिदिन सुधारिँदै अब लक्ष्यसम्म जुन टार्गेट राखेको हुन्छ त्यो टार्गेट पूरा हुने देखिन्छ।
1: जस यो 2-3 वर्षको आकलन हेर्दाखेरि 79-80 देखि 82-83 पुग्दाखेरि वृद्धि भइरहेकै देखिन्छ।
2: हजुर सर, जानकीमा क्रमिक रूपमा सुधार हुँदै गइरहेको छ। जस करदाताहरू पनि बिस्तारै हामीले कर बुझाउनु पर्छ, यो कर भनेको राज्यले अनिवार्य रूपमा बुझाउने दायित्व हो भनेर हामीले करदाता शिक्षा पनि समय समयमा लागू गरेर यसको विषयमा जानकारी गराउने गरेछौँ।
1: जस्तै व्यवसायहरू दर्ताको कुराहरू पनि गर्नुभयो होइन, जो करदाता शिक्षा पनि दिइराख्नु भएको भन्नुभयो, त्यो व्यवसायहरू दर्ता हुने तिनीहरू नवीकरण गर्ने त्यो अभ्यास कस्तो छ यहाँ, कति के भइरहेछ अहिलेसम्मको?
2: व्यवसाय दर्ताहरू अब जो मान्छेले अब दर्ता गरेको छैन भने उनीहरूले अब दर्ता गर्न सम्बन्धित वडामै दर्ता गर्ने व्यवस्था पनि छ र नवीकरण पनि अब प्रत्येक वर्ष गर्नुपर्छ भन्ने हिसाबमा अब छ। यदि राम्रोसँग बुझेको छ, हामीले व्यवसायलाई दर्ता गरेर त्यसलाई सुचारू रूपमा सही ढंगले सञ्चालन गर्नुपर्नेछ भने अनिवार्य रूपमा हामीले कर पनि बुझाउनुपर्छ भन्ने जसलाई लागेको छ उहाँहरूले आफ्नो स्वस्फूर्त रूपमा आइराख्नुहुन्छ। र अब व्यवसाय दर्ताको हिसाबले हेर्दाखेरि हामीले अब पुरानो दादा मसँग अहिले मैले रिसेन्टली ल्याएन र मैले 81-82 नयाँ दर्ता भनेको हाम्रो 38 मैले दर्ता गरेको रेकर्ड राखेको छु। त्यसै गरी अब नवीकरणमा 178 अनि यो चालू आर्थिक वर्षमा हालसम्म 32 नयाँ दर्ता भइसकेको र नवीकरण 124 छ
1: अहिलेसम्मको अवस्था। त्यो सँगसँगै हामीले जो अन्य करहरू छन् नि गाउँपालिकाले अन्य कर भनेर जो सेवा शुल्कहरू उठाइरहेको छ ती के शीर्षकमा कसरी चाहिँ उठाइरहेको छ के हुन्छ त्यसको चाहिँ के छ?
2: ठ्याक्कै अन्य करको शीर्षकहरू म अब हाम्रो यो कबाडी करलाई अन्य करमा राखेको छ अहिले ती नै हुन्।
1: यसरी यो संकलनको अवस्थामा जानकी गाउँपालिकाले सहजै संकलन भइरहेको छ अर्थात यसलाई यो जो वृद्धि भइरहेछ नि अहिले जो प्रत्येक वर्ष यो हामीले 4 वर्षको अहिले हेरिरहेछौँ, 4 वर्षमा जे होस् वृद्धि भइरहेको देखिन्छ अनि 79-80 चाहिँ 57 थियो भने अहिलेसम्मको अवस्था हेर्दाखेरि पनि हाम्रो 72% नागिसकेको छ अहिलेसम्मको अवस्था। यसरी यो वृद्धि भइरहेको कारण के हो जस्तो लाग्छ?
2: राजस्व वृद्धि हुनुको मुख्य कारण भनेको अब जनसंख्या पनि वृद्धि हुँदैछ अनि व्यापार व्यवसायहरू थपिँदैछन् त्यो कारणले पनि हो। कर मान्छेहरूलाई बुझाउनु पर्छ भन्ने पनि अब कतिपय व्यवसायहरू दर्ता नभएको त्यो पनि करका दायरामा आइराख्नु भएको छ, त्यही भएर यसरी क्रमिक रूपमा वृद्धि हुँदै गइरहेको अवस्था पनि छ।
1: गाउँपालिकाले त्यस्तो केही अभियानहरू त्यस्तो कर तिर्नुपर्छ अर्थात् कर तिर्नु हाम्रो दायित्व हो भनेर नागरिकहरूलाई त्यस्तो दिने शिक्षाहरू त्यस्तो केही गरिरहेको छ?
2: हामीले गत वर्ष करदाता शिक्षा पनि लागू गर्यौं र गाउँ टोलमा पनि अब जिंगल प्रसारण गर्यौं, अटो रिक्सामा त्यसै अडियो बजाएर पनि रेडियोमा पनि हामीले यो कर सम्बन्धीको सूचना सम्प्रेषण गरेर पनि हामीले यो सूचना दिएर कसरी हामीले कर बुझाउनु पर्छ भन्ने हिसाबमा हामीले सूचना बजाएर नै त्यसरी गाउँ गाउँमा जुन ठाउँमा बढी तपाईँको बजारहरू छ, जानकी भनेको एज अ न्यून बजार भएको क्षेत्र पनि हो, त्यही भएर पनि अब खासै हामीले संकलन गर्न सकिराखेको अवस्था हुँदैन। तै पनि हामीले प्रयास गर्दैछौँ, अब बिस्तारै कार्मिक सुधार हुँदै गइरहेको अवस्था छ।
1: जस्तै यसरी कर राजस्व संकलनका क्रममा देखिने चुनौतीहरू समस्याहरू के देखिन्छन्?
2: समस्या त अब सबैजना स्वस्फूर्त रूपमा कोही पनि दिन आउँदैन, किनकि अब पैसा जसले पनि अब मागेरै खास दिने हुन्छ, तर जो कोही पनि जस्तै तपाईँसँगै पैसा भएको भए पनि मसँग पैसा छैन भन्ने हिसाबमा किन बुझाउने भन्ने हुन्छ, छन् त्यस्तो कतिपय मान्छेहरू। यो कर भनेको अब धेरै ठाउँमा पनि बुझाउनु पर्ने भएको कारणले अब जस्तै जिल्लामा पनि अब दर्ता गरेको हुन्छ, कोही घरेलुमा, कोही उद्योग वाणिज्य संघमा, यसै गरी अब आन्तरिक राजस्व कार्यालयमा पनि एउटै व्यवसायको कतिपय धेरै ठाउँमा तिर्नु पर्ने हुन्छ। स्थानीयले पनि अब आफ्नो क्षेत्रभित्र कसैले व्यवसाय गरेको छ भने त्यसको पनि आफ्नो किसिमको छुट्टै कर प्रणाली लागू गरेर करका दायराहरू बढाउनलाई दर रेटहरू टोकेर त्यस्ता व्यवसायहरूसँग कर असुल्ने गरेकोले तिनीहरू खासै मन गर्दैनन्। त्यही पनि अब तिनीहरूलाई अब अनिवार्य बुझाउनै पर्ने हुन्छ भन्ने हिसाबमा चाहिँ मन नहुँदा हुँदै पनि तिनीहरूले बुझाउने गरेका छन्।
1: अन्तमा जाँदा जाँदै पालिकावासीलाई राजस्वको विषयमा के भन्नुहुन्छ?
2: राजस्व भनेको नै अब देश सञ्चालन गर्ने त्यो मेरुदण्डकै रूपमा रहेकोले हामीले जसरी पनि अब राजस्व बुझाउनु पर्छ। अब हामीले बुझाउने भनेको स्पेसली हामीले भूमिकर मालपोत, अनि अब कोही घर भाडामा दिएको छ भने बहालकर बुझाइदिनु होला भन्ने हो। त्यसै गरी अब कुनै पनि व्यवसाय सञ्चालन गरेको छ भने, किनकि उसको व्यवसाय कुनै कारणवश केही चोरी भइहाल्यो, कुनै आग लागेको घटना हुन सक्छ, त्यस्तो अवस्थामा जुन व्यापारीले व्यवसाय दर्ता गरेको छ भने उहाँहरूले एउटा सुरक्षाको अनुभूतिको लागि पनि स्थानीय सरकारले त्यसको जिम्मा लिन सक्छ, किनकि दर्ता गरेको छैन, सरकारलाई करै बुझाएको छैन भने त्यस्तोको लागि कुनै कसरी सिफारिस गरिदिने भन्ने हुन्छ। अब किनकि उहाँहरूले क्षतिपूर्तिको लागि गाउँपालिकामा सिफारिस गर्न आउनुहुन्छ, त्यही भएर जोसुकै अब जानकी गाउँपालिका क्षेत्रभित्रका वासी हुनुहुन्छ, व्यापारी वासीहरू जसले दर्ता गर्नु भएको छैन भने दर्ता गरेर नै सञ्चालन गर्नुहोला भन्ने मेरो सुझाव सल्लाह हो।
1: हस्त, व्यस्त समयका बावजुद पनि कार्यक्रमको लागि समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
2: धन्यवाद।
0: जानकी गाउँपालिकाका राजस्व शाखा सहायक गंगाराम चौधरीसँगको कुराकानीपछि अब हामी कार्यक्रममा जानकी गाउँपालिकाको सूचना प्रविधिको प्रयोग तथा अभ्यासका विषयमा कुराकानी गर्दैछौ। यस विषयमा कुराकानी गर्नको लागि हामीसँग हुनुहुन्छ जानकी गाउँपालिकाका सूचना प्रविधि शाखा प्रमुख जसोदा कुमारी कठरिया। उहाँसँग कुराकानी गर्दै हुनुहुन्छ सहकर्मी ईश्वर साउद।
1: कार्यक्रममा हाम्रो जानकीमा यहाँलाई हार्दिक स्वागत छ।
3: धन्यवाद।
1: आज हामी विशेष गरी जानकी गाउँपालिकाको सूचना प्रविधिको विषयमा चाहिँ कुराकानी गर्छौँ। सूचना प्रविधिको प्रयोग गाउँपालिकाले कसरी गरिरहेको छ?
3: सबभन्दा सुरु त अब हामीले सूचना भनेको के हो र त्यो सूचना चाहिँ कुन माध्यमबाट पाइरहेछ, प्रविधि भनेको के हो भन्ने कुरा हामीले बुझ्नु पर्यो, होइन? जस्तै अब सूचना भनेको कुनै पनि विषयमा कुनै पनि विषयवस्तुको बारेमा जानकारी प्राप्त गर्नु भनेको सूचना हो, तर त्यो कुन माध्यमबाट पाइरहेछ त? जस्तै अब रेडियो भयो, टेलिभिजन भयो, वेबसाइट भयो, फेसबुक भयो, ट्विटर भयो, के माध्यमबाट पाइरहेछ त्यो चाहिँ हाम्रो प्रविधि भयो। त्यही भएर हामीले सूचना प्रविधिको प्रयोग कसरी पाइरहेछौँ र कुन माध्यमबाट पाइरहेछौँ भनेर सूचना प्रविधिलाई बुझाउँछ जस्तो लाग्छ मलाई। प्रविधिको युगमा चाहिँ हामीले सम्पूर्ण शाखाबाट चाहिँ सूचनाहरू दिइरहेछौँ या सम्पूर्ण शाखाले प्रविधिको प्रयोगबाट आफ्नो सेवा सुविधा दिने जस्ता कार्यहरू गरिरहेका छन्। जस्तै अब हाम्रो विभिन्न शाखाहरू छन्, शाखामा जस्तै जिन्सी शाखाका पाम्सहरू जस्तै युज गरिरहन्, त्यो शाखामा जस्तै कुनै पनि अफिसियल डकुमेन्टहरू राख्नु पर्यो, स्टोरको सबै सामानहरू, गाउँपालिकाका जति पनि सामग्रीहरू राख्नु पर्यो, व्यवस्थापन गर्नु पर्यो, अभिलेख राख्नु पर्यो भनेपछि त्यो सफ्टवेयरहरू युज गरिरहेछन्। जस्तै लेखा सम्बन्धी सबै अब अनलाइन मार्फत नै भुक्तानी भइरहेछ। जस्तै पञ्जीकरण सम्बन्धी घटना दर्ताका सबै कामहरू चाहिँ अनलाइन मार्फत भइरहेछ। त्यस्तै गरी विभिन्न शाखाका सबै शाखाहरूले चाहिँ आफ्नो तरिकाले चाहिँ युज गरिराख्नु भएको छ। त्यसैले अहिले यो डिजिटल युगमा चाहिँ सबै शाखाहरूले चाहिँ डिजिटली नै गरिराख्नु भएको छ। जस्तै यो प्रशासन सम्बन्धी अब जस्तै हामीले विभिन्न कामहरू गरिरहेका छौँ, जस्तै प्रशासनिक कामहरू कामहरू सेवा सम्बन्धी कामकाजहरू भइरहेका छन्। जस्तै प्रशासनिक कामकाजमा जस्तै कम्प्युटरमा अभिलेख व्यवस्थापन गर्ने, कर्मचारीहरूको विवरण व्यवस्थापन गर्ने, पत्रचारी मेल मार्फत गर्ने, अनि बैठकको एसएमएसहरू पठाउने, जस्तै कुनै पनि बैठकहरू गर्नु पर्यो भने हामीले चाहिँ बल्क एसएमएस सिस्टम युज गर्छौँ। त्यसबाट चाहिँ हामीले म्यासेजहरू पठाउने गर्छौँ। जस्तै अब विपदको पनि कुनै समस्या पर्यो भने त्यति बेला हामीले जस्तै अब कस कसलाई सूचनाहरू पठाउनुपर्छ त्यही हिसाबले स्वयंसेवीका बढघर शाखा प्रमुख सम्बन्धित सबैलाई चाहिँ हामीले यो सूचनाहरू पठाउने गर्दछौँ। र अनलाइन मार्फत पनि हामीले

0: डिजिटल प्रविधिमा पालिकाका सम्पूर्ण शाखाहरू गइरहेको भन्न खोज्नुभएको?
1: हजुर,
0: जस्तै अब यसमा चाहिँ अर्को कुरा केहरू राख्ने त्यहाँ सूचना र प्रवाह गर्दाखेरिका कुराहरू, माध्यम र सूचना, माध्यम भनेको अब प्रविधिका कुराहरू, अब के प्रविधि प्रयोग गर्ने, अनि सूचनाहरू, यिनीहरूलाई तपाईँ एउटा त्यो शाखाको प्रमुख हुँदाखेरि कसरी त्यसलाई रिलिज गर्ने, कसरी त्यसलाई अगाडि बढाउने भन्ने कुराहरू के हुन्छ?
1: सूचना हामीले अहिले चाहिँ हाल चाहिँ हामी कसरी गरिरहेछौँ भनेपछि, गाउँपालिकाबाट जति पनि सूचनाहरू निस्किन्छन् हामीले चाहिँ वेबसाइट मार्फत दिइरहेछौँ, फेसबुक मार्फत दिइरहेछौँ, हामीले युट्युब पनि बनाएको छौँ, तर युट्युबमा त्यति धेरै अध्यावधिक चाहिँ भइरहेको छैन। हाम्रो चाहिँ फेसबुक पेज र वेबसाइट हामीले चाहिँ रेगुलर युज गरिरहेको छौँ, र हामीले अहिले गत वर्ष चाहिँ हामीले यो सूचना पार्टीको पनि व्यवस्था गरेको छौँ, जसमा चाहिँ हामीले प्रत्येक वाडाको चोकहरूमा, जुन मुख्य चोकहरूमा, जुन जुन चोकमा जस्तै मानिसहरू जस्तै कति बेला चिया खाने समय हुन्छ त्यति बेला चिया खान जानुहुन्छ, त्यति बेला कोही जस्तै अब कसैले प्रयोग नगर्ने, जस्तै प्रविधि प्रयोग नगर्ने मान्छेहरूको लागि चाहिँ चिया खाने जाने बेला चाहिँ चोकमा ए वडा कार्यालयको सूचना यस्तो यस्तो निस्केछ भनेर चोकमा चाहिँ हामीले तास दिइरहेछौँ, र त्यहाँबाट उहाँहरूले पनि सूचनाहरू प्राप्त गरिराख्नु भएको छ। त्यो सूचना पार्टीको चाहिँ हामीले सबै वडामा व्यवस्था गरिरहेको छौँ, त्यसरी नै गइरहेछौँ। र अहिले चाहिँ अब एआईको प्रविधिको जमानामा चाहिँ हामीले अब कसैले कानले नसुन्ने पनि हुन्छन् होइन, आँखाले नदेख्ने पनि हुन्छन्, त्यस्ता मान्छेको लागि पनि हामीले अब कसरी सूचना दिँदाखेरि उहाँलाई पहुँच हुन्छ, सबै सूचनाहरू उहाँहरूले प्राप्त गर्न सकुन् भन्ने हिसाबले हामीले चाहिँ अब एआईको प्रयोग गरेर पनि जस्तै कुनै सूचनाहरू, जो टेक्स्ट सूचनाहरूलाई हामीले अडियो बनाएर फेसबुक मार्फत चाहिँ हामीले प्रसारण गरिरहेका छौँ। अहिले चाहिँ यो तत्काल मात्रै हामीले लागू गरेको, पहिला चाहिँ थिएन, त्यसरी नै हामी गइरहेछौँ, सूचनाहरू प्रवाह गरिरहेछौँ।
0: विभिन्न माध्यमहरू जस्तै वेबसाइट भयो, फेसबुक भयो, सूचना पार्टीहरू प्रयोग गरिरहँदाखेरि गाउँपालिकाको नजरमा कुन प्रविधि सहज अर्थात राम्रो भइरहेको भन्ने देखिन्छ, त्यस्तो केही छ?
1: त्यस्तो अब प्रविधि भनेपछि अहिले सबैजनाको हात हातमा मोबाइल छ, जस्तै मोबाइल ल्यापटप सबैजना चलाइराख्नु भएको छ, त्यही भएर अहिले चाहिँ मलाई फेसबुककै माध्यमबाट धेरै जसो जानकारी पाउँछन्, वेबसाइट पनि धेरै जसोलाई थाहा नहुन सक्छ, तर हामीले बारम्बार जानकारी पनि गराइरहेको छ। सूचनाहरूमा चाहिँ लेटर हेडमा वेबसाइट फेसबुक पेजको बारेमा पनि राखिरहेको हुन्छौँ। मलाई लाग्छ चाहिँ अहिले फेसबुककै माध्यमबाट सबैजना सूचनाहरू प्राप्त गरिराख्नु भएको छ।
0: पालिकाले त यसको प्रयोग गरिरहेको छ होइन, अनि यहाँका स्थानीय नागरिकहरू समक्ष पुर्याउनका लागि उनीहरूलाई पनि यो सूचना प्रविधिको बारेमा जानकारी गराउनको लागि त्यस्ता केही अभ्यासहरू हाम्रो भएका छन्?
1: हजुर, त्यसको लागि वर्गहरूलाई चाहिँ हामीले तालिम दिएका छौँ, जसमा चाहिँ हामीले अब जस्तै वेबसाइट के हो, फेसबुक के हो, त्यसको विषयमा चाहिँ उहाँहरूले हामीलाई जानकारी गराएका छौँ, र विभिन्न विपदका विषयमा पनि हामीहरूले उहाँहरूलाई जानकारी गराएका थियौँ। त्यसको माध्यमबाट जस्तै वर्गहरूलाई तालिम दियो भने उहाँहरूले घर घरमा गएर गाउँपालिकाको वेबसाइट र फेसबुक पेज यस्तो यस्तो छ, यहाँबाट तपाईँहरूले सूचना प्राप्त गर्न सक्नुहुन्छ, कुनै पनि सूचना आयो भने गाउँपालिकाले यो आधिकारिक फेसबुक पेज र वेबसाइटमा चाहिँ राख्ने गर्छ, र त्यहाँबाट तपाईँहरूले सूचना पाउनुहुन्छ, त्यो चाहिँ तपाईँहरूले हेर्नु पर्यो भन्ने हिसाबले हामीले चाहिँ उहाँहरूलाई एउटा तालिम दिएको थियौँ। त्यो अलिक प्रभावकारी नै भयो होला जस्तो लाग्छ। अब उहाँहरूले कतिको प्रयोग गर्नुभयो, प्राय चाहिँ अब सबैले फेसबुक नै चलाइरहेछन् र त्यस माध्यमबाट जानकारी प्राप्त गरिरहेछन् जस्तो लाग्छ।
0: काम गर्दै जाँदाखेरि सूचना प्रविधिको क्षेत्रमा होइन, अबका दिनमा चाहिँ कसरी लिँदा चाहिँ अझै राम्रो बेटर हुन्छ, के गर्दा हुन्छ भन्ने त्यस्तो केही गरिरहेछ गाउँपालिकाले?
1: अहिले त अब जुन छ नियमित हामीले त्यही नै गरिरहेछौँ। जस्तै अब एआईको प्रयोग चाहिँ अहिले धेरै नै भइरहेको छ, के माध्यमबाट सूचना मान्छेहरू कसरी पाउनु पर्यो र उनीहरूलाई कसरी त्यो सूचना सहज हुन्छ, जस्तै अब कोही कुनै कुनै भिडियो बनाएर हामीले त्यो माध्यमबाट सहज बनाउन सकिन्छ कि सूचना प्राप्त गर्नको लागि, जस्तै अब नोटिस छ, हामीले नोटिस राख्यौँ भने मान्छेहरूले कोही नपढ्न पनि सक्छ, तर हामीले कोही मान्छे बोलेको या भिडियोहरू त्यसमा हाल्यो भनेपछि जस्तै एआईकै माध्यमबाट केही भिडियोहरू बनाएर, जस्तै अहिले धेरै एआई प्रयोग भएर छ, त्यसमा चाहिँ एआईकै माध्यमबाट मान्छेहरूले धेरै भिडियोहरू एक आपसमा कुरा गर्ने, संवाद गर्ने टाइपका भिडियोहरू बनाएर त्यस्तो भिडियोहरू चाहिँ राख्दाखेरि उहाँहरूलाई चाहिँ इन्ट्रेस्टिङ लाग्छ जस्तो लाग्छ मलाई, त्यही भएर त्यसलाई नै फोकस गरौँ जस्तो लाग्छ।
0: यसरी चाहिँ यो सूचना प्रविधिको क्षेत्रमा काम गरिरहँदाखेरि देखा पर्ने चुनौती र समस्याहरू
1: त्यसमा त त्यस्तो खासै छैन, तर यसमा चाहिँ एउटा समस्या के छ भनेपछि, जस्तै हामीले चोकमा सीसीटीभी क्यामेरा जडान गरेछौँ, त्यो कहिले काहीँ अब जस्तै हावाहुरी चल्यो भने, अब हुन त हामीले राम्रै हिसाबले बनाएका छौँ, व्यवस्थित नै बनाएका छौँ, तर कहिले काहीँ हावाहुरी चल्यो भने त्यो पानी पर्यो भने त्यति बेला बिग्रिन सक्छ होइन, त्यति बेला ठ्याक्कै जस्तै अफिसको टाइम पनि बिदा भयो भने अनि त्यति बेलै फेरि घटना भइदियो भने चाहिँ अलिक समस्या हुन्छ, त्यति बेला चाहिँ उहाँहरूले आउनुभयो या रेकर्ड छैन भनेपछि उहाँहरूले चाहिँ यो किन रेकर्ड भएन, यस्तो किन भयो भन्ने हिसाबले चाहिँ हामीलाई अलि भन्नुहुन्छ, तर चाहिँ अब त्यो टेक्निकल प्रब्लम हो, कहिले बिग्रिन्छ कहिले अब के हुन्छ भन्ने कुरा थाहा हुँदैन, त्यो चाहिँ अलिक चुनौती जस्तो लाग्छ मलाई। सीसीटीभी क्यामेरा चाहिँ हावाहुरी चल्यो भनेपछि त्यो बिग्रिन्छ अनि ठ्याक्कै त्यति बेला पनि अफिस बिदा भइदिन्छ, त्यो रेकर्ड चाहिँ त्यति बेला नहुन पनि सक्छ, अनि अब उहाँहरूले आएर चाहिँ मलाई यो यस्तो भयो, यो राम्रो भएन यताउति भन्नुहुन्छ, त्यो नै मलाई अलिक समस्या जस्तो लागिरहेछ। त्यो समस्याहरू समाधान गर्नको लागि त्योभन्दा राम्रो चाहिँ बनाउने हामी कोसिस गरिरहेका छौँ।
0: कुराकानी गर्दा गर्दै मैले सोध्न छुटेको, तपाईँले भन्न छुटेको केही छ?
1: हाम्रो यो सूचनाको हक सम्बन्धी ऐन 2000

0: 64 को दफा 5 को उपदफा 3 र 100 को नियम 3 बमोजिम सार्वजनिक निकायले प्रत्येक 3-3 महिनामा चाहिँ स्वतः प्रकाशन गर्नुपर्ने हुन्छ। त्यो चाहिँ हाम्रो पालिकाबाट स्वतः प्रकाशन शाखा प्रमुखहरूको 3-3 महिनाको प्रगति चाहिँ हामीले कलेक्सन गरेर उहाँहरूको चाहिँ वेबसाइटमा राख्ने गरेको छौँ। वेबसाइटको माध्यमबाट पनि हाम्रो यो जति पनि सूचनाहरू छन् तपाईँहरूले हेर्न सक्नुहुन्छ। वेबसाइटमा हामीले सबै कुरा राखेका छौँ, जस्तै अब निर्णयहरू, कार्यपालिका निर्णयहरूदेखि लिएर पूर्वाधार सम्बन्धीका सूचनाहरू, शिक्षा स्वास्थ्य सम्बन्धीका सबै सूचनाहरू हामीले वेबसाइटबाट सम्प्रेषण गरिरहेका छौँ। त्यसबाट तपाईँहरूले विभिन्न खाले सूचनाहरू, शाखावाइज सूचनाहरू पनि प्राप्त गर्न सक्नुहुन्छ।
1: जानकी गाउँपालिकाका सूचना प्रविधि शाखा प्रमुख जसोदा कुमारी कठरियासँगको कुराकानी सुनिसकेपछि कार्यक्रममा अब सुनौ केही सन्देशहरू।
2: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध,
3: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम, जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धुम्रपान, मद्यपान, स्वास्थ्यजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरूद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
2: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
4: वर्षेनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू, जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000-75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान।
5: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। जानकी गाउँपालिकाको अत्यन्त जरुरी सूचना।
1: नेपालको संविधानको भाग 3 मौलिक हकको धारा 39 अन्तर्गत बालबालिकाको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउन 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराइएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकोले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउन हुन हार्दिक अनुरोध गर्दछौ। 18 वर्ष मुनिका बाल बालिकालाई निकृष्ट प्रकारको श्रम, जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक नलगाउन, साथै धुम्रपान, मध्यपान, सुर्तिजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बाल बालिकालाई संलग्न नगर्न हुन हार्दिक अनुरोध छ। यदि कसैबाट कानून विरुद्धका कार्यहरू भए वा गरे गराइएमा कानून बमोजिम कार्यवाही हुने बेहोरा सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
5: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका जानकी कैलाली।
1: यिनै विविध विषयवस्तु प्रस्तुत गर्दा गर्दै कार्यक्रम हाम्रो जानकीको आजको समय सकिएको छ। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रमको बारेमा कुनै गुनासा सुझाव सल्लाह तथा प्रतिक्रिया भए जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली वा सामुदायिक रेडियो टीकापुर एफएममा पत्राचार गर्न सक्नुहुनेछ। हौस्त, अर्को साता नयाँ विषयवस्तुका साथ उपस्थित हुने नै छौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र रत्नापुनलाई धन्यवाद दिँदै सहकर्मी ईश्वर साउदसँगै म छपिलाल चौधरी पनि विदा हुन्छु। नमस्कार।

0: बा आइगई क्या? आज त पहिला नौकरी को पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ नि त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाछी मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हर्या।
2: आई बुढल्ला, सुन्टो कि नै वानन्दे भुवा जागिलिन अब समय एक ठो घर गहना नि हो बनाइना उनेना पट्टा नि पैना त
3: अनि गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ।
2: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बना कान्छे कि कत्रा सुघर बना कन ल बाटी।
3: ए ले ले ठिक है बा, चल हाली भात वट खाई आऊ जाय कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स, बलभद्र चौक चिकापुर, प्रोप्राइटर तेहरी सिंह सुनार।
2: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए, रसायन बिना रसायन के गौर गहना बना जाए, वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98684-41208 ओ 98486-39261।
4: समुन्नत समाज का लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ट्ज।

0: मिर्जापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
0: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
1: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
1: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
1: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्तशास्त्र,
1: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान।
1: भर्ना सम्बन्धी कार्यक्रमहरू
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
1: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
1: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
1: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
1: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
1: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
1: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
1: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
1: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
1: CCTV निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
1: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ।
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
1: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टीकापुर कैलाली।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
2: बाबु, ए बाबु, काल मनीष मेडिकल में जाइस तो?
3: मैं नहीं जाएं, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू।
2: उहे मारे तो तू ही वहाँ पठाई तू। यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर वही से उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए।
3: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी ही जाए।
4: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दूसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया, पोटो, डंडीफोर, दाग, खुजली, भुटला झरना, कपार के तालु खुलना, डेंड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नहीं हुई घाव, खतीरा ओ यौन दुर्बलता के उपचार होइति रहल बा। सम्पर्क मनीष मेडिकल हल, अस्पताल रोड, टीकापुर। फोन नम्बर 98-600-71-024 ओ 98-046-77-417।

0: रोका रोका रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एपमा गई लिनुहोस् एनसेल नेपालकै लागि
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
5: असार 6 गते पहिलो शनिबार
4: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या इक्जेमा सोब्रायसिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोग समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने चिलाउने धातु खट्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या
6: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ
5: आउने दिन असार 6 गते पहिलो शनिबार
4: आरोग्य

0: बालबालिकाको नैसर्गिक अधिकार हो। हरेक बुबा आमा, अभिभावक, शिक्षक र वयस्कहरू यस बारेमा सचेत रहौ।
1: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
2: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
0: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
2: जनरल फिजिसियन विशेषज्ञ सेवा,
0: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
2: दन्तरोग सेवा,
0: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
2: मनोचिकित्सक विशेषज्ञ सेवा,
3: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
2: र सिटी स्क्यान सेवा,
0: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
2: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
0: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
0: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
2: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
0: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
2: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
0: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

हरेक भ्रूणले जीवितै जन्म नपाउने, जन्मिसकेपछि अभिभावकबाट संरक्षण पाउने, आफ्नो सर्वाङ्गीण विकास गर्न पाउने र परिवारका हरेक कार्यमा सहभागी हुन पाउने

0: ओहो मुसा कुदिरा चाहिँ हेर्नु त
1: त्यही त बुढी वर्षायामको समय पनि छ भगारीको ढोका खुलै छ कि मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ
0: ओहो हो त ठ्याक्कै सम्झे घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन् काट्नु पर्ने
1: यसो गरौँ बुढी त्यसो भए भोलि मिठो नास्ता खाउँ आँटा पुरी तरकारी अनि सपरिवार मिलेर सरसफाई गरौंला अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला हुन्न
0: हुन्छ बुढा यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि होइन
1: त्यही भएर त भनेको छोरी समीरा छोरा विवेक तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि
0: हुन्छ बुढा भोलि शनिबार पनि हो फुर्सदिलो बिहान पनि छ
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन् यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन् भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
4: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
4: आफ्ना कान्छा भाइको बे नगइकन पनि भएन, जाउँ भने भयाको मङ्गलसूत्र बन भाँची गयो।
3: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्छन् त्यहाँ।
4: आज त सन्त्याका बाले मनकै बुढो हर्यो, त बाई जाउँ।
5: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868442108, 9846239261।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
8: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844648673 र 9814680204।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्तशास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: ए बा आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
4: तनखा खाइकन होइन।

0: ठिक गरी बा, आफैबाट शुरू गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, हैन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हर्या।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको

0: चार टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
2: हामी कहाँ सियाट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमराफारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
0: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848528।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर
8: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
7: सासानो कुरामा तनाव हुने,
8: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
7: कुलटमा लाग्ने,
8: छटपटी हुने,
7: मुटु धेरै ढुकढुक हुने,
8: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
7: टिकापुर अस्पताल, टिकापुर, कैलाली। We'll be right back.

0: विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टीकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैलाली।
1: के तपाईलाई थाहा भयो,
2: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
1: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
2: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
1: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
2: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
1: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
2: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
3: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
4: सामुदायिक रेडियो टीकापुर FM द्वारा जनहितमा जारी सन्देश।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर FM 101 मेगाहर्ज।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर
5: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
4: ससानो कुरामा तनाव हुने,
5: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
4: कुलटमा लाग्ने,
5: छटपटी हुने,
4: मुटु धेरै ढुकढुक हुने,
5: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
4: टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: मैट्रिक एक दुई तीन हैश डायल करी वा एनसेल एप मगाई लिनुहोस्। एनसेल नेपाल के लागि।
1: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
2: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
1: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
2: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
2: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
1: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
2: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
1: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
2: व्यवसायी स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
1: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
2: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
1: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बेहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्य

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: ल है, म आइपुगे। सर्पले डसेको बिरामीलाई बिस्तारै आँगनमा ल्याउनु पाए हुन्थ्यो।
4: एकैछिन है, हामी सहयोग गरेर ल्याउँदैछौ, बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न।
3: हुन्छ हुन्छ, ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस्, अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस्। उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बिहोस हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो।
5: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी। तपाई जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ।
3: एम्बुलेन्स र अरू चार पाङ्ग्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ। कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन्। सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चार पाङ्ग्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ।
4: तपाईँहरू जाँदै गर्नुहोस् है, म ढोका लाएर आइहाल्छु।
3: ल, उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है। सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ।
5: फोटो मेरो मोबाइलमा छ, अहिले हामी गइहालौ, नत्र ढिलो हुन्छ।
6: सर्पले डसी हालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस्। बिरामीलाई आफू र मोटरसाइकल चालकको बीचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टिभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्। सर्पले टोक्दा मोटरसाइकल चालक बोलाऊ, नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याऊ, जीवन रक्षा गरौं।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: त्यो बर्बर बर्बर कराइराख के भएको छ हौ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकला रोड टिकापुर कैलाली

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्कार पोलिक्लिनिक प्रणाली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844-27359 र 9848-42-73। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
3: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
2: पढाइ हुने विषयहरू
3: अनिवार्य नेपाली,
2: अनिवार्य अंग्रेजी,
3: सामाजिक गणित,
2: ऐच्छिक लेखाशास्त्र,
3: ऐच्छिक वित्तशास्त्र,
2: ऐच्छिक अर्थशास्त्र,
3: कम्प्युटर विज्ञान,
2: भर्ना सम्बन्धी कार्यक्रमहरू,
3: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
2: भर्ना शुरू जेठ 3 गतेदेखि,
3: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
2: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
3: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
2: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
3: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
2: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
3: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
2: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
3: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
2: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
3: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
2: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
3: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
2: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
3: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
2: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
3: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
2: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
3: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
2: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
3: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टीकापुर कैलाली।

0: रोग सुविधा सहितको पेन्सन योजना, उहाँ चाहिँ मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
1: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
0: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार धिक सुरक्षित हुन्छ त, हैन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
2: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्यू त आएको छ, कसो त जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बे नगइकन पनि भएन, जाउँ भने भयाको मङ्गलसूत्र बन भाँची गयो।
2: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, होट त बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 98-68-44-1208, 98-486-39-261।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो।

0: पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
2: डाक्टर आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
4: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ? छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एन्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एन्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी कण पछाडी फोन नम्बर 9648436213।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने। टीकापुर नगरपालिका टीकापुरमा विभिन्न किसिमका सचेतनामूलक कार्यक्रम गर्दै मानसिक स्वास्थ्य प्रबन्धन तथा आत्महत्या रोकथाम सम्बन्धी कार्यक्रम अघि सार्दै र पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै देशका विभिन्न स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना। अब मध्याह्न खबर विस्तारमा। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको 2083-84 नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ। प्रदेश सरकारको आजको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको हो। सभाको बैठक आज सोमबार दिउँसो 3 बजे बस्ने कार्यसूची छ। सभामा प्रदेश प्रमुख नजीर मियाले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ। आइतबारको बैठकले सुदूरपश्चिम प्रदेश विकास परिषद बाट पारित दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदालाई स्वीकृत गर्दै आइतबारदेखि कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ। प्रदेश नीति तथा योजना आयोगद्वारा तयार गरिएको योजना पहिलो पञ्चवर्षीय योजनाको समीक्षा संघीय सरकारको 16 योजना संविधान एन नियम आर्थिक सर्वेक्षण तथा सरकारवालासँगको छलफलका आधारमा दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा तयार गरिएको हो। समुन्नत सुन्दर सुदूरपश्चिम भन्ने दीर्घकालीन सोच सहित तयार गरिएको योजनाले प्रदेशवासीको जीवनस्तर सुधारलाई मुख्य लक्ष्य बनाएको छ। उत्पादन वृद्धि, गरीबी न्यूनीकरण, रोजगारी सिर्जना, पूर्वाधार विकास, स्वास्थ्य तथा शिक्षा सुधार, वातावरण संरक्षण र सुशासन प्रबन्धनलाई प्राथमिकतामा राखिएको छ। योजनाले कृषि, पर्यटन, उद्योग र सेवा क्षेत्रको विकास मार्फत आर्थिक वृद्धि हासिल गर्ने साथै यातायात, ऊर्जा, खानेपानी र डिजिटल पूर्वाधार विस्तार गर्ने रणनीति अघि सारेको छ। सामाजिक क्षेत्रमा सम्मान पहुँच सुनिश्चित गर्नुका साथै जलवायु परिवर्तन अनुकूलन, जैविक विविधता संरक्षण र विपद जोखिम न्यूनीकरणलाई समेत प्राथमिकतामा दिएको छ। टीकापुर नगरपालिकाले टीकापुरमा विभिन्न किसिमका सचेतनामूलक कार्यक्रम गरिरहेको छ। नगरपालिकाले मानसिक स्वास्थ्य प्रबन्धन तथा आत्महत्या रोकथाम सम्बन्धी सरकारवालालाई सचेतनामूलक कार्यक्रम गरिरहेको बताएको छ। विभिन्न संघ संस्थाको समन्वय र सहकार्यमा सचेतनामूलक कार्यक्रम गरिरहेको टीकापुर नगरपालिका जनस्वास्थ्य प्रबन्धन शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिनुभयो। टीकापुर नगरपालिकाभित्र आत्महत्या बढ़ी भएका, मानसिक स्वास्थ्यका बिरामी बढ़ी भएका स्थान छनौट गरेर कार्यक्रम गर्ने गरिएको प्रमुख रावलको भनाई छ। आइतबार ग्रेट हल एजुकेशनल कन्सल्टेन्सीको समन्वयमा विद्यार्थीहरूलाई परीक्षण दिइएको छ। कन्सल्टेन्सीमा विदेश जाने विद्यार्थीहरू पढ्ने गरेको र उनीहरूलाई पनि मानसिक समस्या हुने गरेकाले मोटिभेशनल तरिकाले प्रशिक्षण दिइएको बताउनुभयो। नगरपालिकाले अहिलेसम्म 8 टोल विकास संस्था, केही कन्सल्टेन्सीमा सचेतनामूलक कार्यक्रम गरिएको र अब 20 विद्यालय र 2 टोल विकास संस्थामा कार्यक्रम गर्ने तयारी भइरहेको प्रमुख रावलले जानकारी दिनुभयो। हाल नेपालको मौसममा विभिन्न वायु प्रणालीको मिश्रित प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा ट्रफ स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव सक्रिय रहेको छ। यो मौसमी प्रणालीका कारण हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बदली भएको छ। देशका बाँकी तराई क्षेत्रमा भने आंशिक बादल लागेको छ। अहिले कोशी, बागमती र कर्णाली प्रदेशमा थोरै स्थानहरूमा तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज सोमबार पनि देशभरकै मौसममा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने देखिन्छ। देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बदली हुनेछ। यो अवधिमा कर्णाली र सुदूरपश्चिम मुगुन प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानहरूमा मौसम बिग्रने सम्भावना छ। महाशाखाका अनुसार ती क्षेत्रहरूका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि 10 मुदे कर्णाली घोषणा पत्र जारी गरिएको छ। ज्योति फाउण्डेशनले सुर्खेत वीरनगरमा हिजो सम्पन्न कर्णाली छोरी सम्मेलन 2083 कार्यक्रमबाट 10 मुदे कर्णाली घोषणा पत्र जारी गरेको हो। जेठ 16 र 17 गतेसम्म सञ्चालन भएको कार्यक्रममा कर्णालीका छोरीहरूबाट प्राप्त सुझावका आधारमा 10 मुदे कर्णाली घोषणा पत्र सार्वजनिक गरिएको छ। सम्मेलन मूलत कर्णालीका छोरीहरूको उज्जवल भविष्य निर्माणका लागि बाधक बनेका बाल विवाह, लैंगिक विभेद, कुप्रथा लगायत विभेदहरूको अन्त्यका लागि प्रदेश तथा स्थानीय सरकारसँग रणनीति एवं कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न माग राखेको छ। त्यसै गरी महिनावारीसँग सम्बन्धित विभेदकारी र हानिकारक अभ्यासहरू समूल नष्ट गर्दै महिनावारीलाई मर्यादित र सुरक्षित बनाउन संघ प्रदेश र स्थानीय कानूनको पूर्ण कार्यान्वयन गर्न सरकारवाला निकायसँग माग गर्ने, विद्यालय तथा सामुदायिक संस्थामा महिनावारी आराम कक्षको व्यवस्था गरी महिनावारी स्वच्छता सेवा तथा आवश्यक सामग्रीको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको छ। छोरीहरूको उच्च शिक्षा अध्ययनका लागि कर्णाली प्रदेश सरकार र 79 स्थानीय तहलाई छोरी विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न तथा सञ्चालनमा रहेका कार्यक्रमलाई व्यवस्थित तथा उपलब्धिमूलक बनाउन सामुदायिक र संस्थागत विद्यालयमा गुणस्तरीय एवं समावेशी भौतिक संरचना निर्माण गर्न तीनै तहका सरकारसँग माग राख्दै प्रविधिको दुरूपयोगबाट हुने हिंसा र दुर्व्यवहारको अन्त्यका लागि प्रभावकारी कानूनी शैक्षिक र संरचना गत सुधारको पैरवी गर्ने घोषणा पत्रमा उल्लेख छ। मध्याह्न खबरमा खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम। के तपाईलाई थाहा छ,
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
2: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
2: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
2: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली। आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
3: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको मोहनेल गाउँ कार्य समिति सभापतिमा महेश विष्ट चयन हुनुभएको छ। आइतबार भएको अधिवेशनले उपसभापतिमा डम्बर पौडेल, सचिव भूपेन्द्र चौलागाई र सहसचिवमा कौशिला सार्कीलाई चयन गरेको हो। अधिवेशनबाट धनगढ़ी उपमहानगर समितिको सभापतिमा तुलाराम खनाल, उपाध्यक्षमा रेखा धानुक, सचिवमा नरेन्द्र पडाल र सहसचिवमा वीरेन्द्र नाथ चयन हुनुभएको छ। गोदावरी नगर कार्य समितिको सभापतिमा आशिष धामी, उपसभापतिमा गंगा दत्त जोशी, सचिवमा रमेश ओली र सहसचिवमा भीष्म खड्का चयन हुनुभएको छ। लम्कीचुहा नगर कार्य समितिको सभापतिमा नामकर खनाल, उपसभापति हीरा सिंह भूल, सचिव धर्मराज देवकोटा चयन हुनुभएको छ। भजनी नगर समितिको सभापतिमा भरत बहादुर साउत, उपसभापतिमा गीता चौधरी र सचिवमा ज्ञानु बहादुर रावल चयन हुनुभएको छ। यसै गरी टीकापुर नगर कार्य समितिको सभापतिमा रविन्द्र विष्ट, गौरीगंगा नगर कार्य समितिको सभापतिमा आशिष सिंह सागर, उपसभापति हरिप्रसाद अधिकारी, सचिव गोकुल कुंवर, सहसचिव विमला भट्ट चयन हुनुभएको छ। घोडागोडी नगर कार्य समितिको सभापतिमा नारायण भण्डारी, जानकी गाउँपालिकाको सभापतिमा कलावती चौधरी, जोशीपुर गाउँपालिकाको सभापतिमा विनोद कुमार चौधरी, बर्दगोरिया गाउँपालिका समितिको सभापतिमा केशव भण्डारी, कैलाली गाउँपालिकाको सभापतिमा रेवन्त बोहरा, चुरे गाउँपालिका समितिको सभापतिमा सुनिल बोहरा र मोहनेल गाउँपालिका सभापतिका महेश विष्ट चयन हुनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी कैलालीका सभापति महेश चौधरीले पार्टीको पालिका कार्य समितिहरू गठन भइसकेका र कोषाध्यक्ष पदमा कार्य समितिको पहिलो बैठकले मनोनित गर्ने जानकारी दिनुभयो। यस वर्ष मनसूनका कारण सुदूरपश्चिम प्रदेशमा 33,000 भन्दा बढ़ी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिमका अनुसार बाढ़ी, पहिरो र डुबान जस्ता विपदबाट प्रदेशका 7,603 घरधुरी प्रत्यक्ष प्रभावित हुन सक्ने आकलन गरिएको हो। मन्त्रालयका विपद सम्पर्क व्यक्ति जनक धामीका अनुसार करिब 33,227 जना नागरिक विपदको जोखिममा छन्। यस वर्ष तराईका कैलाली र कञ्चनपुर मनसूनबाट सबैभन्दा बढ़ी प्रभावित हुने अनुमान गरिएको छ, जहाँ नदी कटान, डुबान र बाढ़ी मुख्य चुनौती रहनेछ। पहाड़ी तथा हिमाली भूभागमा डुबानको जोखिम कम भए पनि पहिरोको सम्भावना उच्च रहेको मन्त्रालयको निष्कर्ष छ। विगतमा जथाभावी सड़क निर्माण र कमजोर भू बनोटका कारण सामान्य वर्षामा समेत ठूलो पहिरो जाने गरेको अनुभवका आधारमा यस वर्ष पनि पहाड़ी जिल्लामा उच्च सतर्कता अप्नाउनु पर्ने धामीले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सोमबार भारत भ्रमणमा जाने हुनुभएको छ। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको नियन्त्रणमा सभापति लामिछानेले जेठ 18 गतेदेखि 22 गते, जून 1 देखि 5 तारीकसम्म भारत भ्रमण गर्नुहुने रासोपाले जनाएको छ। पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार भ्रमणका क्रममा सभापति लामिछानेले भारतको नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नुहुने कार्यक्रम छ। वहाँले भाजपा नेतृत्वसँग समेत भेटघाट तथा छलफल गर्नुहुने जनाइएको छ। भ्रमणका अवसरमा भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छकहरूसँग पनि उहाँले भेटघाट गर्नुहुनेछ। साथै अयोध्याको भ्रमणका समेत कार्यक्रम रहेको जनाइएको छ। सभापति लामिछानेसँगै रासोपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी हुनुहुनेछ। रासोपाका प्रवक्ता मनिष झाले जारी गर्नुभएको विज्ञप्ति अनुसार नयाँ दिल्ली स्थित नेपाली राजदूतावासले सभापति लामिछानेका उच्च स्तरीय भेटवार्ताका लागि आवश्यक समन्वय गरिरहेको छ। रासोपाले उक्त भ्रमणले नेपाल भारत सम्बन्ध तथा दुई देशका राजनीतिक दलबीचको सम्वादलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै मूल आयोजक समिति गठन गरेको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा गठन गरिएको समितिले आगामी महाधिवेशनलाई व्यवस्थित, प्रतिनिधिमूलक र संगठनात्मक रूपमा सुदृढ बनाउने लक्ष्य लिएको छ। पार्टीको ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन 2083 अनुसार असार 7, 8 र 9 गते चितवनमा आयोजना हुने तय भएको छ। महाधिवेशनलाई सफल बनाउन गठन गरिएको मूल आयोजक समितिमा वरिष्ठ नेतादेखि केन्द्रीय सदस्य र प्रदेश सभापतिसम्म भेटिएका समितिएका छन्। सभापति लामिछानेको अध्यक्षतामा गठन गरिएको महाधिवेशन मूल आयोजक समिति सदस्यहरूमा उपसभापति डाक्टर सोनिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, मनिष झा, सोभिता गौतम, शिशिर खनाल, हरि ढकाल लगायत नेता रहनु भएको छ। पार्टीका सबै केन्द्रीय समिति सदस्य तथा प्रदेश सभापतिहरूलाई पनि महाधिवेशन तयारी प्रक्रियामा संलग्न गराइएको छ। यसैबीच पार्टी सचिवालय बैठकले पनि संगठन विस्तार र महाधिवेशन तयारीलाई मुख्य कार्यसूची बनाएर विस्तृत छलफल गरेको थियो। बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण प्रकरण तथा पार्टीका पछिल्ला गतिविधिबारे समीक्षा गरिएको थियो। बैठकमा अनुशासन आयोग, निर्वाचन आयोग तथा विभिन्न विभागको मनोनयन, सम्भावित कार्यवाहीका विषय, प्रदेश अधिवेशन सञ्चालन कार्यविधि र महाधिवेशनसँग सम्बन्धित संरचनागत तयारी बारे छलफल भएको बताइएको छ। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने। टीकापुर नगरपालिका टीकापुरमा विभिन्न किसिमका सचेतनामूलक कार्यक्रम गर्दै मानसिक स्वास्थ्य प्रवर्धन तथा आत्महत्या रोकथाम सम्बन्धी कार्यक्रम अघि सार्दै र पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै देशका विभिन्न स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना। हौस त अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुन मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोड्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: ए रुक रुक रुक,
4: के भयो, किन कराएको यस्तो
3: दाई? यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड रे,
5: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
4: हो र।
3: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल नेपालकै लागि।
7: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा।
8: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
9: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
8: के गर्छ र सन मेडिकेयरले?
9: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
8: यति गरेपछि धेरै राहत हुने रहेछ त।
9: हो कान्छा, अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
8: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
10: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
11: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम्स
12: यही जे 23 गते शनिबारका दिन
11: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
10: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस हुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
11: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली,
12: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
11: सम्पर्क नम्बर 091-560-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
13: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: लाला दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147199, 9824625232। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678225।
3: के तपाईलाई किचन, वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
4: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेडस, टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।
5: बाबु, ए बाबु, काल मनिष मेडिकलमा जाइस् त?
6: मै नै जाइँ, उहाँ आफ्नो अनुहार बिगारके घर से बाहर नै निकर छु।
5: उहे मारे त तुहिन उहाँ पठाइको, यहाँ हेर, यी पत्रिकामा लिखल बा, मनिष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होइसे उपचार हुई था, तोर समस्या फेन अस्ते बा, जैबे तो समाधान हुई जाए।
6: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी ही जाए।
7: याद कर भी, मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महीना के दोसरा शनिवार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खटिरा ओ यौन दुर्बलता के उपचार होती रहल बा। संपर्क मनीष मेडिकल हल, अस्पताल रोड, टीकापुर, फोन नंबर 9860071024 ओ 9860476417।

0: समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दीवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्ल्यूपीसी र प्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी कण पछाडि फोन नम्बर 98648 36213।
1: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो, के बर्बर बर्बर कराइरहेको छ? के भएको छ तँलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
2: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
3: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
4: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल
4: टिकापुर कैलाली
7: सम्पर्क मोबाइल नम्बर 98017106772।
8: स्वास्थ्यका लागि पानी

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एक मात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एक मात्र ठाउँ एभ्रिला ट्रेडर्स।
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
9: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
10: यो ओसीएमसी भनेको के आयो फेरि?
11: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
10: ओसीएमसीले के सहयोग गर्छ त?
11: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
12: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcTikapur@gmail.com।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: कबू कापी रही था, कबू पेंसिल रही था, कबू झोले फटाका आज था, का कना हो बाबा फिर उस बाटिन गटिलो ठाव से झोला आनला से तो लड़का सामान नहीं हरे।
1: ओहो ये बुढ़ा लिख में का हुई थी, जरम भर भर बराई थी रहत।
0: का हुई कबू लड़का कॉपी हेरा कई था, कबू पेंसिल हेरा कई था, कबू झोले फटा कई था, बढ़िया ठाव से झोला लाना नहीं चिकठो।
1: अरे कहाँ से ना नाम
0: था, कहाँ से लंग वो तो कहाँ टीकापुर मरलक रट गई झोला उडोक मसे वहाँ झिंगलान दीदी कटरा से गुर झोला आनला बाटी ना कबू लड़का कहाँ पी रही ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कई एक आनल झोला दस काटस बाटिन ये बुरह ढंग कबू पसल छान कर झोला नहीं आना से आकर ठुई
1: लिया लिया मैं अब भी ही जाइबू रख गई झोला उद्योग में रख गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मर्म फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर रामप्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484-2373।
3: आई हो बड्डो घर कहिया सिर जाइबो पाछे से शुरू करल मने घर सिजा सिकल।
1: अरे का करूरी बुढ़िया कठुआ खोजत खोजत परेशान हो गिल बाटू मिलबो नहीं करत का कहना हो का
3: मिस्तरान बर्जन हो का ना घर हेरो ना पटा सुगुर बनेला बाट अल्मोनियम के मुआ का द्वार लगा का टूफे ओस्ट बनी हो ना ओट्र फे पटानी हुई कि गोंगुआ बुढ़ो हो ना कबू कहूँ घूम जाए तो था पाए।
4: यूपीवीसी ब्रांड के मौका द्वार पार्टिशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुई मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार से लगा दे
1: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोपराइटर मोहन राज भाट मोबाइल नंबर 98484-5326।
5: गरेको भए हैन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
6: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनान्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
5: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
6: शिखर इन्स्योरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ
6: ई सेवा सबै सधैँ सँगै।
7: ए रोक रोक रोक
8: के भयो किन कराएको यस्तो
7: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
9: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
7: हो र हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
10: ओहो
11: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि।
12: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने साइकल होस् या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं अरूलाई पनि बचाऊ।
4: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
13: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
14: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यवहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
13: पढाइ हुने विषयहरू
15: अनिवार्य नेपाली,
13: अनिवार्य अंग्रेजी,
15: सामाजिक गणित,
13: ऐच्छिक लेखाशास्त्र,
15: ऐच्छिक वित्त शास्त्र,
13: ऐच्छिक अर्थशास्त्र,
15: कम्प्युटर विज्ञान।
13: भर्ना सम्बन्धी कार्यक्रमहरू
15: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
13: भर्ना सुरु जेठ 3 गतेदेखि,
15: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
13: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सीट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
14: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
10: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
16: असार 6 गते पहिलो शनिबार
10: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, गन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
17: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
16: आउने दिन असार 6 गते पहिलो शनिबार
10: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688-0008 र 98-25-63-77-72।
18: हजुर, व्यापारिक विश्रामकै पाचकञ्च स्वागत भयो कार्यक्रममा। कार्यक्रममा बाटोमा हामी सन्मिकको साथ भेट्ने बाबु रत्नापुरमा गरौँ। यो रेडियो टिकापुर एफएम 101 MHz, हाम्रो वेबसाइट www.tikapurfm.org, मोबाइल एप टिकापुर एफएम एप्स, हाम्रो पात्रो नेपाली पात्र मार्फत व्यापनुकै हामी सुनिसक थि संसारको कोही भी ठाउँ से इन्टरनेटकै पहुँच रहल संघारी हुँके आफ्नै ठाउँ से। ओके, विशेष गरी मौसम सुहाना भयो, पलखरी रमाइलो भयो, रमाइलो मौसम आफ्नै हुकनका सँगै हाम्रो रमाइलो गफ हुनाबाट अठीपर व्यापारिक विश्रामकै पाछमा फ्यान सेक्टर गीत जोड्न चाहम। गीतकै पाछमा नेपाटो रेडियो सके कहाँ पनि जेबी डायल करते करबी 091-560-255 लाइन खोलाइबाट सम्झलक रमाइलो करी गीत सुनके।

बिल्कुलै रमाइलो गीत कार्यक्रम जोडले सँगै रुपियाँ आफ्नो गणकै सँगै अब लगभग लगभग कार्यक्रम निर्धारित समय डकेर काटिरहेको होला। टाटा बाबे के जाने बेला हो कि बा उमा रत्रबाट सम रेडियो सुनको साथीलाई पनि धन्यवाद, कल गरेको साथीलाई पनि सकुन धन्यवाद, टेक्नी बेटको साथी बाबु मजा मजा गीत सङ्गीत सुनाएको साथ दिने उहाँ हेर्दै धन्यवाद दिदी। अन्तिममा एक रमाइलो गीत छोरी माइमी सुनाएका छौँ। राम राम जय जय गुरु बाबा शुभ दिन, शुभ रहे। रेडियो टिकापुर एफएम सुन्दै गर्दी।

0: बा आइकै क्या, आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमी त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हरे।
2: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नसा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
3: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम
4: यही जे 23 गते शनिबारका दिन
3: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोड्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, गण्डी फोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टिकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहकवर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुर कैलाली

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्त शास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालो छिटो नलाग्यो
2: होइन चाइनिजो माइलो
3: के बर्बर बर्बर कराइरहेको छ के भएको छ हौ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बाहिरै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लाग्यो हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
6: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्
7: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
8: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ
6: डेलिभरीका लागि
8: ड्रिंकिङ वाटर एक्वा शीतल
6: टिकापुर कैलाली
9: सम्पर्क मोबाइल नम्बर 98017 10672
10: स्वास्थ्यका लागि पानी

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
2: यही जे 23 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाइ, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली
2: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
1: सम्पर्क नम्बर 091-5260-267, मोबाइल नम्बर 98-25-69-70-13-75 र 98-046-71-598।
3: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गते से टीकापुर वितरण केन्द्र हो लम्की युनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य र लकोर्से विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव फुक्रान यस सूचना से जानकारी कराइती। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजे सम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैला।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।
2: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
2: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
3: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
2: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचनात्मक आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
3: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी, कैलाली।

0: के तपाईलाई थाहा छ,
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
2: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
6: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।

0: बिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
2: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित्र कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
1: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
2: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हर्या।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ए रुक रुक रुक,
5: के भयो? किन कराएको यस्तो
4: दाई? यस्तो पनि हुन्छ र?
5: 30 दिनसम्म अनलिमिटेड रे।
6: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
5: हो र?
4: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
7: ओहो, आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
8: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालो छिटो नलाग्यो
9: मैले चाहिने जो माइलो त्यो बर्बर बर्बर कराइरहेको छ, के भएको छ तँलाई?
8: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
9: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
10: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
11: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टीकापुर, कैलाली।
12: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
13: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
12: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
13: शिखर इन्स्योरेन्सको सहकार्यमा
12: अस्पताल खर्च सहाराले गर्छ।
13: ई सेवा सबै सधैँ सँगै।
14: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टिकापुर एफएमको कार्यक्रम हाम्रो जानकीमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट ईश्वर साउदसँगै छपिलाल चौधरीको नमस्कार। यो कार्यक्रम सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org, मोबाइल एप्स हाम्रो पात्रो, नेपाली पात्रो र फेसबुक पेजमा सुनिरहनु भएको छ। जानकी गाउँपालिका संघको साझेदारीमा उत्पादन गरिएको यो कार्यक्रम हरेक सोमबार बिहान 7:30 बजे प्रसारण हुन्छ र यसको पुनः प्रसारण दिउँसो 3 बजे सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामी जानकी गाउँपालिकाको चालू आर्थिक वर्षको राजस्व असुलीको अवस्था र सूचना प्रविधिको प्रयोगको अभ्यासका विषयमा कुराकानी गर्नेछौ भने केही सूचना सन्देशहरू पनि प्रस्तुत गर्नेछौ। चालू आर्थिक वर्ष सकिन करिब 1.5 महिना मात्र बाँकी रहेको छ। चालू आर्थिक वर्षका 10.5 महिना सकिएका छन्। जसरी आर्थिक वर्ष सकिँदैछ त्यसरी नै चालू आर्थिक वर्षका कामहरू पनि सकिन थालेका छन्। आजको कार्यक्रममा हामी चालू आर्थिक वर्ष सकिनै लाग्दा जानकी गाउँपालिकाको राजस्व संकलनको अवस्था कस्तो रहेको छ भन्ने विषयमा कुराकानी गर्दैछौ। यस विषयमा कुराकानी गर्नको लागि हामीसँग हुनुहुन्छ जानकी गाउँपालिकाका राजस्व शाखाका सहायक गंगाराम चौधरी। उहाँसँग कुराकानी गर्दै हुनुहुन्छ सहकर्मी ईश्वर साउद।
1: कार्यक्रम हाम्रो जानकीमा यहाँलाई हार्दिक स्वागत छ।
2: धन्यवाद।
1: आज हामी विशेष गरी जानकी गाउँपालिकाको राजस्वको विषयमा कुराकानी गर्छौँ। अहिलेसम्मको अवस्था हेर्दाखेरि यो चालू आर्थिक वर्षको राजस्वको अवस्था अथवा राजस्वको प्रगतिको अवस्था के छ, के देखिन्छ, कस्तो रहेको छ बताइदिनुहोस् न।
2: यो आर्थिक वर्ष 2082-83 हामीले सर्वप्रथम त अनुमान गरेको 3,16,31,250 रूपैयाँ रहेको छ र हालसम्म राजस्व संकलन भइसकेको 2,41,51,235.65 रूपैयाँ संकलन भइसकेको छ र यो लगभग हामीले पर्सेन्टको हिसाबले हेर्दाखेरि 75% जति संकलन भइसकेको अवस्था छ। किनकि हाम्रो आन्तरिक राजस्व संकलनमा हामीले यसपालि कबाडी करको ठेक्का पनि लगाए र त्यो अहिले संकलन भइसकेको अवस्था छ। त्यसै गरी हाम्रो नदी जन्यको पनि छ आन्तरिक संकलन। त्यसै गरी अब विभिन्न किसिमका संकलन हुने राजस्वमा सम्पत्ति करहरू छ, भूमि कर छ, बहाल कर छ, बहाल बिटोरी, त्यसै गरी विभिन्न किसिमका अब सवारी साधनहरूको पनि हामीले राजस्व संकलन भइरहेको अवस्था छ।
1: यसरी राजस्व संकलन गर्दै गर्दा गाउँपालिकाले होइन कुन शीर्षकमा बढी र कुन शीर्षकमा कम भन्ने त्यस्तो के हुन्छ?
2: राजस्व संकलन हुने क्रममा शीर्षकहरू अनुसार त कम बढी भइहाल्छ। अब
1: शीर्षकमा बढी संकलन हुन्छ जानकी गाउँपालिकामा
2: खास सबभन्दा बढी हुने भनेको अब स्पेसली हाम्रो जानकी गाउँपालिका क्षेत्रभित्र सम्पत्ति कर त्यस्तो लागू नभएको अवस्थामा हामीले भूमि करबाटै कर संकलन भइराखेको अवस्था छ।
1: अहिलेसम्मको अवस्था हेर्दाखेरि कुन कुन शीर्षकमा कति संकलन भएको छ भन्ने जानकारी गराउन सकिन्छ?
2: हजुर, सकिन्छ। हाम्रो जानकी गाउँपालिकामा सम्पत्ति कर भनेको हाम्रो घर करबाट संकलन हुन्छ, त्यसमा 6,94,389 रूपियाँ। त्यसै गरी भूमिकर मालपुरमा हामीले 32,18,696 रूपियाँ, बहाल करमा हामीले 7,76,245 रूपियाँ, त्यसै गरी बहाल बिटौरी कर भनेको यो ऐलानी जग्गाको हो, यसमा 96,384 रूपियाँ, त्यसै गरी व्यवसायले भुक्तानी गर्ने भनेको यो 49,000, त्यसपछि अन्य करमा हाम्रो 9,95,118 रूपियाँ, त्यसपछि सम्पत्तिको बहालबाट प्राप्त आय यो भनेको एम्बुलेन्स हामीले सञ्चालन गर्छौ, टिप्परहरू छ, जेसिबीहरूको, त्यसमा हामीले 5,17,000 संकलन गरिसकेको अवस्था छ। त्यसै गरी अन्य सेवा शुल्क तथा बिक्रीबाट हाम्रो 10,000, न्यायिक दस्तुरबाट 22,300, शिक्षा क्षेत्रको आमदानीबाट हाम्रो 22,650, परीक्षा शुल्कबाट 8,500, त्यसै गरी अन्य प्रशासनिक सेवा शुल्क 17,76,508, नक्सा पास दस्तुरबाट 6,40,554 रूपैयाँ, त्यसै गरी सिफारिश दस्तुरबाट 37,37,850 रूपियाँ, व्यक्तिगत घटना दस्तुरबाट 5,71,000, नाटा प्रमाणितबाट 4,11,700, त्यसै गरी अन्य दस्तुर 4,82,735 रूपियाँ, त्यसै गरी व्यवसाय रजिस्ट्रेशनबाट 3,59,750 रुपियाँ, त्यसै गरी प्रशासनिक दण्ड जरिमाना जफतबाट हामीले 4,93,882 रुपियाँ, त्यसै गरी अन्य राजस्व पनि छ 40,000 रुपियाँ संकलन भएको, त्यसै गरी व्यवसाय करबाट 18,21,384 रुपियाँ र बेरुजुबाट संकलन भएको हाम्रो 5,13,487 रुपियाँ र यही 72 भट्टरबाट हाम्रो 68,92,100 रुपियाँ संकलन भइसकेको अवस्था छ। त्यो गरेर जम्मा हाम्रो 2,41,51,235.65 रुपियाँ संकलन भएको अवस्था छ।
1: अहिलेसम्म जो हाम्रो गाउँपालिकाको लक्ष्य भनेको 3,16,31,000 जो हाम्रो लक्ष्य थियो, त्यो अनुसार 2,41,51,000 चाहिँ हाम्रो संकलन भइसकेको अवस्था छ। अब हेर्दै जाँदाखेरि जो लक्ष्य पुग्ने देखिन्छ,
2: हजुर यसपालि हाम्रो लक्ष्य पुग्ने एकदम निश्चित छ, किनकि हाम्रो अझै पनि यो नदीजन्य पदार्थको 3 किस्ता आउन बाँकी छ, त्यसले पनि पुग्छ र अहिले समय पनि छ, हाम्रो असार महिनामा बढी राजस्व संकलन हुने अवस्था हुन्छ, त्यति बेला हामीले लक्ष्यसम्म पुग्छौँ भन्ने हामीले विश्वास राखेका छौँ।
1: यसभन्दा अगाडिका वर्षहरूमा कस्तो देखिन्थ्यो त्यो पनि छ केही जानकारी?
2: विगतमा हामीले राजस्व संकलनको अवस्था हेर्दाखेरि 79-80 म हजुरलाई जानकारी गराउन चाहन्छु, 2079-80 हाम्रो अनुमान गरेको थियो 3,29,20,000, जसमध्ये संकलन भएको छ 1,87,72,937 रुपियाँ, त्यो पर्सेन्टको हिसाब हेर्दाखेरि 57% मात्रै संकलन भएको देखिन्छ। त्यसै गरी 80-81 हाम्रो 3,79,37,000 अनुमान गरेकोमा 2,79,37,489 रुपियाँ संकलन भएको थियो, त्यो भनेको 73.64% र 81-82 आउँदाखेरि हाम्रो 3,01,25,000 अनुमान गरेकोमा 2,94,93,534 रुपियाँ संकलन भएको देखिन्छ, त्यो भनेको हाम्रो 97.90% हुन पुग्छ। क्रमिक रूपमा हाम्रो जानकी गाउँपालिकामा राजस्वको संकलनको अवस्था दिन प्रतिदिन सुधारिँदै अब लक्ष्यसम्म जुन टार्गेट राखेको हुन्छ त्यो टार्गेट पूरा हुने देखिन्छ।
1: जस यो 2-3 वर्षको आकलन हेर्दाखेरि 79-80 देखि 82-83 पुग्दाखेरि वृद्धि भइरहेको देखिन्छ।
2: हजुर सर, जानकीमा क्रमिक रूपमा सुधार हुँदै गइरहेको छ, जस करदाताहरू पनि बिस्तारै हामीले कर बुझाउनु पर्छ, यो कर भनेको राज्यले अनिवार्य रूपमा बुझाउने दायित्व हो भनेर हामीले करदाता शिक्षा पनि समय समयमा लागू गरेर यसको विषयमा जानकारी गराउने गरेछौ।
1: जस्तै व्यवसायहरू दर्ताको कुराहरू पनि गर्नुभयो होइन, जो करदाता शिक्षा पनि दिइराख्नु भएको भन्नुभयो, त्यो व्यवसायहरू दर्ता हुने तिनीहरू नवीकरण गर्ने त्यो अभ्यास कस्तो छ, यहाँ कति के भइरहेछ अहिलेसम्मको?
2: व्यवसाय दर्ताहरू अब जो मान्छेले अब दर्ता गरेको छैन भने उनीहरूले अब दर्ता गर्न सम्बन्धित ओडामै दर्ता गर्ने व्यवस्था पनि छ र नवीकरण पनि अब प्रत्येक वर्ष गर्नुपर्छ भन्ने हिसाबमा अब छ। यदि राम्रोसँग बुझेको छ, हामीले व्यवसायलाई दर्ता गरेर त्यसलाई सुचारू रूपमा सही ढंगले सञ्चालन गर्नुपर्नेछ भने अनिवार्य रूपमा हामीले कर पनि बुझाउनुपर्छ भन्ने जसलाई लागेको छ उहाँहरूले आफ्नो सुस्फूर्त रूपमा आइराख्नुहुन्छ र अब व्यवसाय दर्ताको हिसाबले हेर्दाखेरि हामीले अब पुरानो दर्ता मसँग अहिले मैले रिसेन्टली ल्याएन र मैले 81-82 नयाँ दर्ता भनेको हाम्रो 38 मैले दर्ता गरेको रेकर्ड राखेको छु, त्यसै गरी अब नवीकरणमा 178 अनि यो चालू आर्थिक वर्षमा हालसम्म 32 नयाँ दर्ता भइसकेको र नवीकरण 124 छ
1: अहिलेसम्मको अवस्था। त्यो सँगसँगै हामीले जो अन्य करहरू छन् नि गाउँपालिकाले अन्य कर भनेर जो सेवा शुल्कहरू उठा

0: त्यो कारणले पनि हो कर मान्छेहरूलाई बुझाउनु पर्छ भन्ने पनि अब कतिपय व्यवसायहरू डर त नभएको त्यही पनि करका दायरामा आइराख्नु भएको छ त्यही भएर यसरी कार्मिक रूपमा वृद्धि हुँदै गइरहेको अवस्था पनि छ
1: गाउँपालिकाले त्यस्तो केही अभियानहरू त्यस्तो कर तिर्नुपर्छ अर्थात् कर तिर्नु हाम्रो दायित्व भनेर नागरिकहरूलाई त्यस्तो दिने शिक्षाहरू त्यस्तो केही गरिरहेको छ
0: हामीले गत वर्ष करदाता शिक्षा पनि लागू गर्यौं र गाउँ टोलमा पनि अब जिङ्गल प्रसारण गर्यौं अटो रिक्सामा त्यसै अडियो बजाएर पनि रेडियो मा पनि हामीले यो कर सम्बन्धीको सूचना सम्प्रेषण गरेर पनि हामीले यो सूचना दिएर कसरी हामीले कर बुझाउनु पर्छ भन्ने हिसाबमा हामीले सूचना बजाएर नै यसरी गाउँ गाउँमा जुन ठाउँमा बढी तपाईँको बजारहरू छ जानकी भनेको एज अ न्यून बजार भएको क्षेत्र पनि हो त्यही भएर पनि अब खासै हामीले संकलन गर्न सकिराखेको अवस्था हुँदैन तै पनि हामीले प्रयास गर्दैछौ अब बिस्तारै कार्मिक सुधार हुँदै गइरहेको अवस्था छ
1: जस्तै यसरी कर राजस्व संकलनका क्रममा देखिने चुनौतीहरू समस्याहरू के देखिन्छन्
0: समस्या त अब सबैजना स्वस्फूर्त रूपमा कोही पनि दिन आउँदैन किनकि पैसा जसले पनि अब मागेरै खास दिने हुन्छ तर जो कोही पनि जस्तै तपाईँसँगै पैसा भएको भए पनि मसँग पैसा छैन भन्ने हिसाबमा किन बुझाउने भन्ने हुन्छ छन् त्यस्तो कतिपय मान्छेहरू यो कर भनेको अब धेरै ठाउँमा पनि बुझाउनु पर्ने भएको कारणले अब जस्तै जिल्लामा पनि अब दर्ता गरेको हुन्छ कोही घरेलुमा कोही उद्योग वाणिज्यसँग यसै गरी अब आन्तरिक राजस्व कार्यालयमा पनि एउटै व्यवसायको कतिपय धेरै ठाउँमा तिर्नुपर्ने हुन्छ स्थानीयले पनि अब आफ्नो क्षेत्रभित्र कसैले व्यवसाय गरेको छ भने त्यसको पनि आफ्नो किसिमको छुट्टै कर प्रणाली लागू गरेर करका दायराहरू बढाउनलाई दर रेटहरू टोकेर त्यस्ता व्यवसायहरूसँग कर असुल्ने गरेकोले तिनीहरू खासै मन गर्दैनन् त्यही पनि अब तिनीहरूलाई अब अनिवार्य बुझाउनै पर्ने हुन्छ भन्ने हिसाबमा चाहिँ मन नहुँदा हुँदै पनि तिनीहरूले बुझाउने गरेका छन्
1: अन्तमा जाँदा जाँदै पालिकावासीलाई राजस्वको विषयमा के भन्नुहुन्छ
0: राजस्व भनेको नै अब देश सञ्चालन गर्ने त्यो मेरुदण्डकै रूपमा रहेकोले हामीले जसरी पनि अब राजस्व बुझाउनु पर्छ अब हामीले बुझाउने भनेको स्पेसली हामीले भूमिकर मालपोत अनि अब कोही घर भाडामा दिएको छ भने बहालकर बुझाइदिनु होला भन्ने हो त्यसै गरी अब कुनै पनि व्यवसाय सञ्चालन गरेको छ भने किनकि उसको व्यवसाय कुनै कारणवश केही चोरी भइहाल्यो कुनै आग लागेको घटना हुन सक्छ त्यस्तो अवस्थामा जुन व्यापारीले व्यवसाय दर्ता गरेको छ भने उहाँहरूले एउटा सुरक्षाको अनुभूतिको लागि पनि स्थानीय सरकारले त्यसको जिम्मा लिन सक्छ किनकि दर्ता गरेको छैन सरकारलाई करै बुझाएको छैन भने त्यस्तोको लागि कुनै कसरी सिफारिस गरिदिने भन्ने हुन्छ अब किनकि उहाँहरूले क्षतिपूर्तिको लागि गाउँपालिकामा सिफारिस गर्न आउनुहुन्छ त्यही भएर जोसुकै अब जानकी गाउँपालिका क्षेत्रभित्रका वासी हुनुहुन्छ व्यापारी वासीहरू जसले दर्ता गर्नु भएको छैन भने दर्ता गरेर नै सञ्चालन गर्नुहोला भन्ने मेरो सुझाव सल्लाह हो
1: हस्त व्यस्त समयका बावजुद पनि कार्यक्रमलाई समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद
0: धन्यवाद
2: जानकी गाउँपालिकाका राजस्व शाखा सहायक गंगाराम चौधरीसँगको कुराकानीपछि अब हामी कार्यक्रममा जानकी गाउँपालिकाको सूचना प्रविधिको प्रयोग तथा अभ्यासका विषयमा कुराकानी गर्दैछौ यस विषयमा कुराकानी गर्नको लागि हामीसँग हुनुहुन्छ जानकी गाउँपालिकाका सूचना प्रविधि शाखा प्रमुख जसोदा कुमारी कठरिया उहाँसँग कुराकानी गर्दै हुनुहुन्छ सहकर्मी ईश्वर साउद
1: कार्यक्रममा हाम्रो जानकीमा यहाँलाई हार्दिक स्वागत छ
3: धन्यवाद
1: आज हामी विशेष गरी जानकी गाउँपालिकाको सूचना प्रविधिको विषयमा चाहिँ कुराकानी गर्छौं सूचना प्रविधिको प्रयोग गाउँपालिकाले कसरी गरिरहेको छ
3: सबभन्दा सुरु त अब हामीले सूचना भनेको के हो र त्यो सूचना चाहिँ कुन माध्यमबाट पाइरहेछ प्रविधि भनेको के हो भन्ने कुरा हामीले बुझ्नु पर्यो होइन जस्तै अब सूचना भनेको कुनै पनि विषयमा कुनै पनि विषयवस्तुको बारेमा जानकारी प्राप्त गर्नु भनेको सूचना हो तर त्यो कुन माध्यमबाट पाइरहेछ त जस्तै अब रेडियो भयो टेलिभिजन भयो वेबसाइट भयो फेसबुक भयो ट्विटर भयो के माध्यमबाट पाइरहेछ त्यो चाहिँ हाम्रो प्रविधि भयो त्यही भएर हामीले सूचना प्रविधिको प्रयोग कसरी पाइरहेछौँ र कुन माध्यमबाट पाइरहेछौँ भनेर सूचना प्रविधिलाई बुझाउँछ जस्तो लाग्छ मलाई प्रविधिको युगमा चाहिँ हामीले सम्पूर्ण शाखाबाट चाहिँ सूचनाहरू दिइरहेछौँ या सम्पूर्ण शाखाले प्रविधिको प्रयोगबाट आफ्नो सेवा सुविधा दिने जस्ता कार्यहरू गरिरहेका छन् जस्तै अब हाम्रो विभिन्न शाखाहरू छन् शाखामा जस्तै जिन्सी शाखाका पाम्सहरू जस्तै युज गरिरहन् त्यो शाखामा जस्तै कुनै पनि अफिसियल डकुमेन्टहरु राख्नु पर्यो, स्टोरको सबै सामानहरु, गाउँपालिकाका जति पनि सामग्रीहरु राख्नु पर्यो, व्यवस्थापन गर्नु पर्यो, अभिलेख राख्नु पर्यो भनेपछि त्यो सफ्टवेयरहरु युज गर्दा छन्। जस्तै लेखा सम्बन्धी सबै अब अनलाइन मार्फत नै भुक्तानी भइरहेछ। जस्तै पञ्जीकरण सम्बन्धी घटना

0: संस्थाका सबै कामहरू चाहिँ अनलाइन मार्फत भइरहेछ। त्यसै गरी विभिन्न शाखाका सबै शाखाहरूले चाहिँ आफ्नो तरिकाले चाहिँ युज गरिराख्नु भएको छ। त्यसैले अहिले यो डिजिटल युगमा चाहिँ सबै शाखाहरूले चाहिँ डिजिटली नै गइराख्नु भएको छ। जस्तै यो प्रशासन सम्बन्धी अब जस्तै हामीले विभिन्न कामहरू गरिरहेका छौँ, जस्तै प्रशासनिक कामहरू, सेवा सम्बन्धी कामकाजहरू भइरहेका छन्। जस्तै प्रशासनिक कामकाजमा जस्तै कम्प्युटरमा अभिलेख व्यवस्थापन गर्ने, कर्मचारीहरूको विवरण व्यवस्थापन गर्ने, पत्रचार इमेल मार्फत गर्ने, अनि बैठकहरूको एसएमएसहरू पठाउने, जस्तै कुनै पनि बैठकहरू गर्नु पर्यो भने हामीले चाहिँ बल्क एसएमएस सिस्टम युज गर्छौँ। त्यसबाट चाहिँ हामीले मेसेजहरू पठाउने गर्छौँ। जस्तै अब विपदको पनि कुनै समस्या पर्यो भने त्यति बेला हामीले जस्तै अब कस कसलाई सूचनाहरू पठाउनु पर्छ त्यही हिसाबले स्वयंसेवीका, बडघर, शाखा प्रमुख सम्बन्धित सबैलाई चाहिँ हामीले यो सूचनाहरू पठाउने गर्दछौँ। र अनलाइन मार्फत पनि हामीले सेवा प्रवाह गर्ने गर्छौँ। जस्तै अब फेसबुकको मार्फत भयो, वेबसाइट मार्फत भयो, त्यो चाहिँ सूचना हामीले प्रकाशन गर्नुपर्ने हुन्छ। शाखागत कामकाजहरू पनि अब अनलाइन मार्फत भइरहेका छन्। जस्तै जिएमसी शाखा भयो, लेखा शाखा भयो, राजस्व शाखा भयो, स्वास्थ्य शाखा भयो, पञ्जीकरण शाखा भयो, यो विभिन्न शाखाहरूले पनि प्रणाली मार्फत कामहरू गरिराख्नु भएको छ। अब यसबाट चाहिँ हामीलाई फाइदा चाहिँ के हुन्छ भनेपछि छिटो छरितो हुन्छ, काम सजिलो हुन्छ, व्यवस्थित हुन्छ, पारदर्शी हुन्छ। यसले चाहिँ जो आफूले प्राप्त गर्ने सूचनाहरू चाहिँ पाउनुभयो, समयमा पाउनु भने उहाँहरूलाई पनि त्यो सूचनाको बमोजिम के कसरी गर्ने भनेर काम गर्नुहुन्छ।
1: पहिलेको भन्दा जे होस् डिजिटल प्रविधिमा पालिकाका सम्पूर्ण शाखाहरू गइरहेको भन्न खोज्नुभएको?
0: हजुर।
1: जस्तै अब यसमा चाहिँ अर्को कुरा केहरू राख्ने त्यहाँ सूचना र प्रवाह गर्दाखेरिका कुराहरू, माध्यम र सूचना, माध्यम भनेको अब प्रविधिका कुराहरू, अब के प्रविधि प्रयोग गर्ने, अनि सूचनाहरू, यिनीहरूलाई तपाईँ एउटा त्यो शाखाको प्रमुख हुँदाखेरि कसरी त्यसलाई रिलिज गर्ने, कसरी त्यसलाई अगाडि बढाउने भन्ने कुराहरू के हुन्छ?
0: सूचना हामीले अहिले चाहिँ हाल चाहिँ हामीले कसरी गरिरहेछौँ भनेपछि गाउँपालिकाबाट जति पनि सूचनाहरू निस्किन्छन् हामीले चाहिँ वेबसाइट मार्फत दिइरहेछौँ, फेसबुक मार्फत दिइरहेछौँ, हामीले युट्युब पनि बनाएको छौँ, तर युट्युबमा त्यति धेरै अत्यधिक चाहिँ भइरहेको छैन। हाम्रो चाहिँ फेसबुक पेज र वेबसाइट हामीले चाहिँ रेगुलर युज गरिरहेको छौँ। र हामीले अहिले गत वर्ष चाहिँ हामीले यो सूचना पार्टीको पनि व्यवस्था गरेको छौँ, जसमा चाहिँ हामीले प्रत्येक वाडाको चोकहरूमा, जुन मुख्य चोकहरूमा, जुन जुन चोकमा जस्तै मानिसहरू जस्तै कति बेला चिया खाने समय हुन्छ त्यति बेला चिया खान जानुहुन्छ, त्यति बेला कोही जस्तै अब कसैले प्रयोग नगर्ने, जस्तै प्रविधि प्रयोग नगर्ने मान्छेहरूको लागि चाहिँ चिया खाने जाने बेला चाहिँ चोकमा ए वडा कार्यालयको सूचना यस्तो यस्तो निस्केछ भनेर चोकमा चाहिँ हामीले तास दिइरहेछौँ, र त्यहाँबाट उहाँहरूले पनि सूचनाहरू प्राप्त गरिराख्नु भएको छ। त्यो सूचना पार्टीको चाहिँ हामीले सबै वडामा व्यवस्था गरिरहेको छौँ, त्यसरी नै गइरहेछौँ। र अहिले चाहिँ अब एआईको प्रविधिको जमानामा चाहिँ हामीले अब कसैले कानले नसुन्ने पनि हुन्छन् होइन, आँखाले नदेख्ने पनि हुन्छन्, त्यस्ता मान्छेको लागि पनि हामीले अब कसरी सूचना दिँदाखेरि उहाँलाई पहुँच हुन्छ, सबै सूचनाहरू उहाँले प्राप्त गर्न सकुन् भन्ने हिसाबले हामीले चाहिँ अब एआईको प्रयोग गरेर पनि जस्तै कुनै सूचनाहरू, जो टेक्स्ट सूचनाहरूलाई चाहिँ हामीले अडियो बनाएर फेसबुक मार्फत चाहिँ हामीले प्रसारण गरिरहेका छौँ। अहिले चाहिँ यो तत्काल मात्रै हामीले लागू गरेको, पहिला चाहिँ थिएन, त्यसरी नै हामी गइरहेछौँ, सूचनाहरू प्रवाह गरिरहेछौँ।
1: विभिन्न माध्यमहरू जस्तै वेबसाइट भयो, फेसबुक भयो, सूचना पार्टीहरू प्रयोग गरिरहँदाखेरि गाउँपालिकाको नजरमा कुन प्रविधि सहज अर्थात राम्रो भइरहेको भन्ने देखिन्छ, त्यस्तो केही छ?
0: त्यस्तो अब प्रविधि भनेपछि अहिले सबैजनाको हात हातमा मोबाइल छ, जस्तै मोबाइल ल्यापटप सबैजना चलाइराख्नु भएको छ, त्यही भएर अहिले चाहिँ मलाई फेसबुककै माध्यमबाट धेरै जसो जानकारी पाउँछन्, वेबसाइट पनि धेरै जसोलाई थाहा नहुन सक्छ, तर हामीले बारम्बार जानकारी पनि गराइरहेछ। सूचनाहरूमा पनि लेटर हेडमा वेबसाइट, फेसबुक पेजको बारेमा पनि राखिरहेको हुन्छौँ। मलाई लाग्छ चाहिँ अहिले फेसबुककै माध्यमबाट सबैजना सूचनाहरू प्राप्त गरिराख्नु भएको छ।
1: पालिकाले त यसको प्रयोग गरिरहेको छ होइन, अनि यहाँका स्थानीय नागरिकहरू समक्ष पुर्याउनका लागि उनीहरूलाई पनि यो सूचना प्रविधिको बारेमा जानकारी गराउनको लागि त्यस्ता केही अभ्यासहरू हाम्रो भएका छन्?
0: हजुर, त्यसको लागि वर्गहरूलाई चाहिँ हामीले तालिम दिएका छौँ, जसमा चाहिँ हामीले अब जस्तै वेबसाइट के हो, फेसबुक के हो, त्यसको विषयमा चाहिँ उहाँहरूले हामीलाई जानकारी गराएका छौँ, र विभिन्न विपदका विषयमा पनि हामीहरूले उहाँहरूलाई जानकारी गराएका थियौँ। त्यसको माध्यमबाट जस्तै वर्गहरूलाई तालिम दियो भने उहाँहरूले घर घरमा गएर गाउँपालिकाको वेबसाइट र फेसबुक पेज यस्तो यस्तो छ, यहाँबाट तपाईँहरूले सूचना प्राप्त गर्न सक्नुहुन्छ, कुनै पनि सूचना आयो भने गाउँपालिकाले यो आधिकारिक फेसबुक पेज र वेबसाइटमा चाहिँ राख्ने गर्छ, र त्यहाँबाट तपाईँहरूले सूचना पाउनुहुन्छ, त्यो चाहिँ तपाईँहरूले हेर्नु पर्यो भन्ने हिसाबले हामीले चाहिँ उहाँहरूलाई एउटा तालिम दिएको थियौँ। त्यो अलिक प्रभावकारी नै भयो होला जस्तो लाग्छ। अब उहाँहरूले कतिको प्रयोग गर्नुभयो, प्राय चाहिँ अब सबैले फेसबुक नै चलाइरहेछन् र त्यस माध्यमबाट जानकारी प्राप्त गरिरहेछन् जस्तो लाग्छ।
1: काम गर्दै जाँदाखेरि सूचना प्रविधिको क्षेत्रमा होइन, अबका दिनमा चाहिँ कसरी लिँदा चाहिँ अझै राम्रो बेटर हुन्छ, के गर्दा हुन्छ भन्ने त्यस्तो केही गरिरहेछ गाउँपालिकाले?
0: अहिले त अब जुन छ नियमित हामीले त्यही नै गरिरहेछौँ। जस्तै अब एआईको प्रयोग चाहिँ अहिले धेरै नै भइरहेको छ, के माध्यमबाट सूचना मान्छेहरू कसरी पाउनु पर्यो र उनीहरूलाई कसरी त्यो सूचना सहज हुन्छ, जस्तै अब कोही कुनै कुनै भिडियो बनाएर हामीले त्यो माध्यमबाट सहज बनाउन सकिन्छ कि सूचना प्राप्त गर्नको लागि, जस्तै अब नोटिस छ, हामीले नोटिस राख्यौँ भने मान्छेहरूले कोही नपढ्न पनि सक्छ, तर हामीले कोही मान्छे बोलेको या भिडियोहरू त्यसमा हाल्यो भनेपछि जस्तै एआईकै माध्यमबाट केही भिडियोहरू बनाएर, जस्तै अहिले धेरै एआई प्रयोग भएर त्यसमा चाहिँ एआईकै माध्यमबाट मान्छेहरूले धेरै भिडियोहरू एक आपसमा कुरा गर्ने संवाद गर्ने टाइपका भिडियोहरू बनाएर त्यस्तो भिडियोहरू चाहिँ राख्दाखेरि उहाँहरूलाई चाहिँ इन्ट्रेस्टिङ लाग्छ जस्तो लाग्छ मलाई। त्यही भएर त्यसलाई नै फोकस गरौँ जस्तो लाग्छ।
1: यसरी चाहिँ यो सूचना प्रविधिको क्षेत्रमा काम गरिरहँदाखेरि देखा पर्ने चुनौती र समस्याहरू
0: त्यसमा त त्यस्तो खासै छैन, तर यसमा चाहिँ एउटा समस्या के छ भनेपछि जस्तै हामीले चोकमा सीसीटीभी क्यामेरा जडान गरेछौँ, त्यो कहिले काहीँ अब जस्तै हावाहुरी चल्यो भने अब हुन त हामीले राम्रै हिसाबले बनाएका छौँ व्यवस्थित नै बनाएका छौँ, तर कहिले काहीँ हावाहुरी चल्यो भने त्यो पानी पर्यो भने त्यति बेला बिग्रिन सक्छ होइन। त्यति बेला ठ्याक्कै जस्तै अफिसको टाइम पनि बिदा भयो भने अनि त्यति बेलै फेरि घटना भइदियो भने चाहिँ अलिक समस्या हुन्छ। त्यति बेला चाहिँ उहाँहरूले आउनुभयो या रेकर्ड छैन भनेपछि उहाँहरूले चाहिँ यो किन रेकर्ड भएन यस्तो किन भयो भन्ने हिसाबले चाहिँ हामीलाई अलि भन्नुहुन्छ, तर चाहिँ अब त्यो टेक्निकल प्रब्लम हो, कहिले बिग्रिन्छ कहिले अब के हुन्छ भन्ने कुरा थाहा हुँदैन, त्यो चाहिँ अलिक चुनौती जस्तो लाग्छ मलाई। सीसीटीभी क्यामेरा चाहिँ हावाहुरी चल्यो भनेपछि त्यो बिग्रिन्छ अनि ठ्याक्कै त्यति बेला पनि अफिस बिदा भइदिन्छ, त्यो रेकर्ड चाहिँ त्यति बेला नहुन पनि सक्छ, अनि अब उहाँहरूले आएर चाहिँ मलाई यो यस्तो भयो यो राम्रो भएन यताउति भन्नुहुन्छ, त्यो नै मलाई अलि समस्या जस्तो लागिरहेको छ। त्यो समस्याहरू समाधान गर्नको लागि त्योभन्दा राम्रो चाहिँ बनाउने हामी कोसिस गरिरहेका छौँ।
1: कुराकानी गर्दा गर्दै मैले सोध्न छुटेको तपाईँले भन्न छुटेको केही छ?
0: हाम्रो यो सूचनाको हक सम्बन्धी ऐन 2064 दफा 5 उपदफा 3 र 100 नियम 3 बमोजिम सार्वजनिक निकायले प्रत्येक 3 महिनामा चाहिँ स्वतः प्रकाशन गर्नुपर्ने हुन्छ। त्यो चाहिँ हाम्रो पालिकाबाट स्वतः प्रकाशन शाखा प्रमुखहरूको 3-3 महिनाको प्रगति चाहिँ हामीले कलेक्सन गरेर उहाँहरूको चाहिँ वेबसाइटमा राख्ने गरेको छौँ। वेबसाइटको माध्यमबाट पनि हाम्रो यो जति पनि सूचनाहरू छन् तपाईँहरूले हेर्न सक्नुहुन्छ। वेबसाइटमा हामीले सबै कुरा राखेका छौँ, जस्तै अब निर्णयहरू कार्यपालिका निर्णयहरूदेखि लिएर पूर्वाधार सम्बन्धीका सूचनाहरू, शिक्षा स्वास्थ्य सम्बन्धीका सबै सूचनाहरू हामीले वेबसाइटबाटै सम्प्रेषण गरिरहेका छौँ। त्यसबाट तपाईँहरूले विभिन्न खाले सूचनाहरू शाखावाइज सूचनाहरू पनि प्राप्त गर्न सक्नुहुन्छ।
2: जानकी गाउँपालिकाका सूचना प्रविधि शाखा प्रमुख जसोदा कुमारी कठरियासँगको कुराकानी सुनिसकेपछि कार्यक्रममा अब सुनौ केही सन्देशहरू।
3: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध,
4: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाड़ीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धूम्रपान मद्यपान स्वास्थ्यजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरूद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
3: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
5: वर्षेनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान।
6: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। जानकी गाउँपालिकाको अत्यन्त जरुरी सूचना।
2: नेपालको संविधानको भाग तीन मौलिक हकको धारा 39 अन्तर्गत बालबालिकाको व्यवस्था भएको र बालबालिका ऐन 2075 बाल श्रम ऐन 2056 स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउन 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराइएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वतः बदर हुने भएकोले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउन हुन हार्दिक अनुरोध गर्दछौ। 18 वर्ष मुनिका बाल बालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज होटल कारखाना गिट्टी बालुवा घरेलु कामदार गाडीमा सहचालक नलगाउन साथै धूम्रपान मध्यपान सुर्तिजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बाल बालिकालाई संलग्न नगर्न हुन हार्दिक अनुरोध छ। यदि कसैबाट कानून विरूद्धका कार्यहरू भए वा गरे गराइएमा कानून बमोजिम कार्यवाही हुने बेहोरा सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
6: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन, गाउँपालिका जानकी, कैलाली।
2: यिनै विविध विषयवस्तु प्रस्तुत गर्दा गर्दै कार्यक्रम हाम्रो जानकीको आजको समय सकिएको छ। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रमको बारेमा कुनै गुनासा, सुझाव, सल्लाह तथा प्रतिक्रिया भए जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली वा सामुदायिक रेडियो टीकापुर एफएममा पत्राचार गर्न सक्नुहुनेछ। हौस् त, अर्को साता नयाँ विषयवस्तुका साथ उपस्थित हुने नै छौं। आजको कार्यक्रमबाट प्राविधिक मित्र रत्नापुनलाई धन्यवाद दिँदै सहकर्मी ईश्वर साउतसँगै म छपिलाल चौधरी पनि विदा हुन्छु। नमस्कार।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
2: नरेश सर, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि। खै भाउजू कता हुनुहुन्छ?
3: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै।
2: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भएछ है तपाईँलाई?
4: यहाँ कुर्कुचानेर टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ, कति बेरमा पो आइपुग्ने हो?
2: नआतिनुहोस् है भाउजू, हामी छौ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस्। र नरेश चाहिँ एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ, नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
3: यति बेला त खालि कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
2: हो हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
5: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त संचारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नु पर्ने अवस्था समेत आउन सक्छ।
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: रोक
1: के भयो किन कराएको यस्तो
2: दाई यस्तो पनि हुन्छ र 30 दिन सम्म अनलिमिटेड रे
3: इन्सिनमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीज को फ्री एक्सेस पनि
2: हो र हो नि एन्सेलमा अब मात्र 799 मै सबै अनलिमिटेड
4: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 #डायल गरी वा एन्सेल एपमा गइ लिनुहोस् एन्सेल नेपालकै लागि

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588।
2: घर परिवारमा सबै बिरामी, आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
3: होइन चाहिँ जो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकरला रोड, टिकापुर, कैलाली।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: नरेश दाइ, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि। खै भाउजू कता हुनुहुन्छ?
5: त्यहाँ फलैचामा सुतेकी छिन् बहिनी, हिँड्नुहोस् न उतै।
4: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग राख्नु भएको रहेछ, तर पनि टोक्नु भएछ है तपाईँलाई?
6: यहाँ कुर्कुचानीले टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नु भएको छ। कति बेरमा पो आइपुग्ने हो?
4: नआतिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस्। र नरेस्तै एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ, नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
5: यति बेला त खानेकुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
4: हो हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
7: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।
8: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
5: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
4: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल, होटल, रेस्टुरेन्ट, औषधि पसल, किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
5: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
6: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
5: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
6: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
4: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
5: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
4: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
5: व्यवसाय स्थल वरपर सफा, व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
4: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाण पत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
5: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
4: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
7: यो माटो प्यारो छ, यो बाटो प्यारो छ।
8: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
9: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
8: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
9: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
10: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
8: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
11: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
9: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848558।

take that one.

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाको माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ हौ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लाग्या हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
5: गरेको भए होइन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
6: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
5: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स
6: शिखर इन्सुरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ
6: ई सेवा सबै सधैँ सँगै
7: ए भनेदेखि सबै कुरा पाउने रहेछ लु भन त भाउ के पाउँछ त्यहाँ
8: ए त्यहाँ त्यहाँ छ नलका मोटर झक्क राजु घरमा लाउने कलर सबै पाइन्छ
9: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
10: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
7: भनेदेखि सबै कुरा पाउने रहेछ
11: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
12: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
13: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
11: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484648673 र 98148602004

啊啊啊！咋的？

0: उले पनि गीत को आवाज हुन्छ मैले गल्ती गरेर ठिक छ आइन्दादेखि यस्तो हुँदैन हामीहरू मिलेर रहन्छौँ मिलेर बस्छौँ हाम्रो सम्बन्ध राम्रो भयो भन्ने कुरामा भयो भने दुईटै गीत आवाज हुन्छ नि त्यो नै हामीले गीत मान्नुपर्छ सम्बन्ध जस्तै मुद्दा अड्डा अदालत गरेर पछिको सम्बन्ध बिग्रिने भन्दा केही कुरामा कम्प्रोमाइज गरेर उहाँहरू एक आपसमा कुनै कुरामा लेनदेनको कुरामा केही कुरामा पनि कम्प्रोमाइज गरेर उहाँहरूलाई मिलाएर उहाँहरूको दुइटैको मन खुसी हुने गरेर जाने नै हामीलाई गीत गीतको अवस्था
1: यहाँले कुनै विवाहसँग हो होइन फेरि चाहिँ दोहोरिने सम्भावना कतिको छ कस्तो घटनाहरू छ
0: हजुर धेरै विवाहहरू छ अहिले

मान्छे मारेर जेल बसेको हुन्छ तर जेलबाट निस्किन्छ अब म गर्दैन भनेर त उसले सजाय भोगेर निस्क्याउँछ नि तर पनि फेरि त्यो मान्छे त्यही कुकर्म गर्छ नि त्यस्तै खालको कतिपय मान्छेहरू हुन्छन् त्यस्ता घटनाहरू दोहोरिन्छन् तर कोही मान्छेहरू इमान्दार हुन्छन् त्यस्ता घटनाहरू दोहोरिएको पाइएको

छ तर पहिले सस्तो भने पहिले पुरानो जमानाको सिस्टममा थियो भने भर्खरैको घटना सुन्नु भएको छैन।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त। हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा, टिकापुर, कैलाली।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेँ।

0: देखि छु फेरि सुन त पछि पनि काम लाउन सकियो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
0: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246728225।
3: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नसा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
4: काठमाडौँ पाटन अस्पतालका मानसिक नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
5: यही जेठ 23 गते शनिबारका दिन
4: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाइ, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
4: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली,
5: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
4: सम्पर्क नम्बर 091-5260267, मोबाइल नम्बर 98259713375 र 98046171598।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
4: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
5: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भयाको मङ्गलसूत्र पनि भाँची गयो।
4: यो टिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
5: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, त बाई जाउँ।
3: सामुएल ज्वेलर्स, सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98 68 44 12 08, 98 486 39 261।
6: रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
7: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
8: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
7: के गर्छ र सन मेडिकेयरले?
8: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
7: यति गरेपछि धेरै राहत हुने रहेछ त।
8: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
7: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

जय मसीह तथा नमस्कार। TWR नेपाल द्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ। प्रिय मित्र, अघिल्लो कार्यक्रममा हामीले कसरी परमेश्वरलाई खोज्ने भन्ने बारेमा कुराकानी गरेका थियौं। आजको कार्यक्रममा हामी मित्रबाट धोका पाउँदा कहाँ सान्त्वना खोज्ने भन्ने बारेमा कुराकानी गर्नेछौ। आशा छ आजको कार्यक्रमबाट यहाँहरू आशीषित हुनुहुनेछ। मित्रबाट पाएको चोट पत्यार गर्न सकिने हुन्छ, तर शत्रुका चुम्बन भने प्रचुर हुन्छन्। हितोपदेश 27:6। ऊ एक समयमा एक विश्वसनीय साथी थियो, तर केही भयो अनि उसको मित्रता विश्वासघातमा परिणत भयो। एक साथी, पारिवारिक मित्र र विश्वास पात्र भएको मानिस अकस्मात शत्रु बन्न पुग्यो। के तपाईसँग कहिले यस्तो भएको छ? कति पीड़ादायी कुरा है। तपाईले जसलाई सधैँभरि आफ्नो साथमा रहनेछ भन्ने सोच्नु भएको थियो, त्यो व्यक्ति बिस्तारै टाढा जान थाल्छ। तपाईँको फोन बज्दैन, तपाईँ कल त गर्नुहुन्छ वा हाल खबर बुझ्न उसकोमा जानुहुन्छ। त्यहाँ तपाईँले पुरानो मित्रताको सम्बन्ध त भेट्नुहोला, तर त्यो सम्बन्ध चिसो र नाम मात्रको भएको पाउनुहुन्छ। यो एकतर्फी मित्रता हुन्छ अनि तपाईँको मित्रले यस्तो हावभाव देखाउँछ कि ऊ तपाईँसँगको मित्रताको सम्बन्धदेखि धेरै टाढा पुगिसकेको छ। एकजना व्यक्तिले आफ्नो कुरा यसरी राखेका छन्, यदि कुनै शत्रुले मेरो अपमान गरेको भए म सहन सक्थे, यदि शत्रु मेरो विरुद्धमा खड़ा भएको भए म उसबाट लुक्न सक्थे, तर यो तिमीबाट आउँदैछ। तिमी म जस्तै मान्छे, मेरो साथी, मेरो नजिकको मानिस, जससँग मैले कुनै समयमा परमेश्वरको भवनमा मिठो संगतिको आनन्द उठाएको थिए। प्रिय मित्र, यी शब्दहरू 3000 वर्ष पहिले लेखिएका थिए, तर तिनीहरू आज बिहानको समाचार जस्तै ताजा छन्। जब एक भरोसा गरिएको साथी, तपाईँको सबैभन्दा नजिकको साथी, तपाईँबाट टाढा जान थाल्छ र जुनसुकै कारणले किन नहोस् तपाईँलाई शत्रुको रूपमा सोच्न थाल्छ, त्यो समयमा तपाईँ कस्तो अनुभव गर्नुहुन्छ? पुरातन इजरायलका राजा दाउदले पनि तपाईँले सामना गर्नुभएको उदासी र शोकको अनुभव गर्नुभयो। तपाईँलाई उसले आफ्नो शत्रु ठान्छ जो तपाईँ हुनुहुन्न। मित्रको विश्वासघातको डंकले तपाईँलाई अपेक्षित शत्रुको आक्रमणले भन्दा धेरै चोट दिन्छ। आफ्नो शक्तिभित्र दाउदले प्रयोग गर्न सक्ने धेरै विकल्पहरू थिए। नियुक्त वा बर्खास्त गर्न सक्ने मालिकले जस्तै दाउदले उहाँलाई दोहोरो वार गरेर मानिसको जीवन दयनीय बनाउन सक्नुहुन्थ्यो। उहाँले आँखाको लागि आँखा र दाँतको लागि दाँत अनुसार प्रतिक्रिया दिन सक्नुहुन्थ्यो। त्यो मानिसलाई उसकै औषधिको एक खुराक दिन सक्नुहुन्थ्यो, जस्तो धेरै मानिसहरूले गर्छन्। तर तपाईँलाई थाहा छ दाउदले के गर्नुभयो? प्रिय मित्र, तपाईँ यसको बारेमा पुरानो करार भजन संग्रह 55 पढ्न सक्नुहुन्छ। दाउदले यसरी आफ्नो भावना व्यक्त गरेर लेख्नु भएको छ, मेरो विचारले मलाई सताउँछ र म शत्रुको आवाजबाट विचलित छु। उहाँले इमानदारी पूर्वक स्वीकार गर्नु भएको छ कि उहाँ सम्पूर्ण अवस्थाबाट टाढा जान चाहनुहुन्छ। दाउद अगाडि लेख्नुहुन्छ, ढुकुरका जस्तै मेरा पखेटा भए त म उडेर जाने थिएँ र विश्राम लिने थिएँ, उडेर म टाढा जाने थिएँ र मरूभूमिमा म बस्ने थिएँ। कि तपाईँले कहिले असहज परिस्थितिबाट टाढा भाग्न पाए हुन्थ्यो भन्ने अनुभव गर्नुभएको छ? यदि छ भने यो पदहरूमा दाउद राजाले कस्तो अनुभव गर्दै हुनुहुन्छ भन्ने कुरा तपाईँ बुझ्न सक्नुहुन्छ। दाउद एक योद्धा हुनुहुन्थ्यो र आफ्नो जीवनकालमा उहाँले धेरै लडाई लड्नु भएको थियो र थुप्रै रक्तपात देख्नु भएको थियो। त्यसैले उहाँलाई थाहा थियो कि रिसले रिसलाई नै जन्म दिन्छ र हिंसाले अझ धेरै हिंसा नै निम्त्याउँछ। सोही कारण दाउदले सोच्नुभयो कि होइन, उसले मलाई जस्तो व्यवहार गरेको छ मैले पनि त्यस्तै व्यवहार गरेर समस्याको समाधान निक्लदैन। समाधान के हो वा अब कस्तो कदम चाल्नुपर्छ भन्ने कुरामा अनिश्चित दाउदले प्रार्थनामा सबै कुराहरू परमप्रभुको अगाडि राख्नुभयो। भजन संग्रह 55:16-17 पदमा दाउदले यसो भनी प्रार्थना गर्नुभएको छ, तर म त परमेश्वरलाई पुकार्छु र परमप्रभुले मलाई बचाउनुहुन्छ। बिहान, बेलुकी र दिउँसो म दुःखमा उहाँलाई पुकार्छु र मेरो स्वर उहाँले सुन्नुहुन्छ। प्रिय मित्रहरू, हामी यहाँ देख्न सक्दछौं कि दाउद राजाले बुद्धिमानीपूर्ण बाटो छान्नुभयो। उहाँले भन्नुभयो, उहाँकै शब्दमा,
परमेश्वरलाई नै म सबै कुराको जिम्मा दिदछु, उहाँले नै यो सम्पूर्ण गडबडीको जिम्मा लिनुहुनेछ। र त्यसपछि उहाँले केही कुराहरू बताउनु भयो जुन आज हाम्रो लागि अति नै आवश्यक छ। उहाँले भन्नुभएको छ कि आफ्नो फिक्रीहरू, आफ्नो सबै बोझहरू चाहिँ म परमेश्वरमा सुम्पन्छु र उहाँले नै मेरो निम्ति के गर्नुहुनेछ त काम गर्नुहुनेछ, उहाँले नै त्यसलाई सम्हाल्नुहुनेछ। त्यसपछि दाउद राजाले आफ्नो सम्पूर्ण कुराहरू परमेश्वरलाई सुम्पनु भयो, आफ्नो सम्पूर्ण मामिला परमेश्वरमा राखिदिनु भयो, जुन आज तपाईँ र मैले पनि सिक्नु पर्नेछ। तपाईलाई यो कुरा अनौठो लाग्न सक्छ कि धेरै वर्ष, हजारौं वर्ष अगाडि बाँचेको मानिसको कुरा आज कसरी हाम्रो निम्ति उपयुक्त छ, या त्यो समयको मानिसले कसरी चाहिँ आजको हाम्रो भावनाहरूलाई, आजको हाम्रो समस्या, हाम्रो पीड़ाहरूलाई बुझ्न सकेको होला भनेर। भजन संग्रहको पुस्तकमा हामी हेर्छौ भने त्यहाँ सम्पूर्ण कुराहरू हामी भेट्टाउँदछौ, जुन भावनाहरू आज हामी महसुस गर्छौ, जुन दुःख र जुन पीड़ा हामीले आज महसुस गरिराखेका छौं, त्यो समयमा बाँचेका मानिसहरूले पनि त्यही पीड़ाहरू भोगेका थिए, त्यही दुःखहरूको सामना गरेका थिए। भजन संग्रहको पुस्तकमा हाम्रा समस्याहरू सँगसँगै ती समस्याका समाधानहरू पनि हामी पाउँदछौ, जुन आज पनि हाम्रो निम्ति आवश्यक छ। प्रिय मित्र, भजन संग्रह 55 नोट गरिराख्नुहोस्, यसलाई अध्ययन गर्नुहोस्, यसमा भएका कुराहरूलाई मनन गर्नुहोस् र यसले तपाईलाई आफ्नो दुःखको समयमा या मित्रबाट धोका पाएको समयमा कसरी आफ्नो भरोसा परमेश्वरमा राख्ने अनि कसरी परमेश्वरलाई ती कुराहरू सुम्पने भन्ने कुरा सिकाउँदछ। हो, तपाईले सही अनुमान गर्नुभयो, त्यो वचनले आज पनि उत्तिकै काम गर्दछ, त्यो वचन आज पनि उत्तिकै क्रियाशील छ। प्रिय मित्रहरू, यहाँहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिन नबिर्सिनुहोला। अर्को हप्ता अर्को एउटा नयाँ विषयमा कुराकानी गर्न तपाईसँग फेरि भेट हुने नै छ। आजको लागि बिदा दिनुहोस्। जय मसीह तथा नमस्कार।

0: प्रिय श्रोताहरू, कार्यक्रम बदलिएको जीवनशैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।
1: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
4: असार 6 गते पहिलो शनिबार
3: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डी फोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
5: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
4: आउने दिन असार 6 गते पहिलो शनिबार
3: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।
6: ए बा, आइगई क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
7: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित्र कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
6: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
7: बुवाका अनुभव रे मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा रे भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 सम्पर्क हरे।

0: सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
1: ए रुक रुक रुक,
2: के भयो, किन कराएको यस्तो?
1: दाइ यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
3: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
2: हो र?
1: हो नि, इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड।
4: आजै यो सुपर भ्यालु प्याक एस्पेक्ट 1-2-3 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस्। एनसेल नेपालकै लागि।
5: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
6: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
5: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
6: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
5: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
6: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
7: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868-14-799, 9824-60-25-32। अछाम मंगलसैनका लागि रूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824-60-28-25।

0: विज्ञापन नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बेहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
4: कौनो व्यक्ति है, लिंग, लैंगिकता, यौनिकता, सामाजिक भूमिका और शरीर के आधार में करल अन्याय, दमन, दुर्व्यवहार और नियंत्रण लैंगिक हिंसा हो।
5: कोट पेट, धक्का मुक्का, चोट पुगैना, गाली गलौज, धाक धमकी, अपमान कैना, जबरदस्ती, दुराचार, अवांछित स्पर्श।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। सुदूरपश्चिम प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक, टीकापुर सहित सुदूरपश्चिमका 3 प्रादेशिक अस्पताललाई 100 शैयामा स्तरोन्नति गरिने। कैलालीको टीकापुर जानकीका किसानको बारीमा फलेको तरकारी खान योग्य, 600 बढ़ी किसान प्राकृतिक खेती गर्दै। प्रदेश निर्वाचन कार्यालय कैलालीको आयोजनामा कर्णाली मावि टीकापुरमा विद्यालय मतदाता शिक्षा कार्यक्रम सञ्चालन र सुदूरपश्चिम विश्वविद्यालयमा 4 संकायका लागि नयाँ दिन नियुक्त। खोज खबर अब विस्तारमा। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख नजीर मियाले प्रदेश सभा बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। प्रस्तुत नीति तथा कार्यक्रममा 25 लाख भन्दा कम लागतका योजनामा बजेट विनियोजन नगर्ने नीति लिएको उल्लेख छ। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासका क्षेत्रलाई नीति तथा कार्यक्रमको प्राथमिकतामा राखिएको छ। यसै गरी सुशासन प्रबन्धनमा मुख्य जोड़ दिएको छ। प्रस्तुत नीति तथा कार्यक्रममा मुख्यमन्त्री लघु उद्यम कार्यक्रम, गरिका देवी ठकुरानी महिला उद्यमशीलता कार्यक्रम, दशरथ चन्द सिपमूलक एवं क्षमता अभिवृद्धि कार्यक्रम, मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम, समृद्धिका लागि स्वस्थ नागरिक, स्वास्थ्यमा प्रविधि, समृद्धिमा गति, वादी उत्थान छात्रवृत्ति कार्यक्रम, मुख्यमन्त्री शैक्षिक प्रोत्साहन छात्रवृत्ति, जलवायु मैत्री नमूना गाउँ कार्यक्रम, सचेत युवा सुरक्षित भविष्य, सुशासन र समृद्धिका लागि डिजिटल प्रदेश लगायतका योजनालाई नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। नीति कार्यक्रममा सुदूरपश्चिम प्रदेशका 3 प्रादेशिक अस्पताललाई 100 शैयामा स्तरोन्नति गरिने भएको छ। प्रदेश सरकारमा तहत रहेका टीकापुर, सेती, महाकाली अस्पताललाई 100 शैयामा स्तरोन्नति गरिने जनाइएको छ। टीकापुर नगरपालिकामा बलिराम चौधरीले कार्यवाहक नगर प्रमुखको पदभार ग्रहण गर्नुभएको छ। वडा नम्बर 6 का वडा अध्यक्ष रहनुभएका चौधरीले पदभार ग्रहणसँगै नगरपालिकाको दैनिक प्रशासनिक कार्य तथा विकास निर्माण सम्बन्धी गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउने बताउनु भएको छ। केही दिन अघि बसेको बैठकले उहाँलाई कार्यवाहकको जिम्मेवारी दिएको हो। कैलालीको टीकापुर जानकीका किसानको बारीमा फलेको तरकारी खान योग्य पाइएको छ। विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई अत्तरियाले टीकापुर जानकीमा व्यावसायिक रूपमा खेती गरिरहेका 14 किसानको बारीको तरकारीको नमूना संकलन गरी कार्बामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको प्रयोग परीक्षण गर्दा तरकारी खान योग्य पाइएको हो। थप खबर रत्नापुन मगरबाट।
1: प्रयोगशालाले प्राकृतिक खेती गरिरहेका र आफ्नै तरिकाले खेती गर्ने किसान हाट बजारमा बिक्रीमा राखिएको तरकारीको नमूना संकलन गरेको थियो। प्रयोगशालाले काँक्रो, हरियो फर्सी, भिण्डी, तिते करेला, लौका, खुर्सानी, गोलभेडा, तरबुजा, बोडी, घिरौला, बन्दागोभी लगायतका तरकारीको परीक्षण गरेको थियो। तरकारीमा कार्बामेट र अर्ग्यानोफस्फेटको मात्रा हेरिएको थियो। तरकारीमा कार्बामेटको रोकआउट प्रतिशत 4.67 र अर्ग्यानोफस्फेट अन्य तरकारीमा रोकआउट प्रतिशत 9.8 भेटिएको थियो भने बोडीमा 33.37 रोकआउट प्रतिशत भेटिएको छ। अर्ग्यानोफस्फेटको प्रयोग 35 भन्दा कम रोकआउट प्रतिशत भए खान योग्य मानिएको छ भने त्यसमाथि भए स्वास्थ्यका लागि खान अयोग्य हुने विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई अत्तरियाका नायक प्राविधिक सहायक राजेन्द्र प्रसाद भट्ट बताउनुहुन्छ।
2: 35-45 बीचमा आयो भने त्यो रोकआउट प्रतिशत भन्छ त्यसलाई, त्यो चाहिँ आयो भने हामीले होल्ड गर्नुपर्ने हुन्छ, क्वारेन्टाइन राख्ने भन्छ, 3-4 दिन राखेर पुनः परीक्षण गरेर अनि घटेपछि खाने घटेन भने फेरि क्वारेन्टाइन राख्नुपर्ने हुन्छ। र तपाईँको रोकआउट प्रतिशत 45% भन्दा माथि आयो भने त्यसलाई डिस्पोज गर्ने हुन्छ। अरूको तुलनामा त्यसमा अलि बढी छ त्यो स्याम्पलमा, तर त्यो उपयोगयुक्त हुन्छ त्यो मिल्सको गर्न। पछि चाहिँ हामीले स्याम्पलिङ गरेपछि विषादी युज गर्नुभयो भने त्यसको वेटिङ पिरियड हुन्छ क्या, कुनै पनि विषादीको वेटिङ पिरियड भनेको पर्खनुपर्ने अवधि हुन्छ। विषादीका प्रकारहरू हेरेर फरक फरक हुन्छ। त्यो वेटिङ पिरियड विषादीहरू हालिसकेपछि पनि उहाँहरूले पर्खिनु भयो भने हाम्रो स्वास्थ्यको लागि त्यति चाहिँ हानिकारक चाहिँ हुँदैन।
1: भट्टका अनुसार रोकआउट प्रतिशत 35 भन्दा कम भए उपभोग गर्न योग्य, 35-45% भए केही दिन क्वारेन्टाइनमा राख्नुपर्ने र 45% माथि देखिएमा सोही ठाउँमा विसर्जन गर्नुपर्ने हुन्छ। मानव स्वास्थ्य र माटो संरक्षणका लागि किसानले विषादी रहित तरकारी खेती गरिरहेका छन्। गुड नेबर्स इन्टरनेशनल नेपालले सेवक नेपाल कैलालीको साझेदारीमा एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत

0: प्राकृतिक खेतीका लागि टीकापुर जानकी र लम्कीचुहामा किसानलाई सघाइरहेको छ। परियोजनाले स्वच्छ माटो, सुरक्षित बाली र स्वास्थ्य जीवनका लागि परियोजनाले प्राकृतिक खेतीलाई अभियानका रूपमा लिएको छ। तीन वर्षदेखि संचालित परियोजनामा यस अघि 300 किसान आबद्ध रहेकोमा यस वर्ष थप 300 गरी 600 किसानले 50 बिघा जमीनमा प्राकृतिक खेती गरिरहेका छन्। किसानलाई आवश्यक बिउबिजन, कृषि सामग्री र तालिम दिने गरिएको छ। किसानले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर विषादी रहित तरकारी बजारमा पठाइरहेका छन् भने किसानको आय आर्जनमा समेत सहयोग भएको परियोजनाका क्लस्टर कोअर्डिनेटर अरूण चौधरी बताउनुहुन्छ।
1: पूर्णिमा इन्टरनेशनल नेपालले सियोक नेपाल कैलाली साझेदारीमा एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत प्राकृतिक खेती हामीले कैलाली जिल्लाको 3 पालिकामा टीकापुर, जानकी र लम्कीचुहामा सञ्चालन गरिरहेका छौं र विशेष गरेर यो प्राकृतिक खेतीको मूल उद्देश्य मूल मन्त्र भनेको स्वच्छ माटो, सुरक्षित बाली र स्वस्थ जीवनलाई हामी मूल मन्त्र मान्दै प्राकृतिक खेती एउटा अभियानको रूपमा हामी सञ्चालन गरेका छौं। खेतीमा लगभग 600 हाराहारीमा 3 पालिका किसानहरू आबद्ध हुनुहुन्छ र लगभग 50 बिघा जति एरियामा खेतीपाती गरिराख्नु भएको छ, जसले गर्दाखेरि किसानहरूले उत्पादन गरेका हाम्रा उपभोक्ताहरूलाई स्वस्थ बनाउनको लागि मार्केटमा बजारमा यहाँ आपूर्ति गरिराख्नु भएको छ, जसले गर्दाखेरि हाम्रा उपभोक्ताहरूले एकदमै स्वस्थ तरकारीहरू खान पाउँदाखेरि एकदमै राम्रो आफूलाई चाहिँ स्वस्थ भएको अनुभूति पनि गर्नुभएको छ।
0: यसरी खेती गरिरहेका किसानले एउटै सिजनमा लाखौं आमदानी गरिरहेका छन्। परियोजनाले खेती गर्दा 4 सिद्धान्त छाप्रो राख्ने, बिना खनजोत वा न्यूनतम खनजोत, कम्पोस्ट मल प्रयोग गर्ने र सूक्ष्म जीवको वृद्धि गर्ने कार्यलाई प्राथमिकता दिने गरेको छ। परियोजनाले किसानलाई जिम्मेवार बनाउन समय समयमा खेती गरेका किसानको तरकारीमा विषादीको मात्रा समेत परीक्षण गर्ने गरेको छ। जानकी गाउँपालिकाकी किसान पशुपति चौधरी विगतमा तरकारीमा अन्धाधुन्ध विषादी छर्कनुहुन्थ्यो। आजभोलि 2 कठ्ठामा तरकारी रोप्नु भएकी पशुपतिले आजभोलि पिना, गोबर मल छर्ने र जैविक मल बनाउनुहुन्छ। परियोजनाले तालिम दिएपछि सचेत हुनु भएको छ। बारीमा फलेको तरकारी केही खाने र बचेको बिक्री गर्नुहुन्छ र घर खर्च चलेको छ।
2: हाम्रो पहिले तो लगाइन कम लगाए तरकारी खेती, तालिम अलिम करली तो 2 कट्ठा में पुरै मै लगाई छु। पहिले रो खाद और दारी बिसादी फे हप्ता में छीटी तो अब नहीं छीटी। अब खरी ओरी डार के लगाई थी ना, गोबर माल डरती छीटना फे अब कीड़ा दवाई पहले छीटी अब नहीं छीटी। बरवार भी तब से नहीं लगते कीड़ा बढ़िया ही बा उत्पादन तो 15,000 सम हुई टीना बेचल के खा के फे। और उस सीजन में आलू फे पूरा लगे ला रहू हमने तो आलू फे रसम बेच लेनू और इस साल आलू फे नहीं बेचू मई अपन खाए भरी के लगाऊ घर खर मजे से चलत। हाट बाजार की दिन यहाँ दुर्गौली और नहीं रहा हाट बाजार तो वही लमकी लगी थी हमारे सबको तरकारी।
0: जानकी गाँव पालिका का कृषि प्राविधिक चक्र प्रसाद भाट उपभोक्ता ने आकर्षक तरकारी मन पराउने, विषादी पड़े तरकारी में दाग किरा लगे होने भाई उपभोक्ता सचेत हुनुपर्ने बताउनुहुन्छ।
3: धेरै जसो अहिले उपभोक्ताहरूले बुझिराख्नु भएको छ, विषादी प्रयोग गरेको वस्तु एकदम राम्रो आकर्षक देखिने, चिल्लो देखिने, हेर्दै चाहिँ अब खाउँ खाउँ जस्तो लाग्ने हुन्छ भने, यदि यो प्राङ्गारिक खेती हो यसलाई विषादी अलिक कम प्रयोग भएको छ भने त्यहाँ कहीँ न कहीँ दाग हुन्छ, कहीँ न कहीँ किराले खाएको देखिन्छ, कहीँ न कहीँ रोगी देखिन्छ। त्यस्तोमा हामीले किरा भेटायो भने पनि सकेन, त्यस्तो खाने हो। उपभोक्ताहरूले त्यस्तो बुझ्दैन, अहिलेको उपभोक्ताहरूले चिल्लो राम्रो भए मात्र किन्छन्, तर त्यसले स्वास्थ्यमा कति हानि भन्ने कुरा थाहा पाएको छैनन्। अब बिस्तारै बुझ्दैछन् कि अब हामीले रासायनिक मल र रासायनिक विषादी प्रयोग गरेका वस्तु खाएर हाम्रो स्वास्थ्यमा असर परिराखेको छ भन्ने कुरा उपभोक्ताले बुझिराखेका छन्। प्राकृतिक खानेकुरामा बढी जोड दिइराखेका छन्। लोकल खानेकुराहरूमा हामीले बिस्तारै पुरानो खेती प्रविधिमा जानुपर्छ।
0: विषादी न्यूनीकरण र सुरक्षित खाद्य तथा संरक्षणका लागि किसान सचेत हुनुपर्ने आवश्यकता छ। माटोको उर्वरा शक्ति बढाउने, बढी उत्पादन लिने र जैविक जीवाणु संरक्षण तथा स्वास्थ्य तरकारी उत्पादनमा जैविक प्राकृतिक खेतीमा लाग्न आवश्यक रहेको विज्ञहरूको सुझाव छ।
4: खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टीकापुर एफएम।
5: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
6: सासानो कुरामा तनाव हुने,
5: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
6: कुलटमा लाग्ने,
5: छटपटी हुने,
6: मुटु धेरै ढुकढुक हुने,
5: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला।
6: टीकापुर अस्पताल, टीकापुर, कैलाली।
4: सुदूरपश्चिम विश्वविद्यालयमा विभिन्न संकायका लागि नयाँ डीन नियुक्त गरिएको छ। विश्वविद्यालयका निमित्त उपकुलपति प्राध्यापक डाक्टर यज्ञराज पाठकले 4 जना प्राध्यापकलाई डीन पदमा नियुक्त गर्नुभएको हो। नियुक्त हुने मध्ये प्राध्यापक डाक्टर भवानी चन्द ठकुरीलाई विज्ञान तथा प्रविधि संकायको डीनको जिम्मेवारी दिएको छ। त्यसै गरी कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक केशवराज भट्टलाई व्यवस्थापन संकायको डीनमा नियुक्त गरिएको छ। मानविकी तथा सामाजिक शास्त्र संकायको डीनमा प्राध्यापक सुरेश सिंह भण्डारा नियुक्त गरिएको छ भने शिक्षा शास्त्र संकायको डीनमा सह प्राध्यापक लाल सिंह कार्कीलाई जिम्मेवारी दिएको छ। दैलेखमा भएको जीव दुर्घटनामा 3 जनाको मृत्यु भएको छ। दुर्घटनामा परि गम्भीर घाइते भएका 3 जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन्। मृत्यु हुनेमा जीव चालक कालीकोटको शुभकालिका 5 का 35 वर्षीय कलबहादुर रोकाया, सोही ठाउँका 39 वर्षीय मित्र सुनार, शुभकालिका 6 का 60 वर्षीय पुल्ती सराबिक रहेका छन्। सुर्खेतबाट कालीकोटको शुभकालिका गाउँपालिका जाँदै गरेको जीव दैलेखको भैरवी गाउँपालिका काला गौड़ीमा दुर्घटनामा परेको थियो। सोमबार दिउँसो भएको दुर्घटनामा परि गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख पुर्याइएको थियो। तर अस्पतालमा उनीहरूलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी श्रवण कुमार विकले जानकारी दिनुभयो। उहाँका अनुसार मृतक 3 जनाको सब जिल्ला अस्पताल दैलेखमा राखिएको छ। दुर्घटनामा परि गम्भीर घाइते भएका 2 जनालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको डीएसपी विकले जानकारी दिनुभयो। कर्णाली मावि टीकापुरमा विद्यालय मतदाता शिक्षा कार्यक्रम गरिएको छ। कक्षा 10 मा अध्ययनरत विद्यार्थीहरूलाई मतदान प्रक्रियाका बारेमा जानकारी दिन कार्यक्रम गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयो। उहाँले आजका बालबालिका भोलिका मतदाता उम्मेद्वार र निर्वाचनका लागि प्रचारको माध्यम भएकाले विद्यालय स्तरमा कार्यक्रम सञ्चालन गरेको बताउनुभयो। उहाँसँग सहकर्मी पूर्ण विकले प्रदेश निर्वाचन कार्यालय मतदाता शिक्षा किन आवश्यक छ भनी सोध्नु भएको छ।
7: विशेष गरी हामीले यो विद्यालय मतदाता शिक्षा कार्यक्रम अन्तर्गत यो कर्णाली माविमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका हौं। यसको मुख्य उद्देश्य भनेको लोकतन्त्र निर्वाचनका विषयमा विद्यार्थीहरूलाई जानकारी दिनु रहेको छ र यसका साथसाथै विद्यार्थीहरूलाई विशेष गरी मतदान प्रक्रियाका बारेमा, मतदानमा कसरी सहभागी हुने त्यो विषयमा र निर्वाचन प्रक्रियाका बारेमा हामीले उहाँहरूलाई जानकारी दिने उद्देश्य हो। यसका साथसाथै मतदाता नावलीमा नाम दर्ता कसरी गर्ने, मतदाता नावलीमा नाम दर्ताको प्रक्रियाहरूको बारेमा जानकारी पनि गराएका छौँ भने यसका साथसाथै उहाँहरूलाई नमुना मतदानमा सहभागी भएर सदर मत बदर मतको विषयमा पनि जानकारी हामीले दिएका छौँ। यसको मुख्य उद्देश्य भनेको हाम्रो बदर मतलाई कम गर्नु हो र विद्यालय मतदाता शिक्षा मार्फत विद्यार्थीहरूले आफ्ना अभिभावकहरूसित पनि यो मतदाता नावली दर्ता लगायतका विषयमा पनि उहाँहरूले जानकारी गराउनुहुन्छ। विशेष गरी निर्वाचन प्रक्रिया, लोकतन्त्र र निर्वाचनका विषयवस्तुहरूलाई आम नागरिकसम्म पुर्याउने र यो युथहरूलाई पनि विशेष गरी यो निर्वाचनको प्रक्रियामा जोड्नका लागि यो कार्यक्रमको आयोजना गरेका हुन्।
8: कार्यक्रमको सिलसिलामा धेरै ठाउँमा चाहिँ गर्नुभएको छ होला होइन, विद्यार्थीको उत्साह र त्यसको चाहिँ नतिजा अथवा सदर मत बदर मतको अवस्था कस्तो पाउनु भएको छ?
7: विद्यार्थीहरू निकै उत्साहित छन्, भाइ बहिनीहरू एकदम निर्वाचनमा भाग लिन, मतदानमा भाग लिन, यो सिक्न उहाँहरू एकदम उत्साहित देखिनु भएको छ। यो उत्साहितले गर्दा हामीले पनि निकै धेरै ठाउँमा चुरे गाउँपालिकादेखि लिएर यहाँ कर्णालीमा आइपुगेका छौँ। अझै हामीले धेरै थुप्रै विद्यालयहरूमा कार्यक्रम गरिरहेछौँ, विगतका वर्षहरूमा पनि गरेका छौँ, तर यसपालि झनै अझ हामीले घनीभूत रूपमा यो मतदाता शिक्षा कार्यक्रमलाई चाहिँ व्यापक रूपमा सञ्चालन गरेका छौँ। अवश्य पनि उहाँहरू विशेष गरी युथ हाम्रा भाइ बहिनीहरू निकै उत्साहित देखिनुहुन्छ र उहाँले निर्वाचनका अनेक विषयवस्तुहरूको बारेमा जानकारी लिन खोज्नु चाहनुहुन्छ, इच्छा जाहेर गर्नुहुन्छ, नमुना मतदानमा सहभागी बन्नुहुन्छ उहाँहरू र एकदम जिज्ञासु तरिकाले निर्वाचनका विषयवस्तुहरूबारे जानकारी लिइराख्नु भएको छ। यसले अवश्य पनि लोकतन्त्रलाई संस्थागत गर्न, निर्वाचन प्रक्रियामा अधिकाधिक मतदाताहरूको सहभागिता हुन निकै नै प्रभावकारी रूपमा चाहिँ यसले भूमिका निर्वाह गर्छ जस्तो मलाई लाग्छ। लोकतन्त्रको महत्वपूर्ण पक्ष भनेको आवधिक निर्वाचन हो। निर्वाचनमा सहभागी भएर आफ्नो मतदानको प्रयोग गर्न पाउनु नागरिकको महत्वपूर्ण अधिकार भएको कारणले गर्दा हामीले अहिलेको विद्यालय मतदाता शिक्षा कार्यक्रमलाई व्यापकता दिनुको पछाडिको कारण के हो भने अहिलेको विद्यार्थी भोलिको मतदाता पनि हो, उम्मेद्वार पनि हो र उसले निर्वाचनका विषयमा अन्य नागरिकहरूमा जनचेतना फैलाउने एउटा बौद्धिक युथ पनि भएको कारणले गर्दाखेरि पनि यो विद्यालय मतदाता शिक्षा कार्यक्रमलाई व्यापक व्यापकता दिएको र यो मार्फत हामीले विशेष गरी निर्वाचनमा सहभागिता बढाउनेदेखि लिएर सदरमतको प्रतिशतलाई पनि बढाउने चाहिँ हाम्रो मुख्य उद्देश्य रहेको छ। त्यही अनुरूप हामीले यो कार्यक्रम सञ्चालन गरेका हौं।
4: राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले आइतबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले दिनुभएको अभिव्यक्तिको विरोध जारी राखेपछि राष्ट्रिय सभाको आजको बैठक स्थगित भएको छ। बैठकमा सांसदहरूले नेपालले पनि भारतको सीमा मेचेको छ भनी प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति राष्ट्रहित विपरीत भएको भन्दै सच्याउन माग गरेका छन्। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विभिन्न माध्यमबाट प्रधानमन्त्री शाहको ध्यानाकर्षण गरी यस समस्याको हल गरिने भन्दै सभाको सञ्चालनलाई निरन्तरता दिई आफ्नो दायित्व पूरा गर्न सांसदहरूलाई अनुरोध गर्नुभयो। अध्यक्ष दाहालले सांसदहरूलाई राष्ट्रिय सभाले देशको राजनैतिक क्षेत्रको अभिभावकीय भूमिका निर्वाह गर्ने भएकाले यस्तो संवेदनशील राजनैतिक परिस्थितिमा संकटको समाधान खोज्न सभाको छलफललाई निरन्तरता दिन अझै बढ़ी आवश्यक रहेको बताउनुभयो। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षले अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ। नेपाल र भारतको सीमानाका विषयमा प्रधानमन्त्री शाहले आइतबारको प्रतिनिधि सभाको बैठकमा त्रुटिपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले अवरोध कायमै राखेपछि सभामुख डोल प्रसाद हरियाले दोस्रो बैठक पनि स्थगित गर्नुभएको हो। सभाको दोस्रो बैठक शुरू हुने बित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध शुरू गर्नुभएको थियो। त्यसपछि सभामुख हरियालले कानून निर्माण गर्ने महत्वपूर्ण थलो सदन सञ्चालनका लागि सहयोग गर्न प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभयो। सभामुख हरियालले आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदहरू आफ्नो कुर्सीबाट उभिएर निरन्तर विरोध जारी राखेपछि सभामुख हरियालले बैठक स्थगित गर्नुभएको हो। यसैबीच प्रतिनिधि सभाको आइतबारको बैठकमा संसदमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन गर्ने विषयमा समिति गठन भएको छ। सभामुख डोल प्रसाद हरियालले सभाको आजको बैठकमा 7 दिनभित्र प्रतिवेदन तयार गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन भएको जानकारी दिनुभयो। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि जनावाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुर एफएम।
9: बिटल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वाल से टीकापुरमा सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कु बेरम हेम जानकारी कराइए। सत्कार पोलिक्लिनिकमा बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरमे उक्रा संपर्क कैके उपचार सेवा लिह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच, फार्मेसी प्रयोगशाला सेवा, हाट जोड़नी सेवा, टूटल हाट जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फैले जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली। फोन नम्बर 0915600595 ओ मोबाइल नम्बर 9848423059।
4: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी 2 दिन देशको हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुने अनुमान गरेको छ। महाशाखाका अनुसार आज राति देशको हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी निम्नचापीय रेखा तथा स्थानीय वायुको प्रभाव छ। मंगलबार र बुधबार देशको हिमाली तथा पहाड़ी भूभागमा साधारणतया तराई भूभागमा आंशिक बादल लाग्नेछ। सो 2 दिन हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। भोलि मध्य प्रदेश कोशी प्रदेशको तराई क्षेत्र पश्चिम मध्य तथा कोशी बागमती गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिन हुन सक्ने जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका सभापति रवि लामिछाने भारत प्रस्थान गर्नुभएको छ। भारतीय जनता पार्टीको निमन्त्रणामा सभापति लामिछाने 5 दिने भ्रमणका क्रममा त्यसतर्फ प्रस्थान गर्नुभएको हो। राज्यसभाको नेतृत्वमा सरकार गठन भएपछि पार्टीका तर्फबाट नेतृत्व गर्दै उहाँ भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको हो। सभापति लामिछानेको भ्रमण दलमा श्रीमती निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा, स्वर्गीय सचिव प्रदीप आचार्य सहभागी हुनुहुन्छ। खोज खबरमा अब पालो जनावाजको टिकापुर नगरपालिका बजार तथा विभिन्न क्षेत्रको अनुगमन कार्य गर्ने गरेको छ। आजको जनावाजमा हामीले केही उपभोक्तालाई अनुगमन कार्य कस्तो लाग्छ भनी सोधेका छौं।
10: म मेयर सिंह विश्वकर्मा हजुर, टिकापुर नगरपालिका एक बी ब्लक उपभोक्ता हजुर। राम्रो लाग्यो, अनुगम गर्दाखेरि धेरै राम्रो खुसीको कुरा आयो। टिकापुर नगरपालिकाले हप्ता हप्तामा यो अनुगम गर्यो भने सायद व्यापारी व्यवसायहरू पनि अलिक सचेत हुन्छन् उनीहरू आफ्नो आफ्नो रेटमा अलग अलग भाव गर्छन्। त्यो हिसाबले अलिकति उहाँले अनुगम गरिदियो भने राम्रो होला।
11: दुर्गा चौधरी, पालिकाहरूले बजार नियमित अनुगमन गर्नुपर्छ, जस्तै विद्यालय वरपर धेरै अनुगमन गर्नुपर्छ। विद्यालय नजिकै रहेका पसलहरू सुटी जाने पदार्थ बिक्री वितरण हुन्छ, बच्चाहरू किनेर खान्छन्, त्यसलाई रोक्नुपर्छ। नलागेपछि चाहिँ बच्चाहरू लागु औषध दुर्व्यसनमा फस्न सक्छन्। हामी धेरै देखिरहेछौँ, छुट्टी हुने बित्तिकै बाहिर निस्केर चुरोट खाने गर्छन्। नजिकका पसलहरूमा चुरोट बेच्नुहुन्न, मदिरा बेच्नुहुन्न। यस्तो कुरा पालिकाले नियमन गर्नुपर्छ।
12: जानकी छ, अनुगमन धेरै राम्रो हो। हामी त अब टाढाबाट आउने, अब कुनै रेट कसैले अलग अलग रेट हुन्छ, त्यो रेट एकता होस्। पसल यी होटलहरू छन्, त्योमा कति दिनबाट डराएर राखे तेलहरू हुन्छन्, अब त्यस्ता तेलहरू पनि युज गरेर राखेका हुन्छन्, त्यो नहोस्, स्वास्थ्यको लागि हानिकारक। अब रेट एकरूपताका साथै अब अरू सरसफाई यस्तो छँदै नभए हुन सके पनि महिना महिनामा एकचोटि भइदियो भने धेरै राम्रो हुन्थ्यो।
4: र अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुँदा 74 अर्ब 58 अर्बको कुल ग्रास्त उत्पादन पुग्ने प्रक्षेपण गरिएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघले बजेट पछिको अन्तर्क्रिया कार्यक्रममा अर्थमन्त्री वागले 5 वर्षको समयावधिलाई दृष्टिगत गरी बजेट ल्याइएको बताउँदै आगामी वर्ष करिब 16 खर्ब राज संकलन गर्ने लक्ष्य राखिएको बताउनुभयो। उहाँले प्रक्षेपित कुल ग्रास्त उत्पादन 74 खर्बका आधारमा 7% आर्थिक वृद्धि कायम गर्न सकिने विचार व्यक्त गर्नुभयो। कुल ग्रास्त उत्पादनको तुलनामा ऋण 43% बढ़ी धेरै नहुने बताउँदै अर्थमन्त्री वाग्ले आगामी वर्षको बजेटमा पुराना कार्यक्रमहरूको दायित्व रहेको त्यसलाई सरकारले निरन्तरता दिने जानकारी दिनुभयो। अर्थमन्त्री वाग्ले विद्युतमा लगाइएको मूल्य अभिवृद्धि करबाट सरकार पछाडि नहट्ने बताउँदै अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पमा छलफल भइरहेको जानकारी दिनुभयो। समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। सुदूरपश्चिम प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक, टिकापुर सहित सुदूरपश्चिमका 3 प्रादेशिक अस्पताललाई 100 शय्यामा स्तर उन्नति गरिने, लालीको टिकापुर जानकीका किसानको बारीमा फलेको तरकारी खान योग्य, 600 बढ़ी किसान प्राकृतिक खेती गर्दै, निर्वाचन कार्यालय कैलालीको आयोजनामा कर्णाली मावि टिकापुरमा विद्यालय मतदाता शिक्षा कार्यक्रम सञ्चालन, र सुदूरपश्चिम विश्वविद्यालयमा 4 संकायका लागि नयाँ दिन नियुक्त। अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।
13: आई बुढल्ला सुन्टो कि नै वा नन्दी भोज आगिली न अब समय एक ठो घर गहना नै हो बनाइना उनी पट्टा नि पैना त
14: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
13: तुहार बाटस तर तुहार रामपुरान दिदी यह नहीं सामुएल ज्वेलर्स में से गहना बना कान से कतरा सुगर बना कान लाटी
14: ए ले ले ठीक है बा चल हाली भात वट खाई और जाय कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर, प्रोप्राइटर बिहारी सिंह सुनार।
13: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए, रसायन बिना रसायन के गौर गहना बना जाए, वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98684 41208 और 98486 39261।
15: टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
16: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम
2: यही जेठ 23 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोड्नीको दुखाई दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टीकापुर एक कैलाली,
2: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
1: सम्पर्क नम्बर 091-5602-67, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 #डायल गरी वा एनसेल एपमा गइ लिनुहोस् एनसेल नेपालकै लागि

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गते से टीकापुर वितरण केन्द्र हो लम्की युनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य रहेको कोर्से विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक मानुका फुक्रान यह सूचना से जानकारी कराई थी। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजे सम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैलाली।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको छ त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना
6: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ
5: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ
6: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ
7: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ
6: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ
7: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन
5: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ
6: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ
5: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन
6: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ
5: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ
6: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ
5: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बेहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ टिकापुर नगरपालिका कार्यालय
8: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। संसदमा अमर्यादित व्यवहार गर्ने सांसदमाथि छानबिन गर्न विशेष समिति गठन, 7 दिनभित्र प्रतिवेदन आउने, संसद फेरि अवरूद्ध, हिजोको अमर्यादित गतिविधिको अध्ययन गर्न समिति गठन।
1: नियम 33 को उपनियम 4 बमोजिम आवश्यक कार्यवाही अगाडि बढ़ाउन सकिने व्यवहार जानकारी गराउँछु।
0: प्रतिनिधि सभाको नयाँ नियमावलीको विवाद चर्कियो, विपक्षी दल सर्वोच्च अदालत जाने तयारीमा। सुदूरपश्चिमको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक, सड़क, पर्यटन, शिक्षा र स्वास्थ्यमा विशेष जोड़।
2: सूचना प्राप्त भएको 72 घण्टाभित्र प्राविधिक टोलीले सम्बोधन गर्ने गरी आवश्यक व्यवस्था मिलाइनेछ।
0: प्रतिनिधि सभाको नयाँ नियमावलीमा विवाद चर्कियो, भेप सुन प्रकरणमा कृष्ण बहादुर महरा 1 लाख धरोटीमा रिहा हुने, किसानको भुक्तानीमा ढिलाइ भए कड़ा कदम चाल्ने कृषि मन्त्रीको चेतावनी। र T20 विश्वकपका लागि नयाँ ग्लोबल छनौट प्रणाली लागू गरिने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: सामाजिक सञ्जालको प्रयोगबाट बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर गर्ने विभिन्न अनुसन्धानले देखाएको छ। यसले गर्ने हानिका विषयमा नेपालमा पनि व्यापक छलफल गर्न ढिलो गर्नुहुँदैन। अभिभावकहरू नै सामाजिक सञ्जालको लतमा परेपछि बालबालिका त पर्ने नै भए, त्यसैले अभिभावक आफू सचेत हुने र बालबालिकालाई यसको नकारात्मक असरबाट जोगाउन लाग्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
4: प्रतिनिधि सभाको बैठकमा केही सांसदहरूले देखाएको अमर्यादित व्यवहारबारे छानबिन गर्न विशेष समिति गठन गरिएको छ। समितिको संयोजकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीलाई जिम्मेवारी दिएको छ। समितिले बैठकका क्रममा भएका गतिविधि, आचरण र नियम उल्लंघनका विषयमा अध्ययन गरी निष्कर्षसहित प्रतिवेदन पेश गर्नेछ। हिजो बसेको प्रतिनिधि सभा बैठकमा केही सांसदहरूको व्यवहार संसदको मर्यादा र नियम अनुकूल नभएको भन्दै व्यापक चर्चा भएको थियो। संसद लोकतान्त्रिक बहसको सर्वोच्च थलो भएकाले त्यहाँ हुने गतिविधिले जनतामा प्रत्यक्ष सन्देश दिने भएकाले सांसदहरूको व्यवहारबारे उठेका प्रश्नको निष्पक्ष छानबिन आवश्यक ठहर गर्दै समिति गठन गरिएको हो। सभामुख डोलप्रसाद अर्यालले समितिलाई 7 दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिनुभयो।
1: बैठक समाप्त भइसकेपछि सभामुखलाई विस्तृत जानकारी प्राप्त हुन आएको र आजै सो विषयका सम्बन्धमा मुचुलका समेत तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी 7 दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेश गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी संयोजक एवं संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रतिनिधि र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको बेहोरा जानकारी गराउँछु। प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 को नियम 33 को उपनियम 4 बमोजिम आवश्यक कार्यवाही अगाडि बढ़ाउन सकिने बेहोरा जानकारी गराउँछु।
4: सभामुख अर्यालका अनुसार समितिको प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 को व्यवस्था अनुसार आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाइनेछ। यदि कुनै सांसदले नियम उल्लंघन गरेको पुष्टि भएमा चेतावनीदेखि अन्य संसदीय कार्यवाही हुन सक्ने बताइएको छ। यसैबीच नेपाल भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्ता पक्ष र विपक्षी दलहरूबीच विवाद चर्किँदा प्रतिनिधि सभा बैठक फेरि अवरूद्ध भएको छ। विपक्षी दलका सांसदहरूको निरन्तर विरोधपछि आज बसेको दोस्रो बैठक कार्यसूचीमै प्रवेश नगरी भोलि दिउँसो 1 बजेसम्मका लागि स्थगित गरिएको छ। बैठक शुरू हुने बित्तिकै विपक्षी सांसदहरूले आआफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। संसद सञ्चालनको वातावरण बनाउन सभामुख डोलप्रसाद अर्यालले बारम्बार आग्रह गरे पनि विपक्षी दल आफ्नो अडानबाट पसिन हटेपछि बैठक प्रभावित भएको हो। नेपाल भारत सीमा जस्तो संवेदनशील राष्ट्रिय विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर शुरू भएको विवादले संसदको काम कार्यवाही नै अवरूद्ध बनाएको छ। विपक्षी दलले प्रधानमन्त्रीको स्पष्ट जवाफ र धारणा माग गरिरहेको छन् भने सत्ता पक्ष संसद सञ्चालनलाई प्राथमिकता दिनुपर्ने पक्षमा देखिएको छ। राजनैतिक विवादका कारण संसद नियमित कार्यसूचीतर्फ अघि बढ़न नसक्दा कानून निर्माण र जनसरोकारका विषय पुनः ओझेलमा परेका छन्। लगातारको अवरोधका कारण विधेयक नीति तथा कार्यक्रम र जनसरोकारका महत्वपूर्ण विषयमा छलफल हुन सकेको छैन। संसदको अबको विकास निकास र प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनका लागि प्रक्रिया वा विकल्प के हुन सक्लान्? संविधानविद निलाम्बर आचार्यले सीआईएनसँग बताउनुभयो।
5: प्रधानमन्त्रीले बोल्नुभयो, त्यो विवाद भयो। प्रधानमन्त्री त स्पष्ट पार्नु भयो नि, उहाँ आफ्नो चाहिने भनाइमा अडिग रहनुहुन्छ कि त्यो भनाइलाई सच्याउनुहुन्छ कि अनि किन यस्तो भन्न पुग्नुभयो भनेर त उहाँले त चाहिँ त्यो स्पष्टीकरण त दिनु पर्यो नि। उहाँको अभिव्यक्तिलाई सच्याउने कुरै छैन, फिर्ताइ लिनुपर्छ नि त, यो त गलत हो।
6: संसद अवरोध चलिराख्दाखेरि यसको दुवैतर्फले सोचेर विचार गरेर कसरी यसलाई अगाडि बढाउनु पर्छ त? गल्ती भएको छ भने
5: गल्ती भयो भएन, अब प्रधानमन्त्रीले संसदमा आएर भन्नु पर्यो, उहाँलाई जे भन्नु छ यस विषयमा भन्नु पर्यो। गल्ती भयो भन्ने कुरालाई त परराष्ट्र मन्त्रालयले सरकारले नै चाहिने प्रधानमन्त्रीको भनाइलाई समर्थन नगरेबाट त्यो अर्कै सन्दर्भमा भनेको हो भनेबाटै ढाकछोप गर्न खोजेबाट नै देखियो चिज चाहिने योसँग यो सरकारको भनाइ चाहिने यो होइन, प्रधानमन्त्री पनि चाहिने अब यो भनाइमा अड्नुहुन्न भनी यसै देखिया छ नि त। त्यसै त्यही कुरा आएर भने भइगयो नि।
6: परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको बचाउ गरेको हो कि विरोध गरेको?
5: प्रधानमन्त्रीको भनाइलाई उसले त्यो भने ठिक छ भनेर राखेको छ र प्रधानमन्त्रीको भनाइलाई चाहिने उसले आफ्नै किसिमले ढाकछोप गरेर चाहिने अलिकति चाहिने जसलाई भन्छौ नि चाहिने बचाउ गर्न ढाकचोप गर्न अलिकति सुधार्न खोजिया छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेको भारत भ्रमण शुरू हुनु अघिल्लो दिन यस्तो खालको अभिव्यक्ति आयो, दुई देश बीचको अथवा अरू देशका बारेमा पनि संसदमा प्रधानमन्त्रीले भन्नुभयो, यसले कस्तो असर पार्छ?
5: रवि लामी छानेजीको चाहिँ भारत भ्रमण चाहिने हुनुपर्ने थियो भयो, किनभनेपछि एउटा बहुमत प्राप्त पार्टीको सत्तामा रहेको पार्टीको सभापति हुनुहुन्छ अनि भारतीय जनता पार्टीको निमन्त्रणामा जानुभयो दुई देशका बीचमा सम्बन्ध सुधार्न र भएका सम्बन्धहरूलाई अरू विकसित गर्न केही चाहिने थाकिरहेका विषयहरूलाई पनि चाहिने वार्ताको ढोका खोल्न मद्दत गर्ला भन्ने चाहिँ मैले सोचेको छु। त्यसैले चाहिने उहाँको भ्रमणलाई चाहिँ नकारात्मकै प्रभाव चाहिँ नपारिहाल्ला।
6: प्रधानमन्त्री बालेनको अभिव्यक्ति पछि कतिपयले अब सीमा विवाद टुङ्गाउने बारेमा बहस गहिरिन्छ र निकास पनि पाउँछ भनेर सकारात्मक सूची राख्या पाइन्छ नि।
5: प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा विवादलाई चाहिँ हल्का रूपमा दिएको देखियो, यसलाई सच्याउनु पर्दछ। हाम्रो काला पानी निम्पिया डुलाको चाहिँ जो अतिक्रमण छ त्यो अतिक्रमणलाई साधारण रूपमा लिए जस्तो चाहिने वक्तव्य आयो, उहाँको भनाइ आयो, त्यो ठिक होइन। किन भन्दाखेरि हामीले कहीँ पनि चाहिँ हामीले पनि चाहिने भारतको चाहिँ भूमि कब्जा गरेका छौँ, भारतले पनि कब्जा गरेका छौँ भनेर त हल्का कुसुमले लिएको जस्तो देखियो, जबकि चाहिँ हामीले कहीँ आफ्ना सैनिक पठाएर कहीँ चाहिने कब्जा गरेका छैनौँ। भारतले चाहिँ त कालापानी एरियामा दशकौं वर्षदेखि चाहिने आफ्नो सैनिक चाहिने राखिराखेको छ। तसर्थ यसले चाहिने जटिलता चाहिँ उत्पन्न गर्छ, अर्को जटिलता चाहिने उहाँले चाहिँ यो युनाइटेड किङडमलाई पनि चाहिने पाल्न त्यसमा समावेश गराउन खोज्नुभयो तीन देश भन्ने कुरालाई। भारत र नेपालको विवाद भारत र नेपालले नै चाहिने मिक्तवत वार्ताद्वारा समाधान गर्नुपर्छ।
4: प्रतिनिधि सभाको नयाँ नियमावली पारित गर्ने प्रक्रियालाई लिएर संसदभित्रको राजनैतिक विवाद अब अदालतसम्म पुग्ने संकेत देखिएको छ। सभामुख डोलप्रसाद अरालले विपक्षी दलहरूले विरोध र नाराबाजीकै बीच नियमावली पारित भएको घोषणा गरेपछि विपक्षी दलहरू कानूनी उपचार खोज्ने बताएका हुन्। पूर्वाधार, पर्यटक, शिक्षा, स्वास्थ्य र गरीबी न्यूनीकरणलाई केन्द्रमा राखेर सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख नाजिर मियाले प्रदेशसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा दुर्गम क्षेत्रलाई सड़क सञ्जालसँग जोड़ने, प्रदेश गौरवको आयोजना सम्पन्न गर्ने तथा युवालाई रोजगार र स्वरोजगारका अवसर सिर्जना गर्ने योजना समेटिएको छ। साथै उत्पादन, उद्यमशीलता र सीप विकासमा जोड़ दिँदै युवा पलायन रोक्न विशेष पहल गरिने उहाँले बताउनुभयो।
2: प्रदेश सड़क सञ्जाल दुर्योजना अन्तर्गत निर्माण सम्पन्न भएका कालोपत्रे सड़कहरूमा 12 महिना सहज आवागमनका लागि सड़क मर्मत सम्भार समूह मार्फत नियमित मर्मत गर्ने र यसमा समावेश भएका सड़कहरूको क्षति र सड़क अवरूद्धको सूचना प्राप्त भएको 72 घण्टाभित्र प्राविधिक टोलीले सम्बोधन गर्ने गरी आवश्यक व्यवस्था मिलाइनेछ।
4: अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आगामी पुरूष टी20 विश्वकपका लागि नयाँ संरचनामा आधारित ग्लोबल क्वालिफायर विश्वव्यापी छनौट प्रणाली लागू गर्ने भएको छ। भारतको अहमदाबादमा सम्पन्न आईसीसी बोर्ड बैठकले 16 टोली सहभागी हुने गरी विश्व छनौट प्रतियोगिता सञ्चालन गर्ने प्रारम्भिक निर्णय गरेको हो। नयाँ प्रणाली अनुसार महादेशीय छनौट पार गरेका टोलीहरू अब विश्व स्तरको छनौट चरणमा प्रतिस्पर्धा गर्नेछन्, जसबाट विश्वकपमा पुग्ने अन्तिम टोली तय हुनेछ।
0: कैलाश मानसरोवर जाने धार्मिक पर्यटकका कारण हिमलाको सिमकोटको बजारमा चहल पहल।
7: अब अहिले चाहिँ 10-15 जना 20 जना दिनमा त्यति नै आउनु भएको छ। व्यापार त
0: 12 घण्टा भन्दा बढ़ी समय सिमकोट विमानस्थल व्यस्त। रिपोर्टसँगै प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी अभिव्यक्ति सच्याउन कानूनविदको भनाई, विशेष संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: रामे, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
9: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
10: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
8: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
11: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
9: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि?
11: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
9: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
10: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
12: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
10: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध व्यवसायीहरूलाई किसानको बक्यौता रकम समयमै भुक्तानी नदिए सरकारले कड़ा कदम चाल्ने चेतावनी दिनुभएको छ। ललितपुरमा आयोजित 6ठौं राष्ट्रिय दुग्ध दिवस कार्यक्रममा बोल्दै मन्त्री चौधरीले निजी क्षेत्रलाई किसानको रकम समयमै फर्चोट गर्न आग्रह गर्नुभयो।
13: भुक्तानी कार्यलाई सहजीकरण गर्नको लागि दुग्ध व्यवसाय संलग्न निजी क्षेत्रका व्यवसायीहरूले पनि किसानलाई नियमित रूपमा समयमै भुक्तानी गरी सरकारलाई सहयोग पुर्याउनुहुनेछ भन्ने मैले अपेक्षा गर्छु। सबैभन्दा पहिले हामीले सदस्यले पनि भन्नुभयो, हामीलाई अनुरोधै गर्न तपाईँहरूलाई राज्यले सहजीकरणको लागि अनुरोध गर्ने निर्देशन गर्ने काम हो।
0: मन्त्री चौधरीले दुग्ध क्षेत्रको दिगो विकासका लागि विभिन्न नीतिगत पहल भइरहेको बताउँदै किसान र व्यवसायी दुवै पक्षको सहकार्यमा मात्रै समस्या समाधान सम्भव भएको उल्लेख गर्नुभयो। बहुचर्चित भेप सुन तस्करी प्रकरणमा विशेष अदालतले पूर्व सभामुख कृष्ण बहादुर महरालाई 1,00,000 रूपियाँ धरोटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले महरामाथि लागेको भ्रष्टाचार मुद्दाको प्रारम्भिक सुनवाईपछि धरोटीमा रिहा गर्न आदेश दिएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 2082 चैत्र 26 गते महरा र महराका छोरा राहुल महरा सहित 29 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको विद्युतीय चुरोट भेपभित्र लुकाइएको सुन तस्करीमा महराले सहयोग गरेको आरोप लगाएको छ। अदालतको आदेशसँगै महरा धरोटी बुझाएर रिहा हुन सक्ने भए पनि मुद्दाको अन्तिम टुंगो भने अझै लागिसकेको छैन। अब सुनवाई प्रक्रिया अगाडि बढ़दै जानेछ। कैलाश मानसरोवर जाने धार्मिक पर्यटकका कारण हुम्लाको सिमकोट बजारमा चहल पहल बढ़ेको छ। सिमकोट हुँदै कैलाश मानसरोवर जाने भारतीय मूलका धार्मिक पर्यटकहरूको आवागमन शुरू भएपछि प्राय सुनसान हुने सिमकोटका होटलहरू अहिले भरिभराउ छन्। नेपालगंजदेखि हवाई जहाजबाट सिमकोट आउने धार्मिक तीर्थालु सिमकोटदेखि चीनको सीमाना हिल्सासम्म सानो हेलिकप्टरबाट जाने आउने गरेपछि दिनको 12 घण्टा भन्दा बढ़ी समय सिमकोट विमानस्थल देखिन्छ।
14: हुम्लाको सिमकोट विमानस्थलमा हिजो आज प्राय हेलिकप्टरको बाख्रै आउजारो यात्रीको ओहोरदोहोर हुने गरेको छ। कैलाश मानसरोवर जाने भारत र तेस्रो देशका नागरिकहरू गएको वैशाख 30 गतेदेखि सिमकोट आउने क्रम बढ़ेको छ। यसका कारण सिमकोट विमानस्थल र बजुवार क्षेत्रको चहलपहल बढ़ेको छ। पहिलो पटक सिमकोट आउनुभएका भारतीय पर्यटक चेतेन्द्र
15: शाह
14: निकै तातो स्थानबाट हवाई जहाजमा आउने पर्यटकहरूका लागि सिमकोट निकै मोहम्मक लाग्ने गरेको छ। सिमकोटमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ़ेपछि स्थानीय भरियालाई पनि भ्याइ नभ्याइरहेको छ। सिमकोट छ कि स्थानीय पाउसरी रोकाया
16: दिनभरि पायापै बोक्छौ, तर अब त गाडी ट्र्याक्टर चले कहिले 500-600 हुँदैछ।
14: दैनिक 100 हाराहारीमा मानसरोवर कैलाश जाने धार्मिक पर्यटकको आगमन हुन थालेपछि होटेल व्यवसायीहरू पनि खुशी भएका छन्। सिमकोटमा होटेल व्यवसाय गर्दै आउनुभएका रेबिना खनाल,
17: अब भर्खर स्टार्टिङ हुँदैछ, अब अहिले चाहिँ 10-15 जना 20 जना दिनमा त्यति नै आउनु भएको छ, व्यापार त ठिकै भइरहेछ भनौँ।
14: 2072 सालको महाभूकम्पपछि हिल्सा नाकाबाट भारतीय मूलका धार्मिक पर्यटकहरू सिमकोटको बाटो हुँदै आउन शुरू गरेका थिए। पछि कोरोना महामारीका कारण चीनले एकतर्फी हिल्सा नाका बन्द गरेपछि पर्यटक आउन पनि बन्द भएको थियो। गत वर्ष चीनले उक्त नाकाबाट भारतीय पर्यटकहरूलाई कैलाश मानसरोवरको यात्रा गर्न अनुमति दिएपछि सिमकोट हुँदै जाने यात्रुको संख्या पनि बढ़ेको हो। रेडियो कर्णाली आवाज सिमकोट हुम्ला।
0: साझा खबरमा अब हेलो सीआईएन।
18: मेरो नाम दत्त महतारा, म समिकाती खापर गाउँपाले वडा नम्बर 3 बोलिरहेको छु। यो उत्तरी बेल्डको जगन्नाथ बुढीनन्दा हिमाली र समिकाती खापर गाउँपालिकामा नेट सेवा एकदमै न्यून चलिरहेको छ। अहिलेको जमाना नेटको पहुँचमा रहनुपर्छ, सूचना प्रवाह हरेक कुराहरू चाहिँ नेटबाटै हुने भएकाले यहाँ चाहिँ हामीले दिनको एकपल्ट झ्याप्जु मात्र चाहिँ नेट सेवा सुविधा चाहिँ चलिरहेको छ। यसका लागि 24 घण्टा चल्नको लागि यसको समस्याको समाधान कहिले हुन्छ?
19: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ दूरसंचार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंह।
15: त्यो हिमाली गाउँपालिकामा त्यो माथि बिच्छा क्वाडीतिर चाहिँ अलि टावर चाहिँ राख्ने प्लानमा छौँ। अब चाहिँ सायद एक हप्तामा जोड्छौँ होला त्यतातिर नयाँ टावरहरू। हिमाली गाउँपालिकामा टावर नै थिएन त्यहाँ पहिला होइन, त्यही भएर त्यहाँ पहिल्यैदेखि समस्या थियो क्या। एउटा टावर चाहिँ अस्ति बिच्छामा एउटा जोडेर आएको हो होइन, त्यही भएर त्यो ठाउँमा चाहिँ टावर नभएको भएर समस्या भएको।
19: शङ्कर थापा, यो अब वन्यजन्तु बाँदरको लागि चाहिँ सरकारले अब यो समयमा पनि केही गरिदिएन भने अथवा सांसदको भनाई सुन्दाखेरि चाहिँ किसानको दुःख त बुझ्नु पर्यो नि लगभग कमसे कम पनि। अब सांसदहरूले बाँदर मार्नु हुँदैन के गर्नु हुँदैन मार्नु हुँदैन भने तिनीहरूलाई व्यवस्थापन कसरी गर्ने होइन के गर्ने भन्ने कुरा सबै कुरा पनि त व्यवस्थापन गर्छ। किसान चाहिँ मर्नु हुने बाँदर मर्नु नहुने जस्तो कुरा सुनिन्छ, यो किसानको दुःखदायी कुरा हो।
4: यो प्रश्न संसदमा पनि सांसदहरूले उठाइरहेको विषय हो। यस विषयमा व्यवस्थापन गर्न अध्ययन अनुसन्धान भइरहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताउनुभयो। तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाफ लिनेछौ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघ शान्ति सैनिक दिवस नेपालमा पनि
20: प्राप्त मिशन म्यान्डेटलाई कार्यान्वयन गर्न प्रतिबद्ध छन्।
0: प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी अभिव्यक्ति चलाउन कानूनविदको सुझाव, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीवी

0: शान्ति सैनिकहरूको योगदानको सम्मानमा हरेक वर्ष मे 29 तारीकमा अन्तर्राष्ट्रिय संयुक्त राष्ट्र संघ शान्ति सैनिक दिवस मनाउने गरिएको छ। नेपाली सेनाले आज उक्त दिवसको अवसरमा विशेष कार्यक्रम गरी मिशन इलाकामा वीरगति प्राप्त गर्ने दुई सैनिकका परिवारलाई सम्मान पत्र र शान्ति स्थापनार्थ खटी उत्कृष्ट काम गर्ने 5 जना सैनिकहरूलाई कदर पत्र प्रदान गरेको छ।
1: कंगोको माकुमो नाम गरेको गाउँ जहाँ स्वास्थ्य चौकी अरू सहायता प्राप्त गर्ने ठाउँ लगायत स्थानीयवासीको घर र भवनमा 81 गोला बारूद हुन्छ। एकैछिनमा धुवाको मुस्लो र गोलाबारीको आवाजका बीच बख्तरबन्द गाड़ीमा नेपाली शान्ति सैनिक घटनास्थल पुग्छन् र स्थिति नियन्त्रणमा लिन थाल्छन्। अशान्त अवस्थालाई शान्त पार्न नेपाली शान्ति सैनिकले गर्ने हरेक चरणको गतिविधि र पूरा गर्ने प्रक्रियालाई नजिकबाट निहाल्नेहरू खुशीले ताली बजाउन थाल्छन्। त्यहाँ खटिएका सैनिक एक ठाउँमा भेला भएर खिच्छन् फोटो। काभ्रेको पाँचखालमा रहेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रभित्र शिखरपुरको फेतपट्टिको भागलाई माकुमो गाउँ ठानेर नेपाली सेनाले शान्ति स्थापनाका लागि खटिनु पर्दा सहनुपर्ने चुनौती र गरिने कामका बारेमा जानकारी दिन प्रदर्शन गरिँदाको दृश्य हो यो। संयुक्त राष्ट्र संघीय मिशन अन्तर्गत हाल विश्वका विभिन्न 9 मिशनहरूमा नेपाली सेनाका 4179 जना शान्ति सैनिक कार्यरत छन्। नमूना अभ्यास अघि आयोजित विशेष समारोहमा प्रधान सेनापति अशोक राज सिग्देलले नेपाली शान्ति सैनिकहरू संयुक्त राष्ट्र संघबाट प्राप्त शान्ति स्थापनाको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो।
2: अन्त्यमा म पुनः दोहोर्याउन चाहन्छु कि नेपाली सेना शान्तिको महान उद्देश्यप्रति प्रतिबद्ध छ र नेपाली शान्ति सैनिकहरू संयुक्त राष्ट्र संघ सुरक्षा परिषदबाट प्राप्त मिशन म्याण्डेटलाई कार्यान्वयन गर्न प्रतिबद्ध छन्।
1: विश्व शान्ति स्थापनाको सिलसिलामा हालसम्म नेपाली सेनाका 74 जना सैनिकहरूले वीरगति प्राप्त गरेका छन् भने 77 जना सैनिकहरू घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् 1958 शान्ति सैनिक खटाउँदै आएको नेपाल शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचीमा पहिलो स्थानमा छ। लील प्रकाश चन्द, सीआईएन, पाँचखाल, काभ्रे।
0: साझा खबरमा अब सेनापछि माछापालक किसानको कुरा। सर्लाहीको ईश्वरपुर नगरपालिका 3 माछा पालनका लागि प्रख्यात छ। नेपालको प्रमुख माछा उत्पादन हुने क्षेत्र मध्ये एक मानिने भक्तिपुरमा पछिल्लो समय भने माछापालक किसान यो पेसाबाट पलायन हुन थालेका छन्। विद्युत महसुल महँगो हुँदा माछा पालनमा टिकिरहन समस्या भएको किसानको गुनासो छ।
3: सर्लाहीको ईश्वरपुर नगरपालिका 3 भक्तिपुर गाउँमा पुग्दा किसानहरू माछा पालन र व्यवस्थापनमा जुटिरहेको देखिन्छ। स्थानीय राजकिशोर शाहको पोखरीमा गाउँका 25 जना भन्दा बढी मलाहा जातिका मानिस माछा मार्ने काममा व्यस्त छन्। यसमा लगानी अनुसारको आमदानी मात्रै छैन, भक्तिपुरको माछाले चर्चा पाएकोमा पनि उहाँ खुशी हुनुहुन्छ।
4: उत्पादन पनि राम्रो छ, बिजुलीबाट अलिक परेशान छौँ, हामीले पानीको समस्या होइन, तर उत्पादन माछा खेती चाहिँ धेरै राम्रो हो। अब हाम्रो 1 बिघा खेत पोखरी छ आफ्नो, त्यसमा वर्षको तपाईँको झन्डै भनौँ न सबै 3 लाख रुपियाँ 4 लाख रुपियाँ जति बस्छ सबै खर्च काटेर।
3: केही वर्ष अघि भक्तिपुरमा एक घर एक पोखरी अभियान चलाइयो, तर अहिले त्यसरी पोखरी खनेर माछा पालन गर्ने प्रचलन हराइसकेको छ। त्यसको एकमात्र कारण हो बिजुलीमा लाग्ने महँगो महसुल। भक्तिपुरका माछा पालक राजकिशोर शाह:
4: विद्युतमा तपाईँको हेर्नु न, अब हाम्रो घर मिटर चाहिँ 12 रुपियाँ युनिट पर्छ, त्यही घर मिटरलाई चाहिँ कृषिलाई पनि घर मिटर बनाइदिएछ यहाँनिर। त्यो 12 रुपियाँ युनिट परिरहेछ हाम्रो युनिटको, एक युनिटको। अब हामीलाई चाहिँ चाहिने भनेको पानी हो, माछालाई पानी चाहियो, पानी भनेको आउने बिजुलीबाट, बिजुली चाहिँ महँगो भएर अलिकति हामीलाई धेरै समस्या परिरहेछ।
3: सरकारले 3 वर्ष अघि माछा पालनमा प्रयोग हुने बिजुलीलाई औद्योगिक समूहमा राखेर घरायसी प्रयोजनको मिटर चाहिँ महसुल कायम गरेपछि किसान मारमा छन्। कृषि मिटर हुँदा प्रति युनिट 2 रुपियाँ 30 पैसा तिरेका किसानले अहिले प्रति युनिट 12 रुपियाँ तिर्नुपर्छ। माछालाई खुवाउने दाना पिना लगायत वस्तुको भाउ समेत दोब्बर बढेको तर माछाको मूल्य भने 7-8 वर्षदेखि नबढेका कारण पनि गाह्रो भएको अर्का माछा पालक नरेश कुमार सहनी गुनासो गर्नुहुन्छ।
4: दाना चाहिँ अब इन्डियाबाट मगाउनु पर्छ, महँगो पर्छ।

0: बिजुलीमा अलिकति अब त्यही हो पैसा सहुलियत भनेको ऋण कर्जा होइन अब कृषि खेती हो कृषि कर्जा चाहिँ मिलाइदिनु पर्थ्यो त्यही त हो नि हामीलाई किसानलाई के चाहिने
1: माछा गाउँको रूपमा परिचित भक्तिपुरमा 400 भन्दा बढी पोखरी छन् यहाँका किसानले बिघेड रहु नैनी लगायत 7 जातका माछा पालन गर्छन् दैनिक रूपमा उत्पादन हुने करिब 30 क्विन्टल माछा मुख्य गरी काठमाडौँ र विराटनगर निर्यात हुन्छ ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार आचार्य
2: हिजोको दिनमा हामीले माछा होलिडे पनि मनायौं धेरै किसिमका कुराहरू अगाडि बढायौं र धेरै किसिमको महँगो बिजुली बत्तीको एउटा वातावरण भएको कारणले गर्दाखेरि एउटा राम्रोसँग किसान सँगसँगै यिनीहरूले गहुँ मकै धान किसानलाई जस्तो हिसाबले एउटा सहुलियत हिसाबले गर्न सके साँच्चीकै हामी माछामा निर्भर हुनेथ्यौं र ईश्वरपुर नगरपालिका पनि एउटा नयाँ किसिमको यसपालिको खाका बनाउँदैछ त्यो सम्बोधन गर्ने खाका पनि एउटा तयारी हामी गर्दैछौँ
1: भक्तिपुरमा माछा मारेरै 500 युवाले रोजगारी समेत पाएका छन् जाल हानेर माछा मार्दा माछा खरिद गरेका ठेकेदारबाट किसानले जति रकम लिन्छन् त्यसको 10% माछा मार्नेहरूको हुन्छ सर्लाहीको भक्तिपुरमा मात्र माछा पालन र माछा मारेर 1000 बढी व्यक्तिको जीवन धानिरहेको भए पनि यो पेसालाई प्रवर्धन गर्न अनि आधुनिक र प्रविधि मैत्री बनाउन तीनै तहको सरकारले व्यवस्था गरेको किसानको गुनासो छ जनार्दन खत्री सीआईएन रेडियो एकता सर्लाही
3: प्रतिनिधि सभाको बैठकमा केही सांसदहरूले देखाएको अमर्यादित व्यवहारबारे छानबिन गर्न विशेष समिति गठन गरिएको छ नेपाल भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्तापक्ष र विपक्षी दलबीचको विवाद चर्किता प्रतिनिधि सभा बैठक फेरि अवरूद्ध भएको छ भेपसुन प्रकरणमा महरालाई 1,00,000 धरोटीमा रिहा गर्न आदेश जारी भएको छ किसानको भुक्तानीमा ढिलाइ भए कड़ा कदम चाल्ने मन्त्री चौधरीले चेतावनी दिनुभएको छ र टी20 विश्वकपका लागि नयाँ ग्लोबल छनौट प्रणाली लागू गरिने भएको छ हौस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि जेठ 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्री
4: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज
5: दलित के हो
6: कसैको घरमा जन्मेर ब्राह्मण हुँदैन कसैको घरमा जन्मेर शूद्र हुँदैन
5: के दलित मानव होइन र के प्रयास हुँदैछन् विभेद न्यूनीकरण गर्न
7: सुदूरपश्चिमका आम दलित समुदायहरूको पहिचानको कुरालाई मैले खोजी गर्दैछु
5: गाउँदेखि सहरसम्म स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म हरेक तह र तबकासम्म पुग्छौ हामी आवाज विहीनहरूको आवाज बन्छौ हामी विभेदका विरूद्ध हाम्रो सानो प्रयास कार्यक्रम समानताका स्वरहरू तपाईँकै घर छेउको रेडियोमा सुन्न नभुल्नुहोला साताको सोमबार राति 8:05 बजे
8: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो
9: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ
8: पढाइ हुने विषयहरू अनिवार्य नेपाली अनिवार्य अंग्रेजी सामाजिक गणित ऐच्छिक लेखाशास्त्र ऐच्छिक वित्तशास्त्र ऐच्छिक अर्थशास्त्र कम्प्युटर विज्ञान भर्ना सम्बन्धी कार्यक्रमहरू
9: भर्ना फारम वितरण जेठ 1 गतेदेखि
8: भर्ना सुरु जेठ 3 गतेदेखि
9: कक्षा सञ्चालन जेठ 25 गतेदेखि
8: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म
9: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ
8: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था
9: विद्यार्थी मैत्री शान्त तथा सुरक्षित शैक्षिक वातावरण
8: नियमित युनिट टेस्ट विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ
9: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था
8: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था
9: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड
8: आधुनिक कम्प्युटर ल्याब तथा
10: इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
11: अनुभवी करियर काउन्सिलर द्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
10: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
11: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
10: अतिरिक्त क्रियाकलाप द्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
11: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
10: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
11: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
10: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
11: हाई डिग्री अफ डिसिप्लिन एण्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
10: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
11: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
12: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
13: असार 6 गते पहिलो शनिबार
12: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
14: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
13: असार 6 गते पहिलो शनिबार
12: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98-688-0008 र 98-25-63-77-72।
15: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: नमस्कार। सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज को कार्यक्रम समानता का स्वर में यहां स्वागत छ। म पूर्ण भिक यो कार्यक्रम तपाई हरेक साता को सोमवार सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज संगै अनलाइन में www.tikapurfm.org मोबाइल एप टीकापुर एफएम र हाम्रो पात्रमा पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ सामाजिक अभियन्ता पवित्र ताम्राकार। आज हामी उहाँसँग महिलाका सवाल र एक सामाजिक अभियन्ताले समाजमा खेल्नुपर्ने भूमिकाका विषयमा उहाँसँग कुरा गर्नेछौ। सबैभन्दा पहिले उहाँलाई स्वागत गरौं कार्यक्रममा। स्वागत छ यहाँलाई।
1: धन्यवाद
0: हजुर।
1: सर्वप्रथम त म यस सामुदायिक एफएमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो नाम सविता देवी ताम्राकार, नम्कीचुवा नगरपालिका वडा नम्बर 9 धनचयामा म बस्छु।
0: सविताजी, अहिले खासमा पछिल्लो समय केमा चाहिँ के गर्नुहुन्छ नि अहिले?
1: म चाहिँ एउटा सामाजिक अभियन्ता तथा महिला एउटा दिपज्योति मूल समितिको अध्यक्ष पनि हो र म सामाजिक मेलमिलापकर्ता पनि हो। समाजमा विभिन्न घटनाहरू घटिरहेका हुन्छन् र यसमा मलाई नगरपालिकामा हाम्रो एउटा समिति छ, न्यायिक समिति, त्यसमा हाम्रो 60-65 जना हुनुहुन्छ। त्यसै गरी म वडा नम्बर 9 मेलमिलापकर्ता हुँ, म त्यसैमा काम गर्छु र सानातिना सामान्य आफ्नै दृष्टि गरेका खान्छु।
0: हजुर, तपाईँ अब मेलमिलापकर्ता पनि हो होइन, समाजमा धेरै खालका चाहिँ सानातिना झैझगडाहरू वैमनस्यताहरू एक आपसमा हुन्छ होला, वास्तवमा ती समस्यालाई यहाँले कसरी सुल्झाउनुहुन्छ? दुईजना बीच यदि मनमुटाव भइहालेछ भने त्यसलाई चाहिँ दुवैको जित हुने तरिकाले कसरी अगाडि बढ्नुहुन्छ नि?
1: सर, अब अहिलेसम्म हामीले जति पनि केसहरू मिलाइरहेका छौँ यसमा दुइटैको जित हुने अवस्थाको छ र यसमा पनि देवानी प्रविधिका मुद्दाहरू हामीले विशेष गरेर लिने गरेका छौँ। 13 किसिमका मुद्दाहरू, आपसी साप सिमाना, गाई गोरु, कृपाद सम्बन्धी, छोर छिमेकी, यस्तो झैझगडाहरू हामीले हेर्ने गरेका छौँ। विशेष गरेर हामीले फौजदारी किसिमका मुद्दाहरूलाई हामीले माथिल्लो तहमा पठाउने गरेका छौँ र यसलाई भन्नुपर्दा जिजितको अवस्था भन्नुपर्दा एक पक्षले गरेका दुईटै पक्षलाई अनुभव गराउनु पर्यो। त्यसको निम्ति दुईटै पक्षले एक आपसमा आफ्नो गल्तीहरू हुन्छ, आफूले गरेका गल्तीहरूलाई स्वीकार गरेर दुईटै पक्षको चित्त बुझ्ने गरेर हितचितका कुराहरूमा हामीले त्यो हामीसँग एउटा सूत्र छ भनौँ, अहिले सबै कुराहरू कसरी भन्ने र त्यो सूत्र अनुसार त्यो हामी 7 चरणमा हामीले त्यो विवाद मिलाउने गर्छौँ। त्यो सूत्रहरू सबै प्रयोग गरेर हामीले अहिलेसम्म मिलाइरहेका छौँ। कोही कोही यस्ता विवादहरू पनि हुने गर्छन्, नमिल्ने खालका पनि हुन्छन्, तर कतिपय आएका केसहरूमा राम्रै गरेर हामीले मिलाइरहेका छौँ र सल्भ गरिरहेका छौँ।
0: तपाईँहरूमा आज जस्तो बढी भन्दा बढी कस्तो खालको समस्याहरू लिएर आउनुहुन्छ नि?
1: हाम्रो माझमा बढी समस्या आउने भनेको, हाम्रो यो वडामा बढी आउने भनेको साँप सिमाना, जग्गा जमी, अनि श्रीमान श्रीमतीको झैझगडा सामान्य, अनि सासु बुहारीको, अनि बढी आउने भनेको आजभोलिको यो चलन चल्ती अनुसार भनौँ या के भनौँ, लेनदेनको बढी आइरहन्छ।
0: त्यस्तो अब दुइटैको जित हुने गरी सूत्र प्रयोग गरेर उहाँलाई चाहिँ खुसी पार्छौ भन्ने खालको आशय त भन्नुभयो होइन? जस्तो यो कुरा गर्नको लागि कति गाह्रो छ अथवा सजिलो छ? कहिले काहीँ झगडा मिलाउँदाखेरि एक खालको तनाव त भोग्नुपर्छ होला नि?
1: हजुर, भोग्नुपर्छ सर, धेरै तनावहरू त, अति चुनौती त धेरै छ यसमा। अनि उहाँहरूलाई सम्झाउने तरिका जुन कतिपय मानिसहरूमा त कहिले काहीँ त आफैलाई उल्टो, जस्तै कतिपय कुराहरूमा आफैले बोल्न नजाने भने कतिखेर है, खुला प्रश्नहरू गर्नुभन्दा बढी बन्द प्रश्नहरू गरिदियो आफैले, न उल्टो प्रश्नहरू तेर्सिने पनि हुन्छ के विवादमा, कहिले काहीँ त्यस्तो पनि हुन्छ। त्यो समस्या पनि हामीले भोग्नु परेको छ र अहिलेसम्म राम्रै छ। कतिपय समस्याहरू जहाँ समस्या हुन्छ त्यहाँ समाधानको उपाय त आइहाल्छ, त्यस कारणले दुइटै पक्ष अहिलेसम्म खुसी भएरै जानु भएको छ। अब कतिपय विवाद न हो, विवादमा के हुन्छ भनेपछि, जस्तै कसैले निवेदन हाल्यो, निवेदन पक्षलाई यस्तो लाग्छ कि जस्तै मैले निवेदन दिए हौ, मेरो मनोकामना पूरा भयो, मैले जितेँ भन्ने जस्तो लाग्छ कि। अर्को पक्षलाई के लाग्छ भने, ल मैले गल्ती गरेकै रहेछु भने जुन पक्षले आभास गर्यो उसलाई पनि जितको आभास हुन्छ, मैले गल्ती गरेर छु, ल ठिक छ, आइन्दादेखि यस्तो हुँदैन, हामीहरू मिलेर जान्छौँ, मिलेर बस्छौँ, हाम्रो सम्बन्ध राम्रो भयो भन्ने कुरामा भयो भने दुइटै पक्ष जित जित आभास हुन्छ नि, त्यो नै हामीले जित मान्नुपर्छ। र सम्बन्ध जस्तै मुद्दा अड्डा अदालत गरेर पछिको सम्बन्ध बिग्रिने भन्दा बरु केही कुरामा कम्प्रोमाइज गरेर उहाँहरू एक आपसमा कुनै कुरामा लेनदेनको कुरामा केही कुरामा पनि कम्प्रोमाइज गरेर उहाँहरूलाई मिलाएर उहाँहरूको दुइटैको मन खुसी हुने गरेर जाने नै हामीलाई जित जितको अवस्था लाग्छ।
0: हजुर, यहाँहरूले कुनै मानव विवाद चाहिँ मिलाउनु भयो होइन, मिलाइसकेपछि फेरि चाहिँ दोहोरिने सम्भावना कतिको छ, त्यस्तो घटना आएको छ?
1: हजुर, धेरै विवादहरू त अहिलेसम्म दोहोरेका छैनन्। कसैका त लाइफ पनि बनेको छ सर है, धेरैजनाले नाम पनि लिनुहुन्छ उहाँको कारणले गर्दा मेरो लाइफ बन्या छ अहिले, उहाँको कारणले गर्दा हाम्रो राम्रै अवस्था भएको छ भनेर। अब त्यस्तो अवस्था हुने भनेको कतिपय यो जग्गा जिमी सम्बन्धी झै झगडाहरूमा अलि दोहोरिन्छन् के, अनि लेनदेनकोमा पनि अब यस्तो हुन्छ उहाँहरूले भाका राख्नुहुन्छ है, भाका राख्नुहुन्छ यो अवधिभित्र ठिक छ भनेर दुइटै पक्ष राख्नुहुन्छ। कतिपय व्यक्ति यस्ता हुन्छन् कि मुखमा एउटा कुरा बाहिर एउटा कुरा, अब जस्तै कुनै व्यक्ति जस्तै मान्छे मारेर जेल पसेको हुन्छ तर जेलबाट निस्किन्छ, अब म गर्दैन भनेर त उसले सजाय भोगेर निस्क्याउँछ नि, तर पनि फेरि त्यो मान्छेले त्यही कुकर्म गर्छ नि। त्यस्तै खालके कतिपय मान्छेहरू हुन्छन्, त्यस्ता घटनाहरू दोहोरिन्छन्, तर कोही मान्छेहरू इमान्दार हुन्छन् र त्यस्ता घटनाहरू दोहोरिएको पाइएको छैन।
0: अब झगडा मिलाउँदै गर्दा होइन, विवाद मिलाउँदै गर्दा कहिले काहीँ आफै माथि ती पक्षहरू चाहिँ हावी हुने अथवा खन्निने सम्भावना पनि होला, यो अवस्थामा चाहिँ आफूलाई होइन छोडिदिउँ अथवा दिक्क लाग्दैन?
1: लाग्छ सर, कहिले काहीँ त लाग्छ है, तर पनि अब यदि हामीले कुनै पनि बाटो रोजेर त्यसको बाटोमा गइसकेपछि त्यसलाई एकदम ज्वलन्त रूप नबनाएर त्यसलाई एकदम उग्र नबनाउनको लागि हामीले आफैमा यो मेलमिलापकर्ता भनेको यस्तो हो कि एकदम शान्त स्वभावको निष्पक्ष एकदम गोपनीयता राख्ने एकदम निडर भएको व्यक्ति हुनुपर्छ भन्ने हाम्रो यो मेलमिलापकर्ता कस्तो हुनुपर्छ भनेर गुणमा पर्छ के, त्यस कारणले एकदम निष्पक्ष एकदम शान्त स्वभावको जस्तै उहाँले एकदम आवेगले बोल्दाखेरि पनि आफूले उहाँलाई सम्झाउन सक्ने क्षमता भएको हुन्छ, त्यस कारणले हामी सम्झाउँछौ बुझाउँछौ उहाँहरूलाई।
0: झगडा मिलाउँदाखेरि महिलाहरूको झगडा समाधान गर्न सजिलो अथवा पुरुषहरूको, यहाँको अनुभव के छ?
1: अब यस्तो हुन्छ समाधान गर्ने झगडाहरूमा यस्तो छ सर, कुनै कुनै महिलाहरू पनि एकदम उग्र रूप लिने जिद्दी गर्ने हुन्छन्, स्वभावका हुन्छन्, कुनै पुरुषहरू पनि त्यस्तै हुन्छन्, तर मिल्ने पक्षमा चाहिँ पुरुष र महिला यस्तो भन्न केही ऊ छैन। मिल्ने कुराहरूमा राम्रो पक्ष छ दुइटै भनेपछि उसमा महिला र पुरुषमा केही फरक देख्दिन मैले त।
0: तपाईँ आफै पनि सामाजिक अभियन्ता, लामो समयदेखि समाजमा विभिन्न खालका समस्याहरूको समाधान गर्दै आइराख्नु भएको छ होइन, सहयोग गर्दै आइराख्नु भएको छ। पछिल्लो समय जसरी चाहिँ दलित समुदायमाथि जुन खालका विभेदका घटनाहरू, जुन खालको एउटा हेर्ने दृष्टिकोण चेन्ज हुँदैछ र भनाइमा चाहिँ निकै समानता आएको छ, चेन्ज भएको छ भन्ने छ नि, तपाईँको नजरले चाहिँ कस्तो पाउँछ यो कुरालाई?
1: समस्या त विभिन्न धेरै किसिमको छ सर, अब यसमा भनाइ र गराइमा धेरै फरक छ। कानूनमा जुन कुरा लेखिएको छ त्यो कुरा हाम्रो समाजमा लागू भएको छैन। जस्तै के अरे हाम्रो समाजमा जुन हेराइको प्रविधि छ, जुन बोलाइको भाषा छ, पहिले भन्दा थोरै फरक छ। तर पहिले कस्तो भन्यो भने पहिले पुराना जमानाको सिस्टममा थियो भनेपछि अहिले नयाँ चाल चल्ती अनुसार आएको छ। भर्खरैको घटना सुन्नु भएको छैन तपाईँले, अस्तिकै त्यो आफ्नो छोरीको काजकिद्रा गर्यो भन्ने जुन त्यो कुन ठाउँको घटना, म त त्यसलाई नाम बिर्से, अनि उहाँले आफ्नो छोरीको काजकिद्रा गर्यो रे है, एउटा छोरीले अन्तर्जातीय विवाह गर्दैमा उहाँले काजकिर्या गर्यो, अनि यो कुरा मिडियामा आइरहँदा कति असर पर्यो समाजलाई भन्ने कुरा हामीले भोगेका छौँ। कतिपय पक्षले भनेछ किन यस्तो गर्यो भनेर, कतिपय पक्षले के भने जसले दुःख माने पक्षले ठिकै त गर्यो, आफ्नै छोरी नै हो, उसले जे गर्ने पनि उसको अधिकार छ भन्ने कुरा जुन गर्यो नि त्यतिखेर आफ्नो मनमा चस्का लाग्छ नि त, जसरी ठिकै कसरी गर्यो, आखिर त्यो दलितको केटाको पनि रातै खुन्छ, त्यो ब्राह्मणकी छोरीको पनि रातै खुन्छ है। त्यस कारणले दुइटैले विवाह गर्यो त के फरक पर्यो, उसले सामाजिक सञ्जालमा भाइरल हुनकै लागि भन्छु म त, यसको लागि भाइरल हुनकै लागि हो या जे गर्न काजकिर्या गरिरहनु पर्ने अहिलेको यो 21 शताब्दीमा आएर पनि आवश्यक त थिएन नि है। अनि त्यस्तो त्यहाँसम्म गरेका छन्, कुटपिटसम्म गर्छन्, बलात्कार सहित गर्छन्, अनि बोल्दा होच्याएर बोल्ने जुन यो प्रवृत्ति छ यो त हट्छ हट्छ भनेर जुन हामी आशमा यति वर्षसम्म बस्यौं, हाम्रै उमेर अहिले 40 वर्ष भइसक्यो, हामी केटाकेटीदेखि लिएर अनि अहिलेसम्म हामी जुन भोगिरहेका छौँ, यसमा अब दुःख त धेरै लाग्छ। धेरै ठाउँमा चुलै छोएको न्यूमा कतिपय मान्छेहरू मारिएका छन् र अनि रुकुमको सोटी घटनाकै कुरा गरौँ, नवराज दिगहरू जस्ता भाइहरू एउटा प्रेमकै आधारमा त्यत्रो घटना भयो, अहिले छत्ती यत्रो वर्ष भइसक्यो अहिलेसम्म पनि न्याय पाएको छैनन्। त्यसकारणले यो घटनाहरूलाई घटनाहरूको अवस्था त धेरै नाजुक छ, यसलाई कसरी हटाउने यो त सरकारको जिम्मेवारी हो मलाई लाग्छ।
0: अब अस्ति मात्रै काठमाडौँमा कोठाका सवालमा पनि यहाँहरूले आन्दोलन गर्नुभयो होइन, धेरै साथीहरूले काठमाडौँसम्म पनि माइतीघरमा पनि एक खालको चाहिँ आन्दोलनको स्वरूप उहाँहरू चाहिँ धरनामा बस्नुभयो। वास्तवमा अझै हेर्ने हो भने यो कुरालाई चाहिँ समाजमा निर्मूल गर्नका लागि तपाईँ यस्तो अभियन्ताहरूको भूमिका के रहन सक्ला?
1: हाम्रो भूमिका भन्नुपर्दा सर, हामीले जति अभियन्ताहरूले गर्ने भूमिका हो, हामी आफ्नो तर्फबाट जे गर्नुपर्छ सामाजिक हिसाबमा गर्छौं। तर यसमा विशेष गर्दाखेरि सरकारको ध्यान आकर्षक हुनु पर्थ्यो हाम्रो भनाइअनुसार। हामीले जति पनि अहिले गरिरहेका छौं, काम कार्य आन्दोलन मानौ के अरे अनसन जति छौं, ती सबै मलाई लागिरहेछ खेर घाँस छौ के, हामीले गर्ने सरकारले वास्ता नगर्ने, अनि समाजले हेरेको छ हेरेको छ, हे यस्तै हुन् यिनीहरू भनेको छ छोडेको छ। त्यस कारणले विभिन्न जस्तै यसलाई जस्तै सरकारले यस्तो कानून बनाइदिनु पर्थ्यो कि जस्तै सती प्रथा कसरी हट्यो त हाम्रो देशबाट, अनि देवकी प्रथा हट्यो, झुमा प्रथा हट्यो, होइन कमैया मुक्ति कसरी बने, कमैया मुक्ति त एकाएक रातारात निर्णय गरेर भएका होइन र रातारात निर्णय हुने बित्तिकै बिहान कमैयाले आफ्नो झुटी झाम्टा बोकेर गएका होइनन्, अनि आफ्नो गृहस्थी गरेर खाएका होइनन्, यति वर्षौंसम्म कमैयालाई दलेर खाएका व्यक्तिले त डरले गर्दा रातारातमा कमैया मुक्ति गराएर उहाँहरूलाई आफ्नो गाछ बास कपासको व्यवस्था गरे, अहिले कमैयाका दिन हेर्नु, आफ्ना घर लगाएका छन्, आफ्ना पावर डिलर राखेका छन, आफ्ना राम्रा राम्रा ठाउँमा केटाकेटी पढाइरहेका छन्, सबै कुरा गरिरहेका छन्। त्यस कारणले म भन्छु कि यसलाई हटाउन, हामी अभियन्ताहरूको भूमिका त्यो आफ्नो ठाउँमा छ, हामीले गर्नुपर्ने कर्तव्य कहाँ के छ सबै गरिरहेका छौँ। जस्तै किरण कोहलीको घटनामा हाम्रो अभियानका साथीहरू यहाँबाट के अरे बाजुरा पुग्नु भएको थियो है, त्यहाँ पुग्नु भएको थियो, उहाँ गएर त्यसको के गर्नुपर्छ सबै कुरा गर्नुभएको थियो, अनि त्यसपछि त्यो गर्दा पनि हाम्रो त त्यहाँ केही लागेन। जुन सरकारले दिनुपर्ने निर्णय थियो, जसरी यो सबै प्रथाहरू हटाइएको थियो, कमैया मुक्ति सबै भएको थियो, त्यसै गरेर दलितको विषयलाई लिएर पनि कुनै यस्तो कानून बनाइयोस् कि जस्तै पहिला एक घर एक टोयलेट भनेर जुन अभियान ल्याएको थियो, भत्ता कर्कटीमा बढी भत्ता काटिदिने यताउता गर्ने भनेर त्यस्तो बनाइएको थियो नि, त्यो कानून बनोस्, त्यस्तो कानून बनोस् कि जो कि जनताले एकैचोटि यिनको दिमागमा झट्का लागोस्, यस चेतावनी होस्, त्यसपछि मात्र मलाई यो हट्छ बन्छ जस्तो लाग्छ। हामी अभियन्ताहरूले गर्ने आफ्नो ठाउँबाट
0: हामी कुराकानीको अन्त्यतिर आएका छौ, अन्त्यमा रेडियो सुनेर बस्नुभएका श्रोतालाई के भन्न चाहनुहुन्छ नि?
1: सर्वप्रथम त म सामुदायिक एफएमलाई आज मलाई बोल्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु, र हाम्रो सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले हामीले भाइचाराको भाइ बन्धुको नाताले हामीले बस्नुपर्छ र समाजलाई भाड्ने काम गर्नु हुँदैन र समाजलाई एकमय बनाएर एकजुट भएर जानुपर्छ, र हामीले जुन आतंक फैलाउने कामहरू हुन्छ, हाम्रो जस्तै दलित समुदायको एक दाजुभाइलाई केही भयो भने अर्कोले भड्काइदिने अर्कोले उक्साइदिने जुन यो प्रवृत्तिका घटनाहरू छन्, यो कुनै पनि समुदायका दाजुभाइ दिदीबहिनीहरूले नगरिदिनुहोला र आफै दाजुभाइ बहिनी सम्झेर समाजमा मिलेर बस्नुहोला, आफ्नो समाज बनाउनु छ हामीले, हामी सबै नेपाली हौ, हामी सबैको रगत रातो छ र हामी यसै समुदायका व्यक्ति हौ र हामी यसै समुदायमा हाँस्न बाँच्न र एकदम सम्मानपूर्वक जिउन चाहन्छु। हामी यो समाजमा सबैले जुन व्यवहारमा सबै दाजुभाइ बहिनीहरू बाँचेका छन् त्यो आधारमा हामी जिउन चाहन्छु भन्छु। धन्यवाद।
0: हवस् त, आजलाई कार्यक्रम समानताका स्वर यति नै, अर्को साता यसै गरी तपाईँ हाम्रो भेट हुनेछ। आजको कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। साथै अर्को साता यसै गरी नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्रविधिमा रत्ना पुनसँगै म कार्यक्रम संचालक विदा हुन्छु। नमस्कार, तपाईँको साता रचनात्मक होस्।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुरकै राली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम्स
2: यही जे 23 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोड्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टीकापुर कैलाली,
2: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
1: सम्पर्क नम्बर 091-560-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
3: के तपाईलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
4: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टीकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 98-49-85-18-08।

0: आजका कार्यक्रममा प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा विपक्षीद्वारा सदन अवरोध, नेपालले पनि भारतको भूमि मिचेको भनाई अभिलेखबाट हटाउन माग।
1: भोलि तिम्रो प्रधानमन्त्रीले नै भनेको हाम्रो भूमि तिमीले मिचेर फिर्ता ल्याऊ भन्छ भने कुन भूमि फिर्ता दिने सामान्य सभामुख मदत।
0: रासोपा सभापति लामिछानेको भारत भ्रमणको राजनैतिक अर्थ के हुन सक्छ?
2: एक्सचेन्ज अफ भिजिटहरू भइरहेको छैन सरकारी लेभलमा, सरकारको कस्तो किसिमको प्रायोरिटी छ भन्ने कुराहरू पक्कै पनि उनीहरू बुझ्न चाहन्छ।
0: कूटनीतिज्ञ शंकर शर्मा र अमेरिका र इरान बीच होर्मुज क्षेत्रमा पुनः तनावको स्थिति। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। बेरुतको दक्षिणी क्षेत्रमा हिजबुल्लाहमाथि आक्रमण अघि बढ़ाउन इजरायलले निर्देशन दिएसँगै लेबननको राजधानीका बासिन्दाहरू घर छोडेर सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उनकै शब्दमा आतंकवादी निशानामा आफ्नो सेनाले आक्रमण गर्ने बताएका छन्। बेरुतवासी एक महिला भन्छिन्,
4: My kids left school early at 12:30 because
3: बम खसाल्ने चेतावनीपछि मेरा बालबच्चाहरू आज 12:30 विद्यालयबाट फर्किए। हामी घर छोड्नका लागि झोला तयार गरेर बसेका छौं। बेरुतवासी एक महिलाको भनाई। आफ्ना नागरिकहरूमाथि गरिएको आक्रमण र युद्ध विराम उल्लंघनको बदलामा आक्रमण गरिएको इजरायली दावी छ। हिजबुल्लाहले उत्तरी इजरायलमा ड्रोन र रकेटहरू प्रहार गरिरहेको छ। इजरायली सेना पनि लेबननको भित्री क्षेत्रतर्फ अघि बढ़िरहँदा ईयूले लेबननको भूमिमा सैन्य कार्यवाही रोक्न इजरायललाई आग्रह गरेको छ। अमेरिकाले यो सप्ताह अन्तमा इरानी क्षेत्रमा आक्रमण गरेको बदलामा अमेरिकी सेनाको हवाई अखडामा आक्रमण गरिएको इरानले बताएको छ। इस्लामिक रेभोल्युसनरी गार्ड कोरले निशाना बनाइएको स्थानबारे नखुलाए पनि कुवेतले आफ्नो हवाई प्रतिरक्षाले क्षेप्यास्त्र र ड्रोन निस्तेज बनाएको जनाएको छ। कुवेतमा अमेरिकी ठूलो सैन्य अखडा छ। वाशिङटनले इरानका राडार र ड्रोन क्षेत्रमा कैयौं आक्रमण गरेको थियो। फ्रान्सले ब्रिटेन सहितका राष्ट्रहरूको सहयोगमा प्रतिबन्धमा परेको एउटा रूसी तेल ट्याङ्करलाई आन्ध्र महासागरबाट नियन्त्रणमा लिएको जनाएको छ। मस्कोले उक्त कदम गैर कानूनी भन्दै डकैती शैलीको भएको टिप्पणी गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आफ्नो ढुवानीको सुरक्षाका लागि रूसले कदमहरू चाल्ने चेतावनी दिएका छन्। फ्रान्सका राष्ट्रपति इमान्युएल माक्रोले युक्रेनमा युद्धरत रूसलाई आर्थिक लाभ हुने गरी अन्तर्राष्ट्रिय प्रतिबन्ध उल्लंघन अस्वीकार्य भएको बताएका छन्। इरान युद्ध शुरू भए यता भारतले तेस्रो पटक खाना पकाउने ग्यासको मूल्य बढ़ाएको छ। ग्यासको भाउ बढ़दा रेस्टुरा र होटल सहितका क्षेत्रमा दबाव बढ़ने व्यवसायीहरूले बताएका छन्। मध्यपूर्वको द्वन्द्वका कारण सरकारी अनुदानमा दबाव बढ़दै गएपछि बंगलादेशले पनि 6 साताको बीचमा 2 पटक इन्धनको मूल्य बढ़ाएको छ। पेट्रोल र मट्टी तेलको मूल्य वृद्धिले महँगी बढ़ाउने विज्ञहरूले बताएका छन्। पाकिस्तानले ऊर्जा खपत घटाउन बजार र पसलहरू साँझ 8 बजे अघि नै बन्द गराउँदै आएको छ। र मलेसियाले 16 वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल खोल्न प्रतिबन्ध लगाएको छ। फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्यूबलाई अब सरकारी परिचय पत्रका आधारमा उमेर पुष्टि गर्नुपर्ने अनिवार्य गरिएको देशको संचार नियामकले जनाएको छ। अहिले सामाजिक सञ्जाल चलाइरहेकाहरूले पनि 6 महिनाभित्र आफ्नो उमेर प्रमाणित गर्नुपर्नेछ। बालबालिकाहरूलाई अनलाइनमा आउने हानिकारक सामग्रीबाट जोगाउन अन्य कैयौं देशहरूले पनि यस्तै किसिमका मापदण्ड अपनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति सार्वभौम सत्ता प्रतिकूल रहेको भन्दै विपक्षी दलहरूले त्यसलाई सदनको अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले थप स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्। यस विषयलाई लिएर विपक्षी दलहरूले संसदमा अवरोध जारी राखेपछि सभामुख डोलप्रसाद अर्यालले आजको बैठक सञ्चालन गर्न पटक पटक प्रयास गरे पनि कार्यसूचीमा प्रवेश हुन सकेन। एक रिपोर्ट। विपक्षी दलहरूले प्रधानमन्त्री शाहको आइतबारको अभिव्यक्ति गैर जिम्मेवारपूर्ण रहेको भन्दै त्यसलाई तत्काल सच्याउनु पर्ने माग गरेका हुन्। आइतबार साँझ नै परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाई मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अक्युपेशन अर्थात सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको जनाए पनि विपक्षीहरूले उक्त प्रस्तीकरणमा चित्त बुझाएनन्। सदनको आजको बैठकमा मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद निष्कल राईले भने
5: अष्टममा प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रिय हित विपरीत छ। यसले भारतसँग हामीले सीमा विवादको विषयमा तथ्य प्रमाण सहित हाम्रो भन्दै आएको दावीलाई पनि कमजोर बनाउँछ। सस्तो लोकप्रियता सदनको गरिमा र बिना कुनै तथ्य प्रमाणमा यस्ता आत्मघाती अभिव्यक्ति दिएर प्रधानमन्त्रीज्यूले के पुष्टि गर्न खोज्दै हुनुहुन्छ सभामुख महोदय?
0: त्यस्तै नेकपा एमालेका ऐन बहादुर महरले प्रधानमन्त्री सदनमा उपस्थित भएर आफ्नो अभिव्यक्तिका सम्बन्धमा देशवासीसँग माफी माग्नुपर्ने माग गरे।
6: हाम्रो राष्ट्रको असंलग्न परराष्ट्र नीति छ, हामी कसैको भूमि एक इन्च पनि मिच्दैनौ र कसैलाई एक इन्च भूमि पनि दिँदैनौ र नेपालले कोही कसैको पनि एक इन्च भूमि मिचेको छैन। यो कुरा स्मरणमा प्रधानमन्त्रीलाई नभए अध्ययन गरे हुन्छ, नभए हेरे हुन्छ, राम्रो तथ्य तथ्याङ्कहरूको विश्लेषण गरे हुन्छ।
0: सांसद महरले प्रधानमन्त्री शाहले आफ्नो व्यक्ति नसच्याउँदासम्म आफूहरू सदनको कार्यवाहीमा सहभागी नहुने पनि बताए। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले पनि प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यमा आधारित नभएको टिप्पणी गरे।
7: प्रधानमन्त्रीले संसदमा हिजो दिनुभएको अभिव्यक्ति सीमा समस्या सम्बन्धी अज्ञानता त हुने तर त्योभन्दा बढी गम्भीर राष्ट्रहित विपरीतको अभिव्यक्ति हो। न भारतले नेपालले यहाँ हाम्रो सीमा मिच्यो भनेको छ, न हाम्रो सेनाले कुनै भारतीय भूमि कब्जा गरेर नै बसेको छ, न कुनै त्यस्तो तथ्याङ्क नै छ। अत नेपालले भारतको भूमि मिचेको छैन।
0: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्री शाहको अभिव्यक्तिले देशलाई अप्ठ्यारो परिस्थितिमा पार्न सक्ने बताए। प्रधानमन्त्रीको उक्त भनाई नसच्याइए त्यसले गलत नजिर स्थापित गर्न सक्ने भन्दै राईले केवल अभिलेखबाट हटाउनु पर्याप्त नहुने टिप्पणी गरे।
1: भोलि तिम्रो प्रधानमन्त्रीले नै भनेको हाम्रो भूमि तिमीले मिचेर त फिर्ता ल्याऊ भन्छ भने कुन भूमि फिर्ता दिने सामान्य सभामुख महोदय? त्यसैले म भन्न चाहन्छु यहाँ आएर माफी मागेर आफ्नो तपाईँको चाहिँ शब्द फिर्ता लिएर यो नजिर तपाईँको चाहिँ हटाउनु पर्छ।
0: प्रतिनिधि सभाको बैठक अघि सामूहिक छलफलमा बसेका विपक्षी दलका नेताहरूले प्रधानमन्त्रीको धारणाको विपक्षमा संयुक्त रूपमा आवाज उठाउने निष्कर्ष निकालेका थिए। यसैबीच प्रतिनिधि सभामा आइतबार अमर्यादित गतिविधि भएको पाइएको भन्दै सभामुखले छानबिनका लागि समिति गठन गरेका छन्। आइतबार प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले वेल घेराउ गर्ने क्रममा नाराबाजी र घम्साघम्सी समेत भएको थियो। प्रतिवेदन बुझाउन समितिलाई 7 दिनको समय दिइएको सभामुख अर्यालले जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भ्रमणका लागि आज भारत पुगेका छन्। भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा उनी केही पार्टी पदाधिकारी

0: त्याग्ने गरेकै थियो होइन. अझ हामीहरू भनाइ चाहिँ के थियो भने अझ पुगेको छैन, यस्ता किसिमको इन्टरेक्सन पार्टी टु पार्टी चाहिँ अझ बढी हुनुपर्छ र फेमिलियरिटी बढाउनुपर्छ भन्ने नै हुन्थ्यो. त्यही सन्दर्भमा अब अहिले नयाँ सरकार आएको छ, यो सरकारलाई पनि अब उहाँलाई चाहिँ यसको सभापति अध्यक्षको नाताले ढाकेको हो. अझ ठूलो डेलिगेसन जानुपर्छ भनेर भन्ने मलाई चाहिँ लागेको थियो, किनभने 7-8 जना गएर अरू इन्टरेक्सन गर्ने, विभिन्न स्टेट लेभलमा पनि भेटघाट गर्यो भने त्यसले अझ सम्बन्ध बढाउँछ भन्ने हो एउटा कुरा. अब दोस्रो कुरो चाहिँ यो अब अहिले नयाँ सरकार बनेको छ र खास एक्सचेन्ज अफ भिजिटहरू भइरहेको छैन सरकारी लेभलमा, तर खास गरी पार्टी र सरकारको लेभलमा कुराहरू त एउटै हुनुपर्ने हो र हुन्छ पनि होला. सरकारको कस्तो किसिमको प्रायोरिटी छ, के एचिभ गर्न खोजेको छ भन्ने कुराहरू पनि पक्कै पनि उनीहरूले बुझ्न चाहन्छ. तेस्रो भनेको त उनीहरूले भन्ने कुराहरू के हो भने हामी नेपालको सरकारलाई पूर्ण सहयोग गर्छौँ, कस्तो किसिमको सहयोग चाहिन्छ भन भनेर भन्ने यही नै हो जस्तो मलाई लाग्छ.
1: यहाँले जुन भन्नुभयो नि पार्टी र पार्टी बीचको सम्बन्धको कुरा, राष्ट्रिय स्वतन्त्र पार्टी अलिक नयाँ पनि हो, हुन त योभन्दा अगाडि 5 वटा पार्टीका नेताहरू जाने क्रममा अहिलेको नेपालको परराष्ट्र मन्त्री शिशिर खनाल पनि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट भाजपाको मुख्यालयमा कार्यक्रममा पनि गएको थियो,
0: पार्लियामेन्ट्री ग्रुपमा पनि जानुभएको थियो.
1: अनि रासोपा र भाजपा बीचको देखिए पनि दुईटा सरकार बीचको संवाद अथवा भ्रमण जुन भएको छैन, जुन पहिलेको प्रसारणभन्दा अलिकति फरक जस्तो देखिराखेका छ, त्यसकारण आवरण पार्टी र पार्टी बीचको भए पनि कतै यो दुईटा सरकार बीचको संवादको प्रयास त होइन?
0: मलाई होइन, संवादको प्रयास त पक्कै पनि हो, तर यसमा एजेन्डाको बारेमा, सरकारी कुराहरूको बारेमा सायद कम नै होला, किनभने अलिकति ब्रोडर इस्यू हाम्रो अध्यक्षले उठाउन चाहेमा त जहिले पनि उठाउन सकिन्छ होइन. अब अहिले त देशको एउटा प्राथमिकता के हो, देश विकासलाई अगाडि कसरी लिएर जाने हो भन्ने कुराहरूतिरै बढी जोड होला जस्तो मलाई लाग्छ. उठाउन त पाइन्छ होइन, तर अब पार्टीसँग उठाउँदाखेरि पार्टीगत रूपमा उठाउने कुराहरू त धेरै हुन्छन्, तर सरकारको अब जस्तो भनौँ न उदाहरणको लागि सरकारी पक्षसँग भेटघाट भयो भने, खास गरी त्यहाँको परराष्ट्र मन्त्रीसँग भेट भयो भने अलिकति स्पेसिफिक कुराहरू त्यहाँ पनि गर्न सकिन्छ, तर धेरै सरकारी कुराहरू गर्ने अब उहाँको मलाई लाग्छ त्यति म्यान्डेट पनि नहोला. पार्टीको अध्यक्ष भएको नाताले सरकारले गरेको कामलाई नै भनौँ न उहाँले चाहिँ त्यसकै एक्सप्लेनेसन दिने र हामी एक छौ भनेर त भन्नु पर्यो नि होइन, त्यो त्यो सन्देश उहाँले पक्कै पनि दिनुहुन्छ. त्यो देखि
1: अथवा एक छौ भन्ने पनि हुन सक्छ, अथवा उनले नारी छाम्न खोजेका पनि हुन सक्छन्। यो रासोपा भित्र जसरी बालेन्द्र शाहको प्रस्तुति छ, शैली छ, स्वभाव छ, त्यसले गर्दाखेरि कहीँ कतै संशय अविश्वास छ कि छैन भन्ने बुझ्ने अवसर पनि हुन सक्छ भारतको निम्ति. त
0: प्रधानमन्त्रीको लेभलमा भेट भयो भने अथवा परराष्ट्र मन्त्रीको लेभलमा भेट भयो भने त्यहाँ त अरू मान्छेहरू पनि हुन्छ, त्यस्तो कुरा पक्का पनि हुँदैन. तर अरू जसले प्राइभेटली भेट्छ, जस्तो आजै चाहिँ भनौँ न अब त्यो पार्टीको महासचिवले भेट्नुभयो, त्यो महासचिव पनि सरकारसँगै लिङ्क त हो नि, उहाँले पनि भेटेको कुरा त रिपोर्ट त गर्नै पर्छ भारतको सरकारलाई. त्यस्ता छलफलहरूमा चाहिँ त्यस्ता कुराहरू निस्किन सक्छ.
1: पहिले भन्दा क्या आज यसो हेर्दाखेरि अब हुन त रासोपाको अवस्था पनि संसदमा बलियो नै छ, तर योभन्दा पहिले प्रचण्डलाई पनि बोलाएको थियो, त्यो बेलामा मोदीसँग भेट गर्ने भन्दा भन्दै अन्तिम समयसम्म भएन र उनलाई विमानस्थलमा चाहिँ विजय चौथाइवाले स्वागत गरेका थिए. अहिले चाहिँ राष्ट्रिय महासचिव अरूण सिंह नै विमानस्थल पुगेको देखियो, पहिलेको भन्दा अलिकति फरक संकेत के देखाइयो हो अथवा प्राथमिकता अलिक
0: होइन? अब अहिले भनौँ न एकदमै स्ट्रङ पार्टी हुन त डे टु डे काम गर्ने त विजय चौथाईवाला नै हो, फरेन रिलेसन डिपार्टमेन्टको मुख्य मान्छे त उहाँ नै हुनुहुन्छ. तर मलाई लाग्छ यो अहिले अलिकति बलियो सरकार, झन्डै 2/3 मेजोरिटी भएको सरकारको नाताले र फेरि पहिलो पटक इन्टरेक्सन हुँदैछ एउटा एक किसिमले अफिसियल्ली, त्यो कारणले मलाई लाग्छ महासचिव आउनुभयो हुनसक्छ.
2: उनी थिए कूटनीतिज्ञ शंकर शर्मा, साथी शरद केसीसँग कुरा गर्दै. अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिका र इरान बीच होर्मुज जलमार्ग क्षेत्रमा एक साताको बीचमा तेस्रो पटक द्वन्द्व बढ़ेको छ. अमेरिकाले सप्ताहन्तमा इरानी सैन्य क्षेत्रमा प्रहार गरिएको जनाएको छ र तेहरानले त्यसको बदलामा अमेरिकी अखडामा आक्रमण गरिएको बताएको छ. बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट.
3: अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले अन्तर्राष्ट्रिय जल क्षेत्रमा अमेरिकी ड्रोन खसाल्ने सहितका इरानका आक्रामक कदमको जवाफमा रक्षात्मक हमला गरिएको जनाएको छ. इरानको इस्लामिक रेभोल्युशनरी गार्ड कोरले इरानमा आक्रमणका लागि अमेरिकाले

0: गरेका हवाई अखडालाई निशाना बनाइएको बताएको छ। सेन्टकमका अनुसार कुवेतमा अमेरिकी फौजमाथि लक्षित दुईवटा इरानी बलिस्टिक क्षेप्यास्त्र निस्तेज बनाइएको छ। त्यसअघि कुवेतले पनि शत्रु पक्षबाट प्रहार भएका क्षेप्यास्त्र र ड्रोन निस्तेज पारिएको जनाएको थियो। अमेरिका र इरान बीच सम्झौताका लागि भएका प्रयासहरू निष्कर्षमा नपुगिरहेको समयमा दुवैतर्फबाट पछिल्ला आक्रमणहरू भएका हुन्। अमेरिकी संचार माध्यमहरूले इरानसँग प्रस्तावित सम्झौताका शर्तहरूमा हेरफेर गर्न ट्रम्पले आग्रह गरेका थिए। उनले होर्मुज जलमार्गको ढुवानी र इरानले उच्च स्तरसम्म प्रशोधन गरिसकेको युरेनियम देशबाट हटाउने विषयबारेका शर्तहरू हेरफेर गरेका विवरण आएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: सानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
0: टीकापुर अस्पताल, टीकापुर कैलाली।
2: टीकापुर नगरपालिकाको अत्यन्त जरुरी सूचना। जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र आफ्नो स्थायी ठेगानामा रहेको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरौं र गराऊ। विद्यालय भर्ना गर्न, राष्ट्रिय परिचय पत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहदानी बनाउन, नाबालक परिचय पत्र बनाउन, बैंक खाता खोल्न तथा राज्यबाट प्रदान गरिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक हुने भएकाले आजै वडा कार्यालय जाऊ। व्यक्तिगत घटना दर्ता गराउनु सबै नागरिकको कर्तव्य हो। नभुल्नु है, व्यक्तिगत घटना घटेको 35 दिनभित्र व्यक्तिगत घटना दर्ता गरौं, जिम्मेवार नागरिकको परिचय दिऊ। थप जानकारीका लागि टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाई र सम्बन्धित वडा कार्यालय।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, गन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: वर्षिनी विश्वभरि नै लगभग 14 करोड बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000-75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान,
4: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम्स
2: यही जे 23 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टीकापुर एक कैलाली
2: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
1: सम्पर्क नम्बर 091-560-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
3: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
4: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
3: पढाइ हुने विषयहरू
5: अनिवार्य नेपाली,
3: अनिवार्य अंग्रेजी,
5: सामाजिक गणित,
3: ऐच्छिक लेखाशास्त्र,
5: ऐच्छिक वित्तशास्त्र,
3: ऐच्छिक अर्थशास्त्र,
5: कम्प्युटर विज्ञान,
3: भर्ना सम्बन्धी कार्यक्रमहरू,
5: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
3: भर्ना सुरु जेठ 3 गतेदेखि,
5: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
3: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
4: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टीकापुर कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
3: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: रोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा,
5: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
3: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
3: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: लाऊ ना, सुन्नुस ना, कोही छ वरि पढे लाऊ ना, कोही छ भने मेरो साथीले सर पुले ठोक्यो।
1: के भयो बहिनी, तपाईँ कराएको हो? तपाईँ कराएको
0: हो? दाइ हो।
1: लाऊ ना, अनि यो भुइँमा को किन भुइँमा लडिरहेको?
0: सुन्नुस न दाइ, हामी दुईले जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीलाई सर्पले ठोक्यो। लाऊ ना, के गर्ने हो लाऊ ना, यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनु पाए हुन्थ्यो। लाऊ ना दाइ, के गर्ने होला? लाऊ ना,
1: हो यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले। तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है।
0: हुन्छ दाई, हुन्छ।
1: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनी सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी। मुकेश झट्टै आऊ है, सबै काम छाडेर। सुन्नुहोस् बहिनी, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टिभेनममा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
0: हुन्छ दाई, कत्रो घुम्नु गर्नुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
6: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बिहोरा सबैमा जानकारी गराइन्छ।
5: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल, होटल, रेस्टुरेन्ट, औषधि पसल, किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
6: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
7: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
6: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
7: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
5: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
6: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
5: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
6: व्यवसाय स्थल वरपर सफा, व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
5: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाण पत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
6: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
5: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।

0: अब मात्र 799 में सबै अनलिमिटेड
1: आजै यो सुपर भ्यालु प्याक *123 हैश डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
2: हरेक भ्रूणले जीवितै जन्म नपाउने जन्मिसकेपछि अभिभावकबाट संरक्षण पाउने आफ्नो सर्वाङ्गीण विकास गर्न पाउने र परिवारका हरेक कार्यमा सहभागी हुन पाउने बालबालिकाको नैसर्गिक अधिकार हो हरेक बुबा आमा अभिभावक शिक्षक र वयस्कहरू यस बारेमा सचेत रहौ
3: सामुदायिक रेडियो टिकापुर FM द्वारा जनहितमा जारी सन्देश
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज

सामुदायिक रेडियो टिकापुर एफएम को रात्रि 9:55 बजे को खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख नजीर मियाले आजको प्रदेश सभाको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। प्रस्तुत नीति तथा कार्यक्रममा 25 लाख भन्दा बढ़ी लागतमा योजनामा बजेट विनियोजन गर्ने नीति लिएको उल्लेख गरिएको छ। कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार विकासका क्षेत्रमा नीति तथा कार्यक्रमको प्राथमिकता राखिएको छ। त्यसैगरी सुशासन प्रवर्धनमा जोड़ दिएको छ। नीति तथा कार्यक्रममा मुख्यमन्त्री लघु उद्यम कार्यक्रम, द्वारिका देवी ठकुरानी महिला उद्यमशीलता कार्यक्रम, दशरथ चन्द सिपमूलक एवं क्षमताभिवृद्धि कार्यक्रम, मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम, स्मृतिका लागि समेत स्वस्थ नागरिक, स्वास्थ्यमा प्रविधि समृद्धिमा समेत गति, वादी उत्थान छात्रवृत्ति कार्यक्रम, मुख्यमन्त्री शैक्षिक प्रोत्साहन छात्रवृत्ति, जलवायु मैत्री नमूना गाउँ कार्यक्रम, सचेतना युवा सुरक्षित भविष्य, सुशासन र समृद्धिका लागि डिजिटल प्रदेश लगायतको योजनालाई नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। नीति तथा कार्यक्रममा सुदूरपश्चिम प्रदेशका 3 प्रादेशिक अस्पतालमा 100 शय्यासम्म स्तरोन्नति गर्ने बताएको छ। प्रदेश सरकारका मातहतमा रहेका सेती, महाकाली र टीकापुर अस्पताललाई 100 शय्यामा स्तरोन्नति गर्ने बताएको छ। यस्तै 6 पहाड़ी जिल्लामा रहेका जिल्ला अस्पताललाई 25 देखि 50 शय्यासम्म स्तरोन्नति गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। टीकापुर नगरपालिकामा बलिराम चौधरी ले कार्यवाहक नगर प्रमुखको पदभार ग्रहण गर्नुभएको छ। वार्ड नम्बर 6 का वार्ड अध्यक्ष समेत रहनुभएका चौधरीले पदभार ग्रहण सँगै नगरपालिकाको दैनिक प्रशासनिक कार्य तथा विकास निर्माण सम्बन्धी गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउने बताउनु भएको छ। केही दिन अघि बसेको बैठकले उहाँलाई कार्यवाहकको जिम्मेवारी दिएको हो। कैलालीको टीकापुर र जानकीका किसानहरूको बारीमा फलेको तरकारी खान योग्य भएको पाएको छ। विषादीको अवशेष दूर विश्लेषण प्रयोगशालाका इकाई अटरियाले टीकापुर र जानकीमा व्यावसायिक रूपमा खेती गरिरहेका 14 किसानको बारीको तरकारीको नमूना संकलन गरी करवा मोट र समेत आर्गनो फास्फेट समूह कीटनाशक विषादी प्रयोगको परीक्षण गर्दा तरकारी खान योग्य रहेको पाइएको छ।

सुनपश्चिम विश्वविद्यालयका विभिन्न संकायका लागि नयाँ दिन नियुक्त गरिएको छ। सोमबार विश्वविद्यालयका निमित्त उपकुलपति प्राध्यापक डाक्टर एग्राज पाठकले चारजना प्राध्यापकलाई दिन पदमा नियुक्त गर्नुभएको हो। नियुक्त हुने मध्ये प्राध्यापक डाक्टर भवानी चन्द ठकुरीलाई विज्ञान तथा प्रविधि संकायको दिनको जिम्मेवारी दिएको छ। त्यसै गरी कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक केशवराज भट्टलाई व्यवस्थापन संकायको दिनको जिम्मेवारी दिएको छ भने मानविकी तथा सामाजिक शास्त्र संकाय दिनको प्राध्यापकमा सुरेश सिंह भण्डारीलाई नियुक्त गरेको छ भने शिक्षा शास्त्र संकायको दिनमा सह प्राध्यापक लाल सिंह कार्कीलाई जिम्मेवारी दिएको छ। दैलेखमा भएको जीप दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा परि गम्भीर घाइते भएका तीनजनालाई चिकित्सकहरूले मृत घोषणा गरेका हुन्। मृत हुनेमा जीप चालक कालीकोटका शुभकालीका समेत पाँचका 35 वर्षीय कल बहादुर रुकाया, सोही गाउँका 39 वर्षीय मित्र सुनार र शुभकालीनका समेत 6 वर्षका 60 वर्षीय फुल्टी सारा बीका रहेको बताएको छ। सुर्खेतबाट कालीकोटको लागि समेत शुभकालीका गाउँपालिका जाँदै गरेको सुप 100149064 नम्बरको जीप दैलेखको बैरवी गाउँपालिका सात काला गैडीमा दुर्घटना भएको बताएको छ। राष्ट्रिय सभाको बैठकमा सांसदहरूले आइतबार समेत प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको विरोध जारी राखेपछि राष्ट्रिय सभाको आजको बैठक स्थगित भएको छ। बैठकमा सांसदहरूले नेपालले पनि भारतको सीमा मिचेको छ भनी प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको भन्दै सच्याउन माग गरिएको छ। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिको विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षले अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ। नेपाल र भारतको सीमाका विषयमा प्रधानमन्त्री शाहले आइतबारको प्रतिनिधि सभाको बैठकमा त्रुटिपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षीय दलका सांसदहरूले अवरोध कायम राखेपछि सभामुख दोलप्रसाद अर्यालले आज दोस्रो बैठक पनि स्थगित गर्नुभएको हो। हवस् त, आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुनेछौ। तबसम्मका लागि समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बिहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसायिक स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
4: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौ।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213। इमेल ocmctikapur@gmail.com।
8: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: महाराज परीक्षित यस्ता प्रकार बाट पूतना को मृत्यु भगवान ले अमर गति प्रदान को लक्षण इस प्रभाव बाट प्रमाण गरी बक्सु लौत सरकार अब तपाई के सुन्न चाहिँ बक्सुन्छ भनिकन राजा परीक्षित को हजुरमा सुखदेव स्वामी ले बडो गम्भीर वाणी में आफ्नो भाषा प्रस्तुत गर्दै जीवन शैली प्रमाण गराई बक्सु लौत मेरो सरकार अब जब अन्य राजा हेरू को उपाख्यान र अरु हेरू को उपाख्यान पनि प्रमाण यथार्थ गराउँदै हुनुहुन्छ भन्ने सम्बन्ध को कथा यस अध्यायबाट
1: जय पलो श्रीमद् भागवत महापुराण को
0: राजा परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो यसै प्रसंगमा जब भगवान परमात्माले विविध प्रकारको प्रयोजनको खेल प्रयोजन गरिबक्सेपछि एउटा शकटास्त्र नामको दानव र तृणाव्रत नामको दानव दुईटा दानव राजहरू त्यो शकटास्त्र भन्ने महान प्रतापी थियो त्यो शकटास्त्र नामको दानवले भगवानको पहिचानको लागि आफ्नो गाडा लिएर गयो गाडा भनेको तराईतिर पाइन्छ त्यो गाडा लिएर गइरहेको थियो गाडा लिएर गएको बेलामा भगवानलाई गएर क्या चाहिँ कुन्चाइदिन्छु भन्ने अठोट गर्दा परमात्माले एक लात पड्काइदिनु भएको थियो त्यहाँबाट दुर्घटना बस गाडाको टायरले खिचेर ड्राइभर भुत्तुकै मरिगो गाडीको जब गाडाको टायरमा लात पड्काइदिनु भएको थियो पल्टियो गाडा अनि त्यो मरेको समाचार पाएपछि तृणाव्रत भन्ने डरलाग्दो प्रकारको राक्षसलाई राजा कंसले पठायो सारा हारा हावा हुरी तुफान बाढी सारा सम्पूर्ण प्रभावबाट घरै लयो गोठै लयो गाई लयो वस्तु लो सारा हुरीको प्रभावले आकाशमा पुर्याएको थियो त्यसका जुल्फीमा समातेर एक चढेगन परमात्माले पड्काइदिनु भएको थियो त्यो पनि त्रिभुवन देखेर भुत्तुक्कै अघि आफू जुन ठाउँबाट उडाएको थियो त्यही ठाउँमा त्यसलाई लतारेर ढुनुमुनी खेल्नु भयो अनि अत्यन्त रमाइलो साथसँग सबले विन्ती गरे हरे हे कृष्ण भगवान।

यसरी दुई वीर दानव मरिसकेपछि राजा कंस छक पर्यो। त्यसदेखि पछाडिबाट एउटा प्रकारको प्रसंग उठ्यो। के भनेदेखि अब कृष्ण भगवान प्रभु परमात्माको नाम राखेको छैन, महाराज वैश्यको घरमा राखेको नाम नराखेको कारणले अब नाम राख्नु पर्यो भनिकन बोलाउनु भयो। गर्गाचार्य मुनिलाई गोप्य तरिकाले गुरु हजुरले गएर नाम राखिदिनु पर्यो भन्नुभयो। सातौं घरमा मेरो भन्ने नाम थाहा छ, आठौं गर्भ उनीको भनेर पालिआएछन्, त्यहाँ गएर नाम राखिदिनुहोस् भनेर आज्ञा गरिबक्सेपछि हुन्छ भनेर दुईटाको नाम राख्न गर्गाचार्य पनि जानुभयो। अब नामको प्रकरणमा ज्यादै बलवान हुनको कारणले सातौं गर्भको नाम बल, अत्यन्त सुन्दर राम्रो हुनको कारणले राम बल सन्धि राम, तिनको नाम बलराम। हलो चलाउने हुनाले हलधर, गदा चलाउने हुनाले गदे सारण, गर्भ खिचेर अन्तबाट जन्माएर तन्वा गरेको कारणबाट उनको नाम शंकरषण। चार नाम। अब कृष्णको नाम के त तपाईँको छोराको नाम भन्ने सम्बन्धमा शुक्ल वर्ण बित्यो, रक्त वर्ण बित्यो, पहेँलो वर्ण बित्यो, कालो वर्ण बित्यो, अहिले मेरो महाराज सबभन्दा पहिला नम्बरमा कृष्ण नै हुन्छ। रोहिणी नक्षत्रको दोस्रो पाउ पर्न गएको हुनाले ओ बाप बिबु रोहिणी ओ बाप वासुदेव हुन्छ। बस यही हो, जति काम त्यति नाम, जति नाम त्यति काम, यो बयान गरी साध्य छैन मन्ना हरे। राख्नुहोस् गुरु नाम, राख्नुहोस् गुरु नाम, आठौं गरेपछि

आफै मात्र नाच्छन् कि केही ल्याउँछन् त उताड हस हस महाराज परीक्षितलाई सुखदेव बताउनुहुन्छ यसै प्रसंगमा। अमराजन परीक्षित एक दिन के भएछ भने कृष्ण भगवानले माटो खानुभयो भनेर अमाटो खायो कृष्ण भनेर आमाले लौरो लिएर हान्न आँट्नु भएको थियो आकार गरेर विश्व ब्रह्माण्ड छङ्गै देखाइदिनु भयो मैले मोटा माटो खायो भाइ मेरो मुख आउनुपर्छ तर होइन रहेछ। अर्को दिन हाइकार गर्नुभएको थियो विश्व ब्रह्माण्ड छङ्गै पेटभित्र देखाइदिनु भयो यो पनि अनि आमालाई माया फैलाउन आँट्यो भनेर प्रभुले त्यो पनि छोडिदिनु भयो। अब अर्को प्रश्न आयो के त एउटी जाने जब गोपिनीको जाने दहीचोर नै खाने दहीचोर नै खाने गर्न लाग्नुभयो। अब यसै प्रकारले आमाले जब हात काखमा राखेर दहीको भाँडो छोरी मान्छे काम के हुन्थ्यो अहि अहिलेका ओ उब्सेरो छैन केही जात अहिलेका त के ओछिन बस्यो मुखैमा पानी नहाले चिया खाइरो र त्यसै कारणले हेर हाँसेका आफू जस्तै रहेछ भनेर र त्यहाँ देख्न प्रान्तका लागि अब यदि भइसकेपछि जब आखिरका बीचमा जब के भयो भनेदेखि महाराज दही पनि मथन गर्ने भान्सामा भात पनि पकाउने अनि जब यस किसिमबाट दुध पनि ऐनामा राख्ने छोरालाई काखमा राख्ने मन्थन गर्ने गरिराखेका थिए। यही प्रकारले जब त मन्थन गर्दै गर्दै गर्दै गर्दै जाँदाखेरिमा अब के भयो भनेदेखि मेरो राजा परीक्षित अब छोरालाई काखमा राखेर मथन गर्दा भन्नुहुन्छ नन्द बाल प्यारे लाल गोकुलको उजियालाजे श्री कृष्ण मैना दोङ्गी मैना दोङ्गी मैना दोङ दहीले त्यही भन्छ अरे के हाम्रो यहाँ के भन्छ घारघुर भन्छ होला। एकदम भान्सामा राखेको जब दही माने दुधमा यस किसिमबाट जब उम्लियो छोरालाई के लडाएर दुई जब दुध झिक्न भनेर जाँदाखेरि माता भगवानले विचार गर्नुभयो आमा तपाईँलाई जब म भन्दा दुध त्यति प्यारो भनेर च्याप्पै समातिर ढालिदिनु भएको थियो गर्लममा वृक्ष ढल्यो माने यस किसिमबाट गर्लममै जब यस किसिमबाट ठेको ढल्यो अनि दही लगेर भगवान प्रभुले कौशीमा खाने बाँदरलाई पनि खुवाउने आफू पनि खाने गर्नलाई बक्सिया थियो अब चुड्छु भनेर आमाले लट्ठी लिएर तलाई बिएको बदमा सेर दुई दुई दिनको दही खेर गयो हिजो जब आजको दही पनि खेर गयो भोलि पार्ने तर पनि खेर गयो दुई दुई दिनको खेर गएपछि छोरी मान्छेलाई कति नरमाइलो हुन्छ दुध दही पोखिएपछि रुन्छन् धुरु धुरु तर आखिरमा जब गएर मुहाँ भुट्नु पर्ला चाहिँ कि सुत्केरी हुनु पर्यो कि दर्शन दिन पर्छ नत्र भनेदेखि मुहाँ भुट्नु पर्ला भन्नु पर्दैन र आखिरमा जब पर्यो जब अत्यन्त समस्या अनि आमाले आमालाई जब च्याप्प समातेर चुड्छु भन्दाखेरिमा आँखामा जब भित्तामा गएर लपक्क टाँसिनुभयो चुट्न सक्नु भएन र लगेर बाँधिन्छु भनेर खोज्दाखेरिमा आखिरमा जब दुई अङ्गुल पुगेन फेरि जब बाँध्नुभयो दुई अङ्गुल पुगेन फेरि बाँध्न लाग्नुभयो दुई अङ्गुल पुगेन यसै गर्दाखेरिमा धेरै गाई पुगिसके दुई अङ्गुल पुगेन अनि कसो गर्ने भनेर आपत्ति आमालाई पर्यो र आमाले जब फेरि एकै दाम्लोबाट बाँधिने मन्जुर नामा लिनुभयो र केही नाम लिएको कारणले गर्दाखेरिमा परमात्मा परमेश्वर अहिले घाममा टट्टेर जब एकदम साहसँग जब लतार्दै उर्गल बाँधिएको उर्गल घिसार्दै घिसार्दै घिसार्दै जाँदाखेरिमा भण्डारीको नाम गरेको जंगलमा पुग्नु प्रभुलाई केही नहुनु दुईटा वृक्ष गर्लममा ढल्नु नला कुबेर र मणिग्रीप भन्ने सुग्रीप जब यस किसिमबाट कुबेरका छोरा रहेछन् त्यो कुबेरको छोराहरूलाई उद्धार गराउने प्रक्रियामा जब परमात्माले विचार गरी बक्सनु महाराज परीक्षित नारदलाई ढोकबेटा आदर सत्कार नगरी आउनाले श्राप दिनुभएको थियो। अनि त्यसदेखि पछाडिबाट अहिले आमाले कहाँ गो मेरो बाबु भनिकन खोज्दै खोज्दै खोज्दै जाँदा दुईटा वृक्ष ढलेको प्रभुलाई केही नभएको चपक्क समातेर लिएर आउनुभयो र अनि त्यो दिनबाट दामलोबाट उद्धार प्रभुलाई गराएको हुनाले दामोद्धर भन्ने नाम रह्यो। लौतराजन परीक्षित अब एक दिन एउटी गोपिनीको जाने दही चोर्ने खाने दही चोर्ने खाने भुसुक्कै भनेकन यस्ता कारणबाट सारा समाप्ति बनाइदियो होइन यो कसले चोर्यो हाम्रो दही भनेर आमा चाहिँ कुर्न बसे कि त्यही दिन कृष्ण भगवान पाल्नु भएछ धेरै साथीका साथमा च्याप्पै समातेर तलाई बेको बदमास मैले त घरका बुहारी र छोरीलाई पो दोष दिएको थिएँ दही हरा भएर किसैले पो चोरिहरू छ भनेर जब च्याप्प हाता समातेर एक दिन हो र दुई दिन हो र मालिकको छोरो भयो भन्दा भन खप्न हुन्छ कहीँ तान्दै लिएर गाई थिए त्यो समातेको चाहिँ उसैको छोरो प्रभु भनिदिनु भयो। आमा यसोदा तिम्रो छोराले दही पनि चोर्यो ठेको बाँडो फुटायो नपति आज ल्याएर यहाँ ल्याइदिएको छु ल हेर भनेर भन्दा तल लाज नभाकी शर्म नभाकी बेकुप्नी
आफ्नो छोरो समातेर ल्याउँछ, मेरो छोरालाई दोष दिन्छ, तेरो छोरो कि मेरो छोरो भन्दा नमन्ने हेर्दा आफ्नै छोरो पो रहेछ। दही खाने बेलामा कृष्णले, भगुराइ खाने बेलामा यसले, छोरो चाहिँ खायो, मजा खायो महाराज। यस्तो आपत्ति अनुपम लीला प्रभुले गर्नुभयो। यही दिन एउटा गोपिनीको जाने दही चुर्ने खाने, दही चुर्ने खाने गर्दाखेरिमा च्याप्पै समातेर जब लै कृष्णलाई लाँदाखेरि बिच बाटोमा जाँदाखेरि मा त त्यो दही चोरेर पक्राउ परेर गएको केटो त को रहेछ भन्नुहोला भनेदेखि उसैको पति। ए आमा यशोदा, तिम्रो छोराले दही पनि चोरे, ठेको बाँडो फुटायो, नपते मैले यहाँ ल्याएर राखेको छु, लिएर भनेर मुन्टा भरपार लिएर जाँदा तँलाई शरम नभएको। आफ्नो पतिलाई काना समातेर ल्याउँछ, मेरो छोरोलाई दोष दिन्छ, तेरो बुढो कि मेरो छोरो लिएर भन्दा नभन्दे आफ्नो बुढो पो रहेछ। मुन्टाबर पारेको बुढीले निमाठिया काना राता लिएर गयो गोदै खाएर। यस्ता अनुपम लीला प्रभुले गर्नुभयो। अरे उल्कै गर्नुभयो, उल्कै गर्नुभयो, दही चोरी ठेका फोरी।

परीक्षित हजुरमा सुखदेव स्वामीले बड़ा प्रेम प्रभु आज्ञा गर्नुभयो लौ त सौनका आदि ऋषि प्रणाली भनेर राजा परीक्षितका उपरमा सुखदेवले बड़ा प्रेम प्रभु कथाको प्रवचन दिलाउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट राजा परीक्षितलाई सुखदेवले बताउनुभयो यसै प्रसंगबाट अनि भगवान परमात्मा कृष्ण अहिले गोकुल छोडेर मथुरा छोडेर गोकुलपट्टिमा सवारी हुँदा गोकुलबाट पनि वृन्दावन सवारी खर्क सवारी हुनुभयो। लाल बाल गाई बाछा गोठाला तमाम सारा सम्पूर्ण नागरिक समाज सँग भगवान परमात्मा मिलन हुनुभयो। यति आनन्दको प्रत्याभूति भयो भगवानलाई। गाईका दूध, गाईका दही, गाईका घिउहरू र सारा खाजाहरू एक ठाउँमा राखेर भोजन उपरान्त त्यस पवित्र पावन क्षेत्रमा बसेर परमात्मा रमाइलो गर्दै हुनुहुन्थ्यो। अचानक पूर्व एउटा बच्चासुर नामको दानवराज आयो। त्यो बच्चासुरले भगवानलाई आक्रमण गर्न आँट्यो, त्यसलाई फर्काएर त्यसको अन्त्य गराउनु भयो। अनि अर्को आयो महाराज बकुल्लासुर भन्ने बकासुर, त्यसले जब च्यापु च्यातेर परमात्माले त्यसको अण्डक हट तोडिदिनु भयो। बच्चासुर पनि मर्यो, बकासुर पनि मर्यो। अब आइपुग्यो अघासुर नाम गरिएको दानव। त्यो अघासुर नाम गरिएको दानव राज आइसकेपछि त्यो अघासुरलाई त्यसले कि पछाडि त्यसको दुईपट्टिको जब यस किसिमबाट जब च्यापु च्यातेर त्यसको अण्डघाट च्यातेर प्रभुले अन्त गराउनु भयो। अनि राजा परीक्षितको प्रतिमा सुखदेव स्वामी बडा प्रेम प्रभु आज्ञा गर्नुहुन्छ। बच्चासुर, बकासुर, अघासुर सारा सम्पूर्ण मरे। अघासुर, बकासुर, बच्चासुर सबै, अघासुर, बकासुर, बच्चासुर सबै ऋषिले पनि मुक्ति भए। पूजा

ब्रह्माजी तौषितको अर्थ के हुन्छ? शंका लाग्यो ब्रह्माजीलाई, यो कस्तो व्यक्ति हो कृष्ण भनेको? सानो भनौं भने अगासुर बकासुर बच्चासुर मार्ने र पुतना मार्ने, ठूलो भनौं भने बाछो फुकाउने, दामलो लगाउने, ठेको भाँडो फटाउने, जहाँ मन लाग्छ त्यही दिशा पिसाब गर्ने, यो त के हो? यो कुराको पहिचान गर्नु पर्यो भन्ने अनुमान गर्नु भएछ रे। अनि ब्रह्माजीले पहिचानको निमित्त लाल बाल गाई बाछा गोठालाई लिएर परमात्मा हिँडिरहेको बेलामा बाछा बाछी हरण गरिदिनु भयो। यदि सत्य कृष्ण रहेछ भनेदेखि पक्कै आउनुहुनेछ, कच्चा कृष्ण रहेछ भनेदेखि आउनुहुने छैन भनेर तत्कालमै टपक्कै टिपेर सवारी हुनुभयो। ब्रह्माजी ब्रह्मलोकमा लिएर बच्चा बाछी लुकाउनुभयो। आज आवलन आउँदैन, भोलि आवलन आउँदैन, पर्सि आवलन आउँदैन, यसै किसिमबाट के सत्य बाध्य कृष्ण हुन्थ्यो होइन क्यारे भनेर ध्यान दृष्टि लगाउनुभयो। तर त्यो आफूले ब्रह्माजीले हरण गरिएको भन्दा तेज बाण प्रकृतिवान अत्यन्त लक्षणवान जब सृष्टि गरिसकि बक्सेको थियो ब्रह्माजीले, माने भगवान विष्णुले कृष्णले, आज भोलि पर्सि रहँदै जाँदा धेरै समय बित्यो। त्यति भइसकेपछि एक वर्षको बादमा त्यो कुरा बलरामलाई सम्म थाहा भएन, पछि मात्र प्रभुले पहिचान गराउनु हुनेछ। अरूले थाहा पाउने त कुरै होइन। बाछाले सृष्टि भएका बाछाले मेरो माउ भन्ने पुरानो माउलाई चिन्ने, पुरानो माउले नयाँ बाछा र बाछी मेरो हो भन्ने कुराको पहिचान पाउने, यस्तो अनुपम लीला प्रभुले गरिबक्स्यो। अनि ब्रह्माजी छकित हुनुभयो, मेरो भगवान वर्ष दिनसम्म मैले पाले, अहिलेसम्म फिर्ता भएन, अब के आश्चर्य कुरा हो भनेर लज्जाले व्याकुल भएर फरक्क फर्केर ब्रह्माजीले लाल बाल बाछाहरू सारा सम्पूर्ण ती बिसाएर भगवानको चरणमा गएर जम्मा 40 श्लोक सम्मका लागि प्रभुको प्रार्थना गर्नुभयो। ब्रह्माजी बडो प्रेम सारसँग विन्ती गर्नुहुन्छ भगवानका चरण रूपी कमलमा। ब्रह्मवाच नौमिड्यते ब्रह्मवश तडिदम्बराय गुञ्जाम् बतस् परपिशन् श्लशन मुखाय वन्न श्री कवल व्यत्र विषाण वेणु लक्ष्मण श्री मृदु पदे पशु पङ्गजय। भगवान हे अब्रपुष, हे तडिदम्बर, हे गुञ्जाकर्ण भूषण वनमालाधारी, मयूर पिच मुकुटले सुशोभित, कवल व्यत्र श्रृङ्ग वेणु सुशोभित मृदु पद, हजुरलाई बारम्बार हाम्रो नमस्कार। हजुर जगतकै मालिक हुनुहुँदो रहेछ, मैले गरिएको अपराधको लागि क्षमा पाऊ मेरो परमात्मा, हजुरलाई कोटि टन्नमत प्रणाम छ। जन्मली बक्सनु पर्यो पृथ्वी मण्डलमा भन्ने पनि हामी, सत्य र तथ्यको पहिचानको लागि म परिणाम विचार गर्न पनि, मैले गाई हरण गर्ने पनि, म कहाँसम्मको भएको, मैले गरिएको अपराधको लागि क्षमा पाऊ भन्दै ब्रह्माजी विन्ती गर्नुहुन्छ। 40 श्लोकसम्मको लागि ब्रह्माजी विन्ती गर्नुभयो, तर परमात्मा बोल्नु भएन। त्यस अवस्थामा मौनमा सहमति लक्षणम भन्ने बुझेर अनि ब्रह्माजी विदा हुनुभयो। हरे महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो, अब त्यहाँदेखि प्रान्त अब के सुन्न चाहनुहुन्छ भनेर सौनकादीलाई पौराणिक सूत्रले नैमी सारण्य नामगिरीको क्षेत्रमा श्रीमद् भागवतको महत्व यथार्थ प्रकरणले प्रमाण गराउँदै हुनुहुन्छ र ब्रह्माजी भुलेर परमात्माको चरणमा परेर अघिका बाछा बाछी ती राखेर आफ्नो गाई बाछा बाछी सारा सम्पूर्ण आफ्नो शरीरमा लिन गराएर फेरि परमात्माले ब्रह्माजीलाई तौषित गराएर पठाई बक्स्यो भन्ने सम्मको कथा यस अध्यायबाट सुन्नुभयो महाराज परीक्षित। अब यो श्रीमद् भागवत महापुराण अन्तर्गत गति कथाको वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो। 15 अध्याय भगवान परमात्मा कृष्ण अहिले यमुनाजीको दहमा गएर परमात्माले स्नान संध्या कर्म इत्यादि गर्न शुरू गरिबक्सेपछि एक दिन काल नामगिरीको जंगलमा धेनुकासुरले पालेको अत्यन्त सुन्दर कक्षेको जब त्यो एउटा जब श्रम जंगल थियो महाराज, त्यस ठाउँमा प्रभु सवारी होइ बक्सियो। तालनामगिरीको वनमा परमात्मा पाल्नु भएपछि त्यो तालनामगिरीको जंगलको बीचमा परमात्माले ठूलो प्रकारबाट जब जनावरलाई खुवान पिन गराउनु भयो, ताडीको फल खुवाई बक्सियो, साराको इच्छा सिद्धि भयो। त्यति मात्रै हो र त्यही ताल नामगिरीको वनको जंगलको बीचमा जब धेनुकासुर भन्ने दानवराज पनि आयो र त्यसलाई परमात्माले परिशान साथसँग त्यसको अन्त गराउनु भयो बलरामबाट, अनि तालको फल खुवाएर आनन्दको साथमा परमात्मा नाचगान कीर्तन गर्दै भन्न लाग्नुभयो, यमुनाको निलो दह कृष्ण नुहाउने, यमुनाको निलो दह।

0: ए रोक रोक रोक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

समादरणीय सज्जन वृंद, सामुदायिक रेडियो टीकापुरी एफएम 101 मेगाहर्जबाट प्रातः कालीन पुनित बेलामा प्रसारण भइरहेको यस अध्यात्म जागरण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत एवं म प्रस्तोता टीकाराम आर्यको हार्दिक वैदिक अभिवादन नमस्ते। सज्जन वृन्द, हरेक दिन यही समयमा प्रसारण हुने यस अध्यात्म जागरण कार्यक्रम अन्तर्गत प्रत्येक मंगलबार नेपाल आर्य समाज टीकापुरद्वारा वेद उपनिषद आदि वैदिक आर्ष ग्रन्थहरूमा वर्णित अध्यात्म विज्ञानको रहस्यमाथि चिन्तन हुँदै आएको छ, जस अन्तर्गत आज ऋग्वेद मण्डल 5:42 मन्त्र 10 लिएर उपस्थित भएको छु र यस मन्त्रमा विशेष गरेर जुन परमपिता परमात्माका असीम अनुकम्पाले हामीलाई यो देह जो मिलेको छ, देहमा पनि मानव देह जो मिलेको छ, यो देहका बारेमा यो मन्त्रमा विशेष गरेर वर्णन गरिएको छ र यो देहभित्र यो शरीरभित्र रहेका अथाह शक्तिहरूको वर्णन यो मन्त्रले गरेको छ र मनुष्य शरीर बाहेकका अन्य जो शरीरहरू छन् ती शरीरहरूमा हुने क्षमता र मनुष्य शरीरमा हुने क्षमता र मनुष्य शरीर नै मोक्षको एउटा मात्र साधन हो। मनुष्य शरीर बाहेक अन्य शरीरबाट आत्माले मोक्ष प्राप्त गर्न सक्दैन, यो अध्यात्मको कडी हो। त हामी विशेष गरेर कतिपय कुराहरू जति जति हामी अध्ययन गर्दै जान्छौ, स्वाध्याय गर्छौ र विभिन्न व्यक्तिहरूका वादहरूलाई हामी जान्ने प्रयास गर्छौं, उनीहरूका वादहरू पढ्छौ, त कहीँ न कहीँ मानिसहरू दुईटा बाटामा चाहिँ निरन्तर हिँडिरहेको चाहिँ पाइन्छ, एउटा नितान्त नास्तिक र एउटा आस्तिक। र यद्यपि जो नास्तिक छ त्यो पनि पूर्णतः नास्तिक चाहिँ हुन सक्दैन, किनकि उसले कुनै न कुनै कुरालाई त स्वीकार गर्छ। एउटा वैदिक परिभाषा के हो भने आस्तिक र नास्तिकको विषयमा, पहिलो कुरा त एउटा महर्षि मनुले एउटा श्लोकमा भन्नुभएको छ, नास्तिको वेदनिन्दक, अर्थात जो वेदको निन्दा गर्छ त्यो नास्तिक हो। वेदको निन्दा गर्नुको अर्थ वेद केही पनि होइन, वेद अथवा कसैले चाहिँ अनावश्यक रूपमा लेखेको आदि इत्यादि उसको उसमाथि लाञ्छना लगाउनु त एउटा हो नै, र त्यसको साथसाथै वेदको निन्दा गर्नुको अर्थ हो जो वेदलाई मानेर पनि वेदले भनेको नमानेर, वेदले दिएको आदेश नै नमानेर त्यसका विपरीत कर्महरू गर्छन् भने ती पनि नास्तिक हुन् वेदको भाषामा र मनुस्मृतिको यो श्लोकको भाषामा चाहिँ त्यो। र अर्को कुरा, अब सामान्य रूपमा आस्तिक र नास्तिकको जुन विचार छ त्यसलाई चाहिँ हेर्ने हो भने, जसले आत्मालाई स्वीकार गर्छ, परमात्मालाई स्वीकार गर्छ र प्रकृतिको कारणलाई जसले स्वीकार गर्छ र त्यो सत्तालाई छ भन्ने विश्वास गरेर तदनुसारको जीवात्माले गर्न पर्ने कर्महरू जब गर्छ त्यो आस्तिक हुन्छ र यी तीनटै कुरालाई नमान्ने व्यक्ति नास्तिक हुन्छ। तर आजका आफूलाई नास्तिक भन्नेहरूले कमसेकम आफूभित्र रहेको प्राणलाई चाहिँ स्वीकार गर्छ, आत्मालाई चाहिँ स्वीकार गर्छ, किनकि यो प्राण र यो आत्मा बिना यो शरीरको कुनै अस्तित्व छैन भन्ने उसलाई पनि थाहा छ। र यो अवस्थामा ऊ घोर नास्तिक भएर पनि आस्तिक हुन्छ, उसले स्वीकार गर्छ, गर्न पर्ने हुन्छ, यद्यपि उसका खान पान रहन सहन यी धेरै कुराहरू अलग होला र ती अलग हुँदा हुँदै पनि उसले आफ्नो मनको भावलाई जसलाई हामी देख्दैनौ ती कुरालाई उसले स्वीकार गर्छ र शरीर सञ्चालन कसरी भइरहेको छ त्यसलाई उसले स्वीकार गर्छ र यसलाई स्वीकार गर्नु नै आस्तिकताको कडी पनि हो। अत यो देह जुन परमपिता परमात्माले हामीलाई प्रदान गर्नुभएको छ, यो देहको सही प्रकारले सदुपयोग गर्न सक्यौं भने मात्रै हाम्रो जीवन अथवा यो मनुष्य देह पाउनुको सार्थकता चाहिँ झल्किन सक्छ, अन्यथा भोग विलास आदि इत्यादि मनुष्य र पशुमा कुनै पनि फरक छैन। त मन्त्रमा भनिएको छ, इदं वपुर निवचनं जनाशश्चरन्ति यन्नद्यस्तस्थुरापः द्वै यदीं विभृतो मातुरन्ने इहेह जाते यम्यासबन्धु। यत् जसरी आपः जल नद्यः नदीहरूमा तस्थुः रहन्छन्, यस्ता जनासह व्यक्तिहरू इदम् यस निवचनम् विशेष प्रशंसनीय वपुः शरीरमा
चरन्ति विचरण गर्दछन्। इह इह यहाँ नै सबन्धु समान बन्धु यम्या जोडीहरू जाते उत्पन्न भए अथवा जुम्ल्याहरू उत्पन्न भए जोडीहरू उत्पन्न भए मातुः माता भन्दा अन्य भिन्न द्वय दुई यत जसलाई विभ्रितः इमे धारण गर्दछन्। नदी यहाँ उपलक्षण हो किनकि वेदका मन्त्रहरूमा जुन शब्दहरू आउँछन् जुन त्यसको प्रकरण चाहिँ आइरहेको हुन्छ त्यसलाई बुझ्न पर्ने अति आवश्यक हुन्छ। यदि वेदको एउटा शब्दलाई लिएर मात्र अर्थ्याउने हो भने त्यो मन्त्रले दिन खोजेको उपदेशबाट व्यक्ति वञ्चित भइहाल्छ, त्यसलाई जान्न सक्दैन। त्यसैले वेदका एउटा मन्त्रमा शब्द जुन सुकै आएको भए पनि त्यो मन्त्रले दिन खोजेको मूल जुन प्रसंग हुन्छ जुन प्रकरण हुन्छ त्यो प्रकरण अनुसार नै त्यो शब्दको अर्थ पनि घटित हुन्छ। त्यसैले यहाँ नदी शब्द यहाँ उपलक्षण हो समस्त जलाशयहरूको। जसरी जल जलाशयहरूमा रहन्छ यसरी नै आत्मा यस शरीरमा रहन्छ विचरण गर्दछ। यो शरीर विशेष गरेर मनुष्य शरीर धेरै प्रशंसनीय छ। वेदमा यसलाई रथ भनिएको छ, यसलाई कलश भनिएको छ, यसलाई अपराजिता नगरी भनिएको छ, यसलाई अयोध्या भनिएको छ, यसलाई देवपुरी भनिएको छ, यसलाई ब्रह्मपुरी भनिएको छ, यसलाई डुङ्गा पनि भनिएको छ। यति नामहरू छन् यी शरीरका। त यदि कुनै मन्त्रमा यो शरीरका लागि अपराजिता नगरी आउने हो भने उसले कुनै शहरको परिकल्पना गर्ने हो भने त भएन, किनकि यसको उपलक्षण त शरीरसँग हो। त्यस्तै अयोध्या शब्दले कुनै आजको जो भारतमा रहेको फैजाबादमा भएको जो अयोध्या छ त्यो अयोध्यालाई सम्झिदेला, किनकि मन्त्रले त्यो अयोध्याको कुनै संकेत पनि गर्दैन र मन्त्रले यो शरीर रूपी अयोध्याकै संकेत गर्छ। र अर्को कुरा, वेदका कुनै पनि मन्त्रमा कुनै पनि देश विशेषको नाम छैन, सम्पूर्ण पृथ्वीको वर्णन गर्छ वेदले। त्यसैले वेद कुनै पनि सीमामा बाँधिँदैन। मान्छेले पढेनन् बुझेनन् जानेन त्यो उनीहरूको कमजोरी हो, वेदको कमजोरी होइन। वेदलाई मान्दैनन् त्यो वेदको कमजोरी होइन, वेद नमान्नेको कमजोरी हो। वेद पढेनन् वेदको कमजोरी होइन, वेद नपढ्नेको कमजोरी हो। त्यसैले वेदमाथि वेदका मन्त्रहरूमा वेदको सिद्धान्तमा जसले पनि आक्षेप लगाउने कार्य गर्दछन् तिनीहरू वेदको वा सम्बन्ध पनि जान्दैनन्। त्यसैले आक्षेप लगाउँछन्। यदि साँच्चै नै उनले बुझेको भए आज जति पनि वेद विरूद्ध मतपन्थहरू हामी संसारमा प्रचारित देखिरहेका छौं त्यहाँ जान आवश्यक नै हुँदैन थियो, किनकि सबैले चाहिएको त ईश्वर नै हो नि, सबैले चाहिएको सुखै त हो। यदि ईश्वर नै चाहिएको हो, मुक्ति नै चाहिएको हो, सुख नै चाहिएको हो भने फेरि किन भट्किनु? परमपिता परमात्माले सृष्टिको आदिमा मनुष्य मात्रको कल्याणको निमित्त दिनुभएको छ त्यो अथाह ज्ञान राशि। यदि यो ज्ञान राशिलाई आत्मसात गरेर आफ्नो जीवनमा जे प्राप्तव्य छ त्यो प्राप्तव्यका लागि पुरूषार्थ गर्ने हो भने के छैन? हो, कतिपय अवस्थामा केही स्वार्थी लम्पटी दुराग्रहीहरूले वेद एउटा सीमित व्यक्तिको कोठामा राखिदिए र यस कारणले सबैले त्यसलाई सुलभ तरिकाले पढ्न पाएनन्। त्यो अवस्था थियो तर आज त्यो अवस्था छैन, र त्यो अवस्था प्राचीन अवस्था पनि होइन, वैदिक कालको अवस्था पनि होइन, त्यो बीचमा आएको अवस्था जब सम्प्रदायहरू जन्मे, वेद विरूद्ध मतहरू चल्न थाले अनि तिनीहरूबाट यी जन्मेका हुन्। किनकि कसै न कसैलाई कन्भर्टेड गर्नु थियो, परिवर्तन गर्नु थियो। यदि वेदप्रति श्रद्धा गर्ने व्यक्तिहरू वेदलाई मान्नेहरूमा कुनै प्रकारको विष घोलिदिने हो भने, उनीहरूमा त्यस्तो प्रकारको भ्रम छरिदिने हो भने ती परिवर्तन हुन्छ र त्यसलाई परिवर्तन गर्न सजिलो हुन्छ। त्यसैले वेदमा नभएको कुरा अर्थको अनर्थ गरेर मानिसहरूलाई जसले सही तरिकाले बुझ्न सकेका हुँदैनन्, जो निश्चय गर्न सक्दैनन्, भ्रमित भइहाल्दछन्, त्यस्ता व्यक्तिहरूलाई परिवर्तन गर्नको निमित्त यस्ता प्रपञ्चहरू गरिए। त यो भएको वैदिक कालमा पनि होइन, आजको कालमा पनि होइन। जब जब यस्ता साम्प्रदायिक मतहरू जन्मिँदै गए तिनीहरूले अनि वेदभित्रको त्यो पवित्र ज्ञानलाई धुमिल्याउन शुरू गरे र आफ्नो मतको प्रचार गरे र आफ्ना मतका पछाडि लाखौं करोड़ौं व्यक्तिहरूको भीड लगाए, यो अवस्था आएको थियो। र आज व्यक्ति पठित छ, शिक्षित छ, ऊ विद्वान बन्न सक्दछ।
पठित र शिक्षित व्यक्ति यदि प्रयास गर्यो भने विद्वान बन्न अवश्य पनि सक्दछ, यदि त्यो प्रयास गरे भने केवल शिक्षित र पठित भएको माथि उठ्नै सक्दैन। त्यसैले यदि ऊ विद्वान बन्न सक्यो भने अनि उसले वेदको वास्तविकतालाई बुझ्न सक्छ र वेदको वास्तविकतालाई बुझ्यो भने वेदमा कहीँ पनि भेद छैन भन्ने कुरालाई अनि जान्न सक्दछ, अन्यथा ऊ वेदभित्र पनि भेद नै देख्दछ। त त्यसैले भनिएको छ, ऐतरेय उपनिषदमा यस शरीरको महिमा एक कथानकद्वारा वर्णन गरिएको छ। त्यहाँ भनिएको छ कि आत्माका अगाडि गौ आदि पशुहरूका शरीर ल्याइए, आत्मालाई ती शरीर मन परेनन्। जब यसका अगाडि मानव देहलाई ल्याइयो त आत्मा प्रसन्न भएर उठ्यो र भन्न लाग्यो, सुकृतम वत इति, यो धेरै राम्रो बनेको छ। निसन्देह मानव शरीर धेरै उत्तम र अद्भुत छ। सबै इन्द्रियहरू यथायोग्य स्थानमा छन्। मानव शरीरमा एक यस्तो इन्द्रिय छ जुन अन्य पशु आदिसँग छैन, त्यो हो वागिन्द्रिय। मनुष्य शरीर बाहेक अरू शरीरमा यो सम्भव छैन। जसबाट मनुष्य आफ्नो मनोगत भावलाई अरूमाथि व्यक्त गर्न सक्दछ। यस वागिन्द्रियका कारण मनुष्य व्यक्त वाक कहलाउँदछ, अरू पशुहरू अव्यक्त वाक कहलाउँदछन्। जो आफ्नो दुःख सुखको कहानी भन्न सक्दछ, अरू पशु पक्षी आफ्नो कहानी भन्न सक्दैनन्, व्यक्त गर्न सक्दैनन्। कराउँछन्, चिच्याउँछन्, पीड़ा हुन्छ, दुःख हुन्छ, सबै कुराहरू हुँदाहुँदै पनि आफ्नो त्यो पीड़ालाई व्यक्त गर्न सक्दैनन्। आँसु बग्छ। कुनै एउटा कसाई जसले निरन्तर पशुहरूको हत्या गरिरहेको हुन्छ, पशुहरू मारेर आफ्नो जीविकोपार्जन गरेको छ, अरूलाई त्यो पस्किरहेको हुन्छ, त्यसले मारिरहेका पशुहरूको आँखामा पनि आँसु हुन्छ, पीड़ा हुन्छ, हरेक चीज हुन्छ, तर व्यक्त गर्न सक्छ। यदि व्यक्त गर्न सक्ने भएको भए सम्भवतः ती स्वार्थी जसले पशुलाई जो अभाव छन्, मूक छन्, ती मूक पशुहरूलाई त्यसरी निर्ममतापूर्वक हत्या गर्ने थिए। मर्नु त संसारमा सबैले छ, मनुष्य पनि मर्छ, मनुष्य आत्मा शरीर पनि मर्छ, पशुको शरीर पनि मर्छ, यो सधैं रहिरहँदैन शरीर। त यति हुँदाहुँदै पनि यदि त्यस्तो प्रकारको कार्य गरिन्छ भने त्यसको फल कसले पाउने? किनकि मनुष्य देह सबैभन्दा उत्तम देह, वाणी छ, दुःख सुखलाई व्यक्त गर्न सक्दछ, आफ्ना विचारहरूलाई अरूमाथि राख्न सक्दछ, तर अन्य शरीर भएका आत्माले त्यो व्यक्त गर्न सक्दैनन्। यसै शरीरमा प्रकृति माताका दुई सन्तान रहन्छन् जुन एक अर्काभन्दा भिन्न छन् र यस शरीरलाई धारण गरिरहेका छन्। ती हुन् ज्ञानेन्द्रियहरू र कर्मेन्द्रियहरू। दुवै प्रकृति माताका वरद सन्तान हुन्। दुवैको स्वभाव एक अर्काका विरूद्ध छ। एक ज्ञानेन्द्रिय वर्ग बाहिरको ज्ञानलाई भित्र पुर्याइरहेका हुन्छन् र अर्को कर्मेन्द्रिय वर्ग भित्रको भावलाई बाहिर प्रकट गरिरहेका छन्। हुन चाहिँ यी दुवै सत्यबन्धु सबन्धु हुन्। आत्मा नै यिनको बन्धु हो र यी जुम्ल्याहा हुन्। शरीरमा आत्मा प्रवेशका साथै यिनीहरूको रचना आरम्भ भइहाल्दछ र जब माताका गर्भबाट शरीर बाहिर आउँदछ तब शरीरमाथि दुवै प्रकारका इन्द्रिय उपस्थित हुन्छन्। अत वेदमा यिनलाई यम्या भनिएको छ, जुम्ल्याहा कहलाउँदछ। यसरी नै प्राण र अपान एक वायु माताका दुई सन्तान एक देहमा कार्य गरिरहेका छन्। एक बाहिरबाट भित्र गइरहेको छ र एक भित्रबाट बाहिर आइरहेको छ। यी पनि यसरी नै सबन्धु र यम्य हुन्। यी दुवै एक अर्काभन्दा भिन्न भएर पनि शरीरलाई धारण गरिरहेका छन्। यही शरीरमा पाप पुण्य कर्म गरिन्छन्। दुवैकी माता आकृति संकल्प चाहना हो। दुवैको परिणाम भिन्न भिन्न छ, पुण्यको र पापको। यसरी विचार गर्नाले सिद्ध हुन्छ कि अरू पनि कैयौं जोडीहरू यहाँ काम गरिरहेका छन्। विस्तार अर्थात धेरै कुराहरू यसमा चाहिँ बताइएको छ, धेरै कुराहरूको यसले वर्णन गरेको छ। शरीरभित्र भएका यी अनगिन्ती जोडीहरू जो शरीर प्रकृति माताका गर्भबाट जन्मिन्छन्, प्रकृति माताका गर्भबाट यिनको उत्पत्ति हुन्छ र शरीरको रक्षा गरिरहेका हुन्छन्। यहाँ त केवल वागेन्द्रिय र कर्मेन्द्रिय अथवा कर्मेन्द्रिय र ज्ञानेन्द्रियको कुरा छ, यहाँ पाप र पुण्यको कुरा छ, यहाँ प्राण र अपानको कुरा छ। यस्ता त धेरै कुराहरू छन् जसले
शरीर को रक्षा गरिरहेका हुन्छन् र यो शरीरलाई यसको योग्य आत्मा को प्रगति उन्नति र मोक्षका निमित्त यसले कार्य गरिरहेको हुन्छ। यदि यो गर्ने होइन भने आत्माको दुर्गति नै हुन्छ। त्यसैले त कर्मानुसार यो आत्माले अनेक देहलाई प्राप्त गर्दछ, अनेक देहलाई, एउटा देह होइन, अनेक प्रकारका देहलाई यसले प्राप्त गर्दछ कर्मकै कारणले। यदि यस्तो हुन्थेन भने कर्मको कुनै अर्थ हुने थिएन। हामी कर्म किन गर्छौं? राम्रा कर्म गर्नुपर्छ भने किन निर्देश गर्छौं? किन माता पिताले आफ्ना सन्तानलाई सही मार्गमा हिँड्नुपर्छ भने सिकाउनुहुन्छ? किन गुरूले आफ्ना शिष्यहरूलाई असल मार्गको परिचय दिनुहुन्छ? असल मार्गमा हिँड्ने प्रेरणा किन दिनुहुन्छ? यी सबैको आधार हो कि आत्माको उन्नति, आत्माको सही गति कसरी प्राप्त गर्न सकिन्छ भन्ने उद्देश्य। त्यसैले त्यसका साथसाथै जो उपदेशकहरू हुन्छन्, जसले सत्यको उपदेश गरिरहेका हुन्छन्, उनीहरूले पनि यही सम्झाइरहेका हुन्छन्। र परमपिता परमात्माले हामी मनुष्यहरूलाई उपदेश दिनुभएको छ वेदका माध्यमले। कुर्वन्ने देह कर्माणि जिजी विशेषतम समाह एवं त्वयि नान्यथे त्वस्ति न कर्म लिप्यते न रे। र फेरि कतिपय अवस्था यस्ता हुन्छन् जो कर्मको बन्धन छ, कर्मको बन्धनमा बाँधिएर मनुष्यले यो आत्माको उन्नति गर्न सक्दैन, आत्मालाई मोक्षसम्म लैजान सक्दैन भन्ने कुराहरू पनि छन्। तै त्यसैका लागि यसले के भन्छ? कर्म दुई प्रकारका हुन्छन्, एउटा सकाम कर्म हुन्छ, एउटा निष्काम कर्म हुन्छ। सकाम कर्मले सदैव कर्मको बन्धनमा बाँधिरहन्छ किनकि ऊ त्योभन्दा पर जान सक्दैन। जब निष्काम कर्म गर्दछ व्यक्ति, निष्काम कर्मले कुनै पनि बन्धनमा ऊ पर्दैन किनकि उसमा कुनै प्रकार